0: शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: ₹200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा छिट्टै थप ₹200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रीय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रीय ठूला करदाता कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि थप नीतिगत स्थिरता खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको, लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 वटा ठूला बहुराष्ट्रीय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो।
0: तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार भएको थियो। रंगशाला निर्माणका लागि 2 अर्ब 96 करोड़ रूपियाँ लागत अनुमान सहितको डीपीआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ़न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रंगशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्ष योजनामा राख्न नसकेको लिम्बुले बताएका छन्। रंगशाला अलपत्र पर्नुमा राजनीतिक कारण नै मुख्य रहेको उनको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुन नसकेको हो लिम्बुले भने। तत्कालीन सरकारले काठमाण्डुको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डीपीआर बनाएर काम अघि बढ़ाउने तयारी गरेको थियो। तर त्यसपछिका सरकारले अन्य रंगशाला निर्माणलाई निरन्तरता दिए पनि विराटनगरमा बनाउने भनिएको क्रिकेट रंगशालालाई प्राथमिकतामा नराखेको लिम्बु बताउँछन्। राजनैतिक दाउपेच, संघ प्रदेश स्वामित्व विवाद र व्यवस्थाले अलपत्र परेको विराटनगर 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला करिब 17 बिघा क्षेत्रफलमा फैलिएको छ। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको यो रंगशाला निर्माण प्राथमिकतामा नपर्दा चरण क्षेत्रमा परिणत हुँदै गएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 15 स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति 60% मात्रै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहँदा भौतिक प्रगति 60% मात्र भएकाले गौतम बुद्ध रंगशाला क्षेत्र पनि अलपत्र परेको छ। रंगशालामा पनि राजनीति, 12 वर्षसम्म काम नहुँदा चरण क्षेत्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीनभित्र संसदबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाण्डुमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाले आगामी भदौ तीनभित्र विश्वासको मत लिने निर्णय गरेको हो।
2: नेपाली कंग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले अल्पमतमा रहेको प्रदेश सरकारको विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। नेपाली कंग्रेस संसदीय दलले साउन 27 गते दिनको 2 बजे दलको बैठक बोलाएको हो। बैठकमा मुख्यमन्त्रीले राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा टुंगो लाग्ने नेपाली कंग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले जानकारी दिनुभयो।
1: पश्चिम सुर्खेतको चौकुनी गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी रहेका छन्। पालिकामा 4721 घरधुरी छन्। त्यसमध्ये 90% घरधुरी भूमिहीन सुकुम्बासी रहेको गाउँपालिकाले जनाएको छ। भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिएको भूमिको मालिक बनाउन जग्गाको नाप नक्सा सर्जमिन लगायतका सम्पूर्ण काम सकिएको तर पछिल्लो पटक गठित राष्ट्रिय भूमि आयोगबाट प्रमाणीकरण नहुँदा ती लाल पूर्जा वितरण गर्न नसकिएको गाउँपालिकाको भनाइ छ।
2: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासका डिपो तथा विक्रेतालाई आएको र बिक्री गरेको सबै विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले सोमबार उपत्यकाका विभिन्न ठाउँमा ग्यास डिपो र विक्रेताको पसल तथा गोदाम अनुगमन गर्दा अधिकांशमा खरिद र बिक्रीको यथार्थ विवरण आउन नसकेकाले यस्तो निर्देशन दिएको हो।
1: नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जल विद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान संघको भेटमा प्राधिकरणमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाले पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिएका हुन्।
2: कानूनी तथा नीतिगत सुधारसँगै रूपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्ने क्रम बढ़ेको छ। निर्यात सम्बन्धी प्रावधान सहज बनाउनुका साथै औद्योगिक प्लटको भाड़ादर घटाइएपछि उद्योगीको आकर्षण बढ़ेको हो।
1: अर्थतन्त्र र रोजगारीका साथै राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोबाइल व्यवसाय प्रवर्धनका लागि मंगलबारदेखि काठमाण्डुमा गाड़ीहरूको मेला अर्थात मोबिलिटी एक्सपो शुरू हुँदैछ। नाइमा मोबिलिटी एक्सपो लगत्तै भदौमा नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गर्दैछ। उल्लेखित दुईवटा एक्सपोले सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 9.02 अंक 0.34% घटेर 2641.06 अंकमा बन्द भएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतमा पनि डेटा सेन्टर विरूद्ध प्रदर्शन भएको छ। महाराष्ट्रको थाडी र आन्ध्र प्रदेशको विशाखापट्टनममा स्थानीय बासिन्दा र वातावरण संरक्षण अभियन्ताले ब्यानर र पम्पलेट सहित विरोध गरेका हुन्। भारतीय संचार माध्यमका अनुसार त्यहाँ विशेष गरी गुगल र अमेजनका डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयले असन्तुष्टि पोखेका छन्। गत महिना अमेरिकामा पनि डेटा सेन्टरको विरोधमा प्रदर्शन भएको थियो। अमेजनले डेटा सेन्टर बनाउने तयारी गरेको क्षेत्र वरिपरि 5 विद्यालय, 3 अस्पताल र 8 हाउसिङ कम्प्लेक्समा हजारौं परिवार बसिरहेको र त्यस्तो समुदायको माझमा डेटा सेन्टर सञ्चालन गर्नु उचित नहुने स्थानीयवासी साधना प्रधानले द हिन्दूसँगको कुराकानीमा बताएकी छन्। महाराष्ट्र, आन्ध्र प्रदेश जस्ता राज्य सरकारले डेटा सेन्टरका लागि सस्तो जमीन, बिजुलीमा अनुदान र अनुमति एवं स्वीकृतिका लागि एक द्वार प्रणाली जस्ता संस्था र प्रोत्साहन दिइरहेकाले भारतमा विदेशी टेक जायन्टहरू लगानी गर्न उत्सुक देखिएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि पुनः राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 20-20 अन्तर्राष्ट्रिय नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इण्डिज लागेका थिए। तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीयमा नेपालको कप्तानी गर्दै आएका थिए।
1: अब विचार तथा दृष्टिकोण। संविधान संशोधनको औचित्य र एजेण्डा शीर्षकमा प्रकाश ज्वालाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान संशोधन गरेर अझै समय सापेक्ष र समृद्ध बनाउने हो भने राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ। त्यसका लागि सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर कुन कुन विषयमा संशोधन गर्ने भन्नेबारे सहमति जुटाउनुपर्छ। संविधान संशोधन अहिलेको आवश्यकता हो भने सबै दलहरूबीच सहमति भएमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधानविदहरू र राजनीतिक दलका प्रतिनिधि राखेर उच्च स्तरीय शक्तिशाली संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्छ। संविधानको प्रस्तावना संविधानमा नै असंशोधनीय भनी किटान गरिएका आधारभूत विषय र धाराको संशोधन सम्बन्धी व्यवस्थापन बाहेकका एजेण्डाहरूमा व्यापक बहस गरेर राष्ट्रिय सहमतिसहित संविधान संशोधन गर्नुपर्छ।
2: शासन शैलीमा निर्भर लोकतन्त्रको जीवन शीर्षकमा काशीराज दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेन्जी विद्रोह आन्दोलनको परिणाम, अत्याधिक जनमत प्राप्त सरकारले, विश्व स्थिति, नेपालको भू राजनीति, जनताको आकांक्षा, स्रोत साधनको अवस्था, समाजको चरित्र ख्याल गर्नुपर्छ। साथै सरकारको दायित्व र जिम्मेवारी बोध गरी असल शासनका निम्ति सोही अनुरूपको शासकीय सुधार र परिपक्व व्यवहारबाट सबैको मन जित्ने किसिमबाट शासन र प्रशासन सञ्चालन गर्नुपर्छ। लोकतन्त्रको प्रतिफल सामान्यिक रूपमा वितरण हुने सुनिश्चित गर्नुपर्छ। यसो गर्न सकेमा नै मुलुकमा स्थायित्व प्राप्त हुन सक्छ, अन्यथा मुलुक सधैँ प्रयोगशाला बन्ने खतरा रहन्छ। लोकतान्त्रिक आचरण र संस्कारका आधारमा शासन र प्रशासन सञ्चालन गर्ने शासकीय संस्कृतिको विकासबाटै मुलुकमा स्थायित्व र समृद्धि सहज हुन सक्छ।
1: त्यस्तै प्रभावकारी विपद व्यवस्थापन शीर्षकमा सुनिता नेपालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालको आफ्नै भौगोलिक अवस्थिले हुन सक्ने विभिन्न प्रकारका विपद, गैर प्राकृतिक विपदका रूपमा बढ़दो सड़क दुर्घटना तथा आगलागी लगायतका घटनाको व्यवस्थापन हाम्रो जस्तो देशका लागि सहज विषय अवश्य होइन, तथापि बहुपक्षीय, बहुक्षेत्रीय सहयोग, समन्वय र सहकार्यबाट उपलब्ध स्रोत साधनको महत्तम उपयोग गरी अगाडि बढ़नु आजको आवश्यकता हो। जिल्ला स्तरमा विपद व्यवस्थापन जिल्ला प्रशासन र जिल्ला सुरक्षा समितिको जिम्मेवारी नभए नागरिक, स्थानीय सरकार र संघ प्रदेश सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्व हो भन्ने बुझेर पूर्व तयारी, कानूनी स्पष्टता र समन्वयात्मक रूपमा सहकार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी बनाउन सकिन्छ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: व्यवस्था कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरी स्वामित्व हस्तान्तरण रोकियो।
3: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउने पानको माग, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
2: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
3: र एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20 एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
2: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्यीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्रै लगानी आउने उहाँको भनाई थियो। त्यही विश्वास निर्माण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। डाक्टर वाग्लेले यस वर्षको बजेट मार्फत सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
3: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाडौँस्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ। भारत नेपाल बीचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन र फलदायी विचार विमर्श भयो उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा राजदूत श्रीवास्तवले शाहलाई शुभकामना दिँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ। चिनिया राजदूत माओ मिङले पनि द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनालाई जुनजनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि आकर्षक गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट वेस्ट सेलेक्शन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 100 जनाको माग भएकोमा 1,000 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
3: नेपालमा सर्पको टोकाई अर्थात सर्पदंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000 सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान लिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएनसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देवकोटाले भन्नुभयो,
4: विश्वमा अहिले 4,000 प्रजाति भन्दा बढ़ी पुगिसकेछन्। 42,000 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 वटा सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। गोमन करेत भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौं। यो ड्राई बाइट भएको अवस्थामा पनि एन्टिभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गछ भने निको भएको जस्तो देखिनु भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन्, जुनसुकै फुकाउने ठाउँमा जाउँ, कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टिभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने।
3: विज्ञहरू भन्छन् सर्पदंशपछि गरिने गलत अभ्यासहरू जस्तै घाउ चुस्ने, बाँध्ने वा झारफुक गर्ने जीवनका लागि झन खतरनाक हुन सक्छ। यसको सट्टा बिरामीलाई शान्त राख्दै सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै सही उपाय हो। यसैबीच 1.5 महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफलाइटिसबाट संक्रमित भएका थिए। 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ। इन्सेफलाइटिसबाट बच्नको लागि के गर्ने? सीआईएनको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
5: लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज एन्सेफलाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लाएको छैन होला, लायो भने फाटोफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो। र
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
7: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छन् अन्जीर फलिसकेको छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु चाखिहाल्यो हामीले।
3: आयोग र समिति प्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो, मानवता नै सबै धर्मको मूल मर्म हो, आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ, अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ,
10: मतभेद भए संवादबाट समाधान खोजौ, सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
6: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समितिप्रति सरकारकै व्यवस्था प्रतिवेदन बुझ्दैनन् बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि दशवटा आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ यसलाई गौरव पोखरेलले लेख्नु भएको छ त्यस्तै भित्री पृष्ठमा एन पीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ त्यस्तै सात वर्षपछि खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 वर्षपछि काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ गौतम बुद्ध रंगशाला पत्र परेको खबर पनि छ भने कोशी पुरानै बाटोतर्फ जोखिममा 5 वडा शीर्षकमा खबर छ सप्तकोशीको पश्चिम बंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन् त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ
3: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एक प्रभावकारी विकल्पका रूपमा देखिएको हो नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरदोरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन अर्को खबर प्रतिनिधि सभा बैठक बाढ़ी पहिरो ग्यास र मलबारे ध्यानकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व पश्चिम र मध्य भाग गरी 3 क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ अर्को खबर भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्ने पानको माग शीर्षकमा खबर छापिएको छ नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो मनसूनले लगभग सकियो धान रोपाई उत्पादन बढ़ने अनुमान शीर्षकमा खौसिला कुंवरले लेख्नु भएको खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ सौरभ यादवले 70 लेख्नु भएको खबर पनि छ घर जग्गा नै फूलकुमारीले हडपेपछि दिरीतलाल शाहले आत्महत्याको बाटो रोजे परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ। राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकारकर्मीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्निच्यूडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोको प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्दका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
3: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एकदिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग दुईमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपकै स्थान लिनुभएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
2: स्याउका लागि मौसमसँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत दिन थालेका छन्।
16: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन।
7: तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ। अलिअलि खोलाको थिम हामीहरूले अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ। 12-15 हजार जति कलम काटेर हामी यहाँ उगरेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
16: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरुवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरुवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन।
17: दुई वर्ष फल खाएर छाइसक्यौं हामीले, अब यो 3 वर्षमा हिँडिरहेको छ।
16: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
18: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखे। मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
16: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरुवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ।
7: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो। पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
16: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
7: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौँ।
16: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
3: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2,000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
6: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति। 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
3: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए।
6: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
3: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको अभाव र महँगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ। र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ। सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुर माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड़दै गरेको जस्तो पनि देखिन्छ। र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बार्दलीबाट केही भन्दैछन्। तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904066 9896999998।
7: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485545562, 0492-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
0: अहिले बिहानको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिसाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिसाप जिल्लाको पुरानो सदरमुकाम रामिसाप नगरपालिका वडा नम्बर 8 रामिसाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र उमाकुण्डा गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर गाउँपालिकाका अध्यक्ष उमाकुण्डा गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारसँग कुराकानी गर्दैछौ।
1: तपाईँको कार्यकालमा पालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू के हुन्, हजुरले सरल जानकारी गराइदिनु न।
2: अब यो समग्रतामा अब सबै अब मेरो कार्यकाल त 10 वर्ष भइसक्यो होइन, अब मैले जे निर्वाचनमा मेरो आफ्नो घोषणा पत्रहरू थियो लगभग मैले चाहिँ मेरो घोषणा पत्र अनुसार म 95 भन्दा बढी मेरो सबै कुराहरू पुरा भएको छ। शिक्षा स्वास्थ्य पूर्वाधार सबै कुराहरू अब खाने पानी लगायत सबै कुराहरू अब यी कुराहरू सबै समेटेर चाहिँ भएको छ मैले समग्रत भनेको। अब हस्पिटल दुईटा छ तपाईँको स्थानीय तहमा, एउटा पनि हस्पिटल छैन अरूमा। मेरो दुईटा एमबिबिएस डाक्टर साइज 24 घण्टा मेरो सञ्चालनमा छ। स्कुल तपाईँको चाहिँ स्कुल अब 42 वटा विद्यालयमा पहिला भन्दा धेरै शिक्षा गुणस्तर लगायत त्यहाँको भौतिक पूर्वाधार सम्पन्न भइसकेको अवस्थाहरू छ। अब खाने पानी तपाईँको 99% तपाईँको प्रत्येक घरधुरीमा एक घर एक धारा छ। अब खेलकुद क्षेत्रमा मेरो वार्षिक 1.5 करोड भन्दा माथि बजेट विनियोजित भएको छ। सबै पालिका वडामा मेरो चाहिँ खेलकुद ग्राउन्ड लगायत खेलकुद क्षेत्रमा पनि भएको अवस्थाहरू छ। अब यस्तै छ क्या, मैले समग्रतामा भने मैले इन्डिभिजुअल भने
1: अध्यक्ष यो उमाकुण्डा गाउँपालिका र रामिसाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz बीचको सम्बन्ध कस्तो छ र हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी 18 वर्षमा प्रवेश गरेका छौँ।
2: अब चाहिँ यो पत्रकारिता र संचार भनेको चाहिँ देशको चौथो अङ्ग हो।
1: हजुर,
2: त्यसमा अब सबै मिडियाको साथीहरूले अब एउटा चाहिँ सकारात्मक सन्देशहरू पुर्याउनै भएको छ।
1: हजुर,
2: त्यो म सुन्ने पनि गर्छौँ, हामीले सुन्ने पनि गर्छौँ। सत्य तथ्यमा आधारित भएर अब प्रसारण भएको अब कतिपय चाहिँ त्यस्तो पनि छैन कतिपय मिडियाहरूमा, होइन कतिपय मिडियाहरू चाहिँ त्यस्तो एउटा सकारात्मक ढङ्गबाट आफ्नो चाहिँ जिम्मेवारी निर्वाह गरेको देख्छु मैले। ठिकै छ, ठिक छ।
1: स्थानीय सरकारका योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ हजुरलाई?
2: खेलेकै छ। अब अहिले त वास्तवमा भन्ने पनि त्यति रेडियो टेलिभिजनहरू हेर्ने हाम्रो मान्छेमा नागरिकहरू छैन, तथापि अब हाम्रो जस्तो त्यस्तो अब अरू पहिला अलिकति बानी परेको हुनाले रेडियो टेलिभिजन त प्रायः त्यति हुँदैन। अब गाउँ बस्तीतिर रेडियोहरू सुन्ने छ, त्यो खालको एउटा प्रभाव छ अझै पनि।
1: तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको केही अनुभव छ हजुरसँग?
2: अब खासै हामी त्यति अब यो दुर्गम गाउँपालिका भएको हुनाले अब हिमाल पारेको गाउँ पनि भन्ने गर्छ रामेछापमा, त्यसले गर्दाखेरि अब त्यति पत्रकार साथीहरू मिडियाको साथीहरू यहाँतिर आउनुहुन्न। यसै तपाईँहरू जस्तै यी उताबाट फोन गरेर लिने कता कहिले काहीँ लिने मात्रै गर्ने गरिन्छ। अब त्यो जिल्लाको चाहिँ एउटा कुराले हजारचोटि त्यहाँ बनेको हुन्छ भने हाम्रो त्यस्तो छैन। हामी अब टाढै भएको हुनाले अब त्यहाँ कतिपय मिडियाको साथीहरूसँग पनि म अलिकता यी सबै कुराहरू भएको हुन्छ मिडियामा भन्नुभन्दा पनि प्रत्यक्ष रूपमा यहाँको नागरिकले त्यो खडाको आवाज आओस् त्यही नै ठुलो कुरो भन्ने लाग्छ क्या मलाई चाहिँ। त्यही भएको हुनाले पनि अब भएको केही कुराहरू अब प्रसारण हुने कुराहरू छँदैछ। मैले अघि समग्रतामा भने नि अब यस्तो भयो, अरू चाहिँ गाउँपालिका नगरपालिकामा कतिचोटि अब यहाँको खानेपानीको कुराहरू, हस्पिटलका कुराहरू, शिक्षा कुराहरू, स्वास्थ्य कुराहरू, अन्य पूर्वाधारका कुराहरू भन्ने गर्नुहुन्थ्यो भने हामी अब कमै नै चाहिँ त्यति दुर्गम भएको हुनाले पनि हामीसँग अलिकता मिडियाका साथीहरू त्यति नजिक हुनुहुन्न. अब अहिले तपाईँले अहिले लिँदै हुनुहुन्छ, संयोग भन्नुपर्छ क्या, यो चाहिँ संयोग. अब अहिले त कन्टिन्यू भइदिएको भए हुन्थ्यो, अब आवश्यक पर्दा मात्रै तपाईँ लिनुहुन्छ. मैले त भन्ने गरेर चाहिँ कम्तीमा गाउँपालिका आएर होइन, यहाँको मैले बोलेँ नि अहिले हो कि होइन, हस्पिटलमा त्यहाँको सेवा प्रवाह भएको छ क्या, खानेपानी प्रति घर पुगेको छ कि छैन, बाटोको अवस्था कस्तो छ, शिक्षाको अवस्था कस्तो छ भन्ने कुरा प्रत्यक्ष तपाईँहरूले देख्नुहुन्छ नि त. अब त्यस्तो हो, अब त्यो चाहिँ कमै छ, टाढै भएर पनि अब कति मिडिया साथीहरू यहाँ आउनुहुन्न, त्यस्तो छ हजुर, त्यस्तो छ.
1: हो, अब भौगोलिक हिसाबले पनि उमाकुण्ड गाउँपालिका त्यति टाढा अनि विकट पालिकाको रूपमा हामीले लिन्छौँ. विशेष गरी विकास निर्माणको विषयमा संचार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के छन् भन्नु त, के गरिदिनु पर्यो संचार माध्यमहरूले?
2: अब यहाँ त के छ भने तपाईँको चाहिँ देशकै तपाईँको चाहिँ अब यो एक मात्रैको मात्रै छ भनेर हाम्रो उमाकुण्ड गाउँपालिका भन्छ होइन, त्यति ओजेलमा त्यति पैसा हालेर हामीले व्यापक प्रचार प्रसार अब धार्मिक हिसाबले पर्यटकको हिसाबले अब दृश्य अवलोकनको हिसाबले यो गाउँपालिका त अत्यन्तै छ नि, त्यस्तै कुरालाई अलिकति हाइलाइट गरिदिएको भए यहाँको विकास डिमान्ड यहाँको स्वास्थ्यको क्षेत्रमा पनि के छ भने हामीले दुईटा हस्पिटल मैले अघि भनिरहेको छु नि, दुईटा हस्पिटल छ अझै पनि कतिपय हाम्रै नागरिकहरू पनि हामी त व्यापक प्रचार प्रसार त गर्दैनौँ. अब हाम्रै नागरिकले पनि त्यत्रो सेवा सुविधा आँखा दाँत कान मुख एक्सरे सारा कुराहरू टेलिमेडिसिन पनि हामीले त सञ्चालनमा ल्याएको छौँ यहाँ
1: हजुर,
2: टेलिमेडिसिन पनि अब रानी साहब त हाम्रै मात्रै होला टेलिमेडिसिन भनेको
1: हजुर,
2: अब त्यस्तो पनि चलाएको छौँ. कतिपय हाम्रै मान्छेले पनि थाहा पाएको अवस्था छैन, अब हामी चाहिँ कमै प्रचार प्रसार गर्छौँ क्या, अब त्यस्तो छ. अब त्यस्ता त्यस्ता कुराहरू छन्, ती कुरालाई अलिकति हाइलाइट गरिदिएर कम्तीमा अब त्यो चाहिँ नजिकसँग जोडिने यो पत्रकारिताको माध्यम भयो भने त्यो एउटा प्रभाव पर्छ भन्ने लाग्छ मलाई.
1: हजुर, अध्यक्षजी, अब यो स्थानीय सञ्चार माध्यमले सुशासन पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेका छन्?
2: अब मैले अघि नै सत्य तथ्य कुराहरू बाहिर ल्याउनु पर्यो, त्यो त चाहिँ सुशासन जनउत्तरदायी अब सबै कुराहरू त्यसैमा पर्छ नि. मिडियाले त्यो खालको एउटा भूमिका खेल्यो भने के भन्छ भने सबै अहिले कतिपय मिडियाहरू तपाईँको पक्ष विपक्षी सारा कुराहरू गर्छ क्या, म त मलाई त त्यस्तो मन जोसुकै होस् मेरो पक्ष अर्का पक्ष भन्ने कुरै आउँदैन मलाई. निष्पक्ष निष्पक्षताको हिसाबले आफ्नो धर्म निर्वाह गर्यो भने तपाईँको त्यो मिडियालाई जसले पनि तपाईँको कलर गर्छ क्या, कलर गर्छ क्या, कता न कता झुका कि लाग्छ क्या. म त हिजो म मेरो तेस्रो कार्यकाल हुँदै गर्दाखेरि कहिले पनि मैले चाहिँ को माओवादीको कङ्ग्रेस को एमाले को तपाईँको चाहिँ राजोता को का के भनेर कहिले पनि भनेन क्या, त्यस्तो खालको भूमिका गर्नुपर्छ कि भन्ने लाग्छ मलाई चाहिँ. हिजोदेखि मेरो चाहिँ अब चरण मेरो चाहिँ त्यस्तो छ. अब अहिले पनि मिडियाका साथीहरू यहाँ कुन कि महासङ्घ कता कि यदि चौतारी कहाँ कहाँ के भनेर यहाँ के भन्छन्
1: हजुर,
2: त्यस्तो होइन, सबै मिलेर सबैको अपनत्व महसुस गरौँ. यहाँ पनि धेरै त्यहाँ प्रस्ताव रहने कुराहरू हुन्छ क्या, मैले सबै मिलेर गर्नुहोस्, अब मेरो त सबै बराबरी हो क्या, गाउँपालिका अध्यक्ष हो नि त, कुनै पार्टीको होइन नि त अहिले. त्यस्तो कुराको निष्पक्षता जवाबदेहीता त्यस्ता कुराहरू भयो भने मान्छेले कम्तीमा हो र छ है भन्ने खालको चाहिँ एउटा हुन्छ, कसैले आरोप प्रत्यारोप लाओस् त्यो मतलब छैन, तर निष्पक्षता हुनुपर्छ. अब मान्छेले त हुन्छ नि, त्यस्तो भयो भने चाहिँ पक्कै पनि आफ्नो चाहिँ जो एउटा जिम्मेवारी पदमा र अथवा जिम्मेवारी संस्थामा रहिसकेपछि त्यो गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ.
1: हो, अध्यक्षज्यू, अब शिक्षा स्वास्थ्य कृषि पर्यटन संस्कृति विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
2: त्यो अब कता कति गरेकै छ, त्यो कतिपय गाउँपालिकाले गरे पनि हाम्रो पनि यहाँ त्यो के अरे यो के अरे पत्रकार महासङ्घ साथीहरूले बसेपछि हाल्नुहुन्छ यो गरौँ भनेर त्यो कार्यक्रमहरू मैले देखेको थिएँ, के छ कसरी त्यहाँ चाहिँ त्यसको पारिश्रमिक के गर्नु भएको छ म जान्दिनँ, ल है मैले भनेको छु सबै मिलेर आउनुहोस् यो कार्यक्रम यसो गर्नुहोस् भनेर भन्दै हुनुहुन्थ्यो, अनि उमाकुण्ड आवाज भनेर पनि चलाउनु भएको थियो उहाँले, त्यसले एउटा त्यहाँ यहाँ भए गरेका कुराहरू चाहिँ अब उहाँले गर्नुहुन्थ्यो. त्यो अब कसले के भन्छ भन्ने कुराहरू होइन, यहाँबाट एउटा सकारात्मक र नकारात्मक दुईटै कुराहरू भनेको थियो कि हामीले नकारात्मक काम गरेर त्यो पनि ब्रोडकास्ट गरिदिनुहोस्, सकारात्मक काम छ भने पनि बनिदिनुहोस् भनेर भनेको छु मैले.
1: यो स्थानीय समस्या उजागर गर्न र समाधानका लागि सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
2: केही न केही त छ, अब यो अघि नै मैले भने नि
1: हजुर,
2: अब यता उता जसको चाहिँ त्यो के भन्दैछ नि त अहिले प्रेस के भने पनि देशभेद भने पनि केही पनि केही न केही त भागै छ नि आधारको भन्ने त होइन. अझ त्यसलाई मैले भने विशुद्ध एउटा संस्था पवित्र संस्था हो त्यो संस्थाले चाहिँ तपाईँको निष्पक्षता भएर काम गर्यो भने त्यसको प्रभावकारिता छ नि छैन त मिल्दैन. मैले अघि नै भने नि राष्ट्रको चौथो अङ्ग हो नि तपाईँको कार्यपालिका न्यायपालिका व्यवस्थापिका र पत्रकारिता भनेको त तपाईँको चाहिँ त्यो त एउटा अङ्ग हो नि तपाईँको चाहिँ त्यसले गर्दा केही न केही त भएकै छ नि नभएको यो नि नभइदिएको भए देशमा यो खालको चाहिँ अवस्था आउँथ्यो त. अब यो मुख्य त अब यो क्षेत्रले पनि देशको परिवर्तन हरेक कुराले पनि मुख्य भूमिका निर्वाह गरेकै अवस्थाहरू छ भनौँ नि. अब यो छ नि अहिले भन्ने चलनहरू एउटा बनाएर चाहिँ अब मिडियालाई गरेर देशै परिवर्तन गर्ने खालको कुराहरू पनि भएको छ. त्यो नभएको भए कहाँ हुन्थ्यो त्यसको.
1: अब अध्यक्षज्यू आगामी दिनमा चाहिँ हजुरको रेडियो र उमाकुण्ड गाउँपालिका बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ होला.
2: गाउँपालिका मैले अघि नै भने गाउँपालिकाको सत्ता प्रति कुरा है स्पष्ट हिसाबले चाहिँ तपाईँको चाहिँ सार्वजनिक गर्ने कुराहरू खबरदारी गर्ने कुराहरू गर्यो भने त्यो सम्बन्ध त अटोमेटिकली हाम्रो मैले अघि भने नि हाम्रो पोजिटिभ कुराहरू मात्रै होइन क्या हामीले अन्जानमा नेगेटिभ कुराहरू गरेका छन् भने पनि त्यो कुरालाई सार्वजनिकरण गरिदियो भने सार्वजनिकरण गरिदियो भने मैले सकारात्मक कुराहरू मात्रै भनेन नकारात्मक कुरालाई पनि गरिदियो भने सकारात्मक या नकारात्मक दुइटै कुराहरूलाई अब त्यो खालको एउटा भूमिका निर्वाह गर्यो भने त्यो सम्बन्ध त अटोमेटिकली तपाईँको जोडिहाल्छ नि. हामीले नभन्दा पनि त्यो स्वत स्फूर्त त्यो जोडिन्छ नि.
1: जनचेतना शिक्षा स्वास्थ्य कृषि पर्यटन युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा चाहिँ संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ हजुरले.
2: त्यो त हुन्छ नि किन हुँदैन. अब हामीले के बजेटहरू पनि राखेका हुन्छ त्यो बजेट मार्फत होइन काम गर्न सकिहाल्छ नि. हाम्रो हैसियत क्षमता पहिलो कुरो चाहिँ त्यो हो हैसियत क्षमता जति चाहिँ हाम्रो होइन सरकारको त्यही मुताबिक बसेर जोडिन सकिहाल्छ.
1: अब आगामी पाँच वर्षको लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकताहरू निर्धारण भएको अवस्था छ कि छैन अध्यक्षज्यू.
2: अब पाँच वर्ष त होइन मेरो त पन्ध्रै वर्ष लगभग हुनै सक्यो गाविस अध्यक्ष पनि भयो म.
1: हजुर
2: मैले अघि नै भने नि लगभग मेरो चाहिँ मैले जे वचनहरू जनताको बिचमा राखेको थिएँ त्यो त मतलब 95% नै पुग्यो भन्छु क्या मैले. मेरो घोषणा पत्र पनि मेरो सिरानीमा चियापार राखेको छु आफ्नो व्यक्तिगत भन्दा पनि समग्र नागरिकको लागि बनाएको एउटा घोषणा पत्र मैले अघि नै भने नि हिजो मैले मेरो सभामा पनि आज पनि त्यो कुरा राखेको छु. अब मेरो 10 बजेको सभा चल्छ विशेष अधिवेशन हो क्या मेरो आज विशेष अधिवेशन दोस्रो विशेष अधिवेशन छ आज यी कुराहरू सबै राखेको छु. हिजो म आफै हिजो चाहिँ तपाईँको सानो बाटोमा हिँडेको मान्छे धेरै मान्छेहरू बाटोमा हिँड्दाखेरि मान्छे मृत्यु हुन्थ्यो अहिले तपाईँको चाहिँ 600 किलोमिटर तपाईँको चाहिँ बाटो छ सडक बाटोहरू छ त्यो सानो बाटोमा हिँड्दैनन्. अब अहिलेको अवस्था त्यस्तो छ मैले अघि नै भने एउटा चाहिँ बिमारीलाई तपाईँको एउटा हिजोको चाहिँ परम्परा जो ऊबाट तपाईँको चाहिँ सेवा दिन्थ्यो अहिले हस्पिटल त अब हस्पिटल मेरो स्वास्थ्यको कुराहरू गर्नु पर्दाखेरि प्रत्येक चाहिँ 8 संस्थाहरू छन् सामुदायिक केन्द्र छ है त्यो संस्थाले हस्पिटल जति सेवा दिन्छ मेरो सबै मैले चाहिँ स्वास्थ्य कार्यालयमा पनि वडाको स्वास्थ्य कार्यालयमा पनि मैले भिडियो के अरे एक्सरेहरू ल्याबहरू राखिदिएको छु क्या. अब त्यो बर्थिङ सेन्टर त छँदैछ 7-8 चल्छ अब त्यस्ता कामहरू पनि भएको छ क्या यसले गर्दाखेरि. अब मैले भने अब के 5 कुराहरू गर्नुभयो अब यो त मैले अब मैले अघि नै भने मेरो आफ्नो ठाउँ अनुसारको चाहिँ अब जो जनतामा अहिले खालको चाहिँ जो खालको केही भएन भन्ने कुराहरू निर्माण भएको अवस्थाहरू छ यो के हो मलाई थाहा छैन. अब मैले अघि नै भने समग्र सबै कुराहरू अलिकता मैले पुर्याएको कुराहरू चाहिँ अब कम्तीमा पनि मेरो त लक्ष्य अहिले पछाडि आएर फरक हुन्छ कम्तीमा 2-4 पैसा आउने बाटो हो रोजगार त त्यो सम्भव छैन कम्तीमा तिनीहरूलाई त्यो खालको एउटा वातावरण तयार गरिदिने सँगसँगै अब स्वास्थ्यमा पनि निशुल्क एउटा गरिबले पनि उसको सबै कुराहरू फेरि पाओस् न. अब धनीले चाहिँ पैसा तिरेर स्वास्थ्य सेवा लिन्छ भने
3: गरिबले पनि तपाईँको सबै कुराहरू पाओस् र दुई चार पैसा भयो भने बाँच्ने एउटा आधार हुन्छ। हामी शिक्षा कुराहरू गर्छौँ क्या, शिक्षा कुराहरू गर्छौँ, त्यो दुईटा कुराहरू भएन भने शिक्षासँग जोडिन्न त्यो चेतना। अहिले तपाईँको हेर्नुहोस् न, अहिले धेरै मान्छे तपाईँको एउटा घरमा कम्तीमा पनि बाह्र पास भएको मान्छेहरू छन्, हिजो पढेकै मान्छेहरू थिएनन्, हिजोको समाज संस्कार चाहिँ कस्तो खालको थियो। अहिले त पढेर मात्रै नहुने रहेछ नि त, पढेर मात्रै नहुने रहेछ क्या, अहिले पढेका कुराहरू धेरै गर्छन्। अहिले त मैले के भन्छु भने दुईटा मान्छेले यो देश बिगारेको छ क्या, पढेको मान्छे र धनी मान्छे भन्ने मान्छे दुईटा मान्छेले यो देश बिगारिरहेको छ। तपाईँको जानेर बुझेर पनि देखादेखि बिगारिरहेको अवस्थाहरू छ क्या, त्यस्तो खालको अवस्था छ। त्यसले गर्दाखेरि अब सत्य यथार्थ के हो त्यसमा गएर कम्तीमा पनि पढ्ने मान्छेले पनि जाने बुझेर नहुँदो रहेछ नि त, इमान्दारी त हुनु पर्यो। अघि मैले भने इमान्दारी त हुनु पर्यो पहिलो कुरो, तपाईँको जानेर बुझेर इमान्दारितालाई प्रयोगमा ल्याउन सक्यो भने मात्रै त्यो तपाईँको चाहिँ सत्य निर्माण हुन्छ, तपाईँको दिगो विकास हुन्छ क्या। मैले मैले मेरो अनुभवको कुराहरू तपाईँलाई सुनाएँ है, कुराहरू होइन, म यो घुमाउनु पारले कुरा गर्न पनि आउँदैन, अब मेरो त्यो हो क्या।
1: हुन्छ अरसिजु, अब रामेछापका नागरिक जो यति बेला रेडियो पनि सुनिरहनु भएको छ अथवा यो हाम्रो 18 स्मारिका चाहिँ जसले पढिरहनु भएको छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ भन्नु त?
3: अझै पनि छ, उन्नति प्रगति त भएकै छ है, अब एउटा सचेत गराउने एउटा माध्यम, सुसूचित गर्ने एउटा माध्यम, अझ थप होइन यो भन्दा पनि अब अझ प्रभावकारी ढङ्गबाट तपाईँहरूको कार्यक्रम हजुरको रेडियो त्यो खालको एउटा भूमिका निर्वाह गरोस् भन्ने कुराहरू म राख्न चाहन्छु। अघि मैले सबै कुराहरू भनिसकेका छु संचार माध्यमको विषयमा, एउटा निष्पक्ष भएर होइन सत्य सत्य कुराहरूलाई चाहिँ अगाडि ल्याउने कामहरू गर्यौँ भने त्यही नै हो क्या, चाहिँ मुख्य मर्म र भावना चाहिँ त्यसो काम गर्यो भने अझ थप तपाईँको चाहिँ प्रभावकारिता बन्नेछ भन्ने कुरा लाग्छ। त्यही त्यही कुराहरूमा चाहिँ अब अगाडि बढोस् भन्ने कुराहरू म शुभकामना दिन चाहन्छु।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
5: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर।

0: विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44
0: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध:
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: लगायतका 15 बुधे माग अघि सारेको छ। यसै गरी हाललाई नयाँ म्यान पावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पूर्ण काममा फर्किने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयले आग्रह गरेको छ। यता विभागले अनुमति नलिई भारतबाट उडान गरेका 39 म्यानपावर कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ्दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनु भएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसाय पक्ष दुवैले आआफ्नै तर्क अघि सारेको यो विवादले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गर्छौं। पहिले सरकार र म्यान पावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौं।
1: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, सर्वलाउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढी एकाधिकार जन्य विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले जनअपेक्षा पनि बढी छन्। र वैदेशिक रोजगार व्यवसायीले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेसागत सम्मानको बहस, त्यो पेसागत सम्मानको बहसका निम्ति हामीले चाहिँ नि जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने पाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ अहिले कस्तो छ भन्दाखेरि विषय सुनिएको पनि छ, सुन्न चाहिँ, तर यही बेला विभिन्न श्रमिक लक्षित, श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ बडा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ। हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भीड लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चङ्गुलमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलि बढी चिन्ताको विषय यहाँ देखिन्छ। अब श्रम गन्तव्य मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर, यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पारेर यस्ता खालका एकाधिकार जन्य विषयले प्रवेश पाएको छ सधैँभरि। र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर, यस्ता धेरै कुराहरू छन्। अहिले मलेसियाकै पनि चाहिँ मलेसियाकै पनि सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन्। र हामीले त सरकारलाई अहिले नयाँ सरकारको नेतृत्व गरिरहनुभएका चाहिँ मान्यज्यूहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेर भन्छौँ हामी शुद्ध नेपाली शब्दमा, पलाठी मारेर जडा गाडेर बसेका चिजहरू, यसको चाहिँ पूर्ण अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णायक भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो। त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ। सुशासनसँग वैदेशिक रोजगार, आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसायी संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ सरकारलाई, सरकारकै चाहिँ स्पीडलाई समातेर। तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो, यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ।
0: यो पछिल्लो समयमा त सरकारले मेन पावर व्यवसायहरूलाई, कम्पनीहरूलाई कार्यवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू बढ्न थाले भन्ने कुराहरू पनि सुनिन्छ नि।
1: होइन अब यस्तो छ हेर्नुहोस् सरकार अथवा चाहिँ नियमनकारी निकायले कारवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला तर त्यो कारवाहीको दायरालाई अगाडि बढाउनु दण्ड सजायको दायरालाई अगाडि बढाउनु भन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ नीतिगत त्रुटि छन् यो क्षेत्रमा यो क्षेत्रलाई चाहिँ विकृतियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ 72 सालमा भयो 75 सालमा भयो यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायीलाई सेवाग्राहीलाई चाहिँ अक्षरशः कानूनको पालना गर्न लगाउँ भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभाग नै हो र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ तर हाम्रो चिन्ता कहाँ हो भने हामीले के भन्यौं भने के भनी आएको हो लामो समयदेखि भने पहिला नीतिगत सुधार गरौं त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गर्नतर्फ लगाउं अहिले नै पुरानो स्थितिविधिमा रहेर पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौ भनेर हामीले भनेका छौं सरकारलाई र वास्तविकता पनि त्यही हो किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधा अवरोध आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन त्यस कारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्ताजगीका साथ फेरि व्यवसायमा फर्कौंला भन्ने संकल्पसहित अहिले चाहिँ हामीले तत्काललाई श्रमिकहरू पठाउन बन्द गर्छौं भनेका छौं।
0: यसमा सर जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कारवाहीमा पर्नु भएको छ यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने यसलाई
1: एकदमै निष्पक्षताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनलाई हेर्दाखेरि केही त्रुटिहरू भएको छ तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ भावनासँग व्यावहारिकता जोडिन्छ यो कारवाहीको संख्या जुन चाहिँ विभागले बढ़ायो जुन संख्या देखायो त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन तत्कालीन अवस्थामा यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायीलाई चाहिँ के हो भने को सरकारमा छ त्यसले मायने राख्दैन सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ त्यो तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न 3 मिनिस्ट्री त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ ल अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोलिदेऊ भनेर निर्णय भएको छ र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा त्योभन्दा अगाडि एनओसी अनिवार्य थियो नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले अनि मात्रै हाम्रा श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो तर त्यो विशेष परिस्थितिमा चाहिँ ल अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने वातावरण बनाइदिउँ भनेर उहाँहरूले निर्णय गर्नुभयो दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं त्यसले निरन्तरता पायो अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नु पर्थ्यो पुरानै अवस्थामा फर्किनु पर्थ्यो अथवा नियमनकारी निकायले ल अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धावन मार्ग चाहिँ सहज परिस्थितिमा फर्किएको छ त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त्व दफालाई समातेर के अरे दफाले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनुपर्थ्यो. त्यो पनि भएन. यी दुईटै कुरा भएन र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो. दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो. जस्तो बागडुगुराबाट युए जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युए जाने डिस्टान्स उत्तिकै लगभग त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौँ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि. तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रूपियाँमा श्रमिकहरू युए पुगेको अवस्था अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रूपियाँ परिरहेको अवस्था. त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा र दोस्रो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तीनै डेस्टिनेसनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमितता पायो निरन्तरता पायो. तर सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा. दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो. ठिक छ, आउने जाने पर्यटकहरूका लागि घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला. तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ. त्यो कमसेकम त्यो 13% भ्याट छुट गरिदिउँ. हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ. श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला. त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो. किनभने राज्यले त समग्र विषयलाई हेर्ने हो तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कार्यवाहीको दायरा बढाउन मैले के अरे चाहिँ मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ यो इतिहासबाट हामी बुझेका छौं. त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई.
0: यो जुन भर्खरै केही समय अगाडि तपाईँले शून्य समयको प्रसङ्ग जोड्नु भएको थियो यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
1: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले पहिले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन. यो धमिलेको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्लो बनाउनका निम्ति यसलाई छिति र विधिमा ल्याउनको निम्ति यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ. नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हकहितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय. अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि चाहिँ कारण के हो त भन्दा सरकारले अक्षरशः कानूनको पालना गराउँछु भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरशः पालना गर्ने ठाउँमा छैनौं. नीतिगत सुधार गरौं, त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौं. हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान्, हाम्रा अनुभवका कुराहरू होलान्, ती अनुभवको कुराहरू सेयर गर्छौं. त्यसपछि चाहिँ नि त्रुटियुक्त नीतिलाई सुधार गरौं र कानूनको अक्षरशः पालना गर्नुतर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो. अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो अब चलिआएको बहस हो. यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन. त्यसो भएको हुनाले अहिले चाहिँ बरु 10 दिन लाग्ला, 15 दिन लाग्ला, 20 दिन लाग्ला, हामीले 20 दिन गरेको त्यागले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक रोजगारमा जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधान हुने कुरा हो. खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ 2 दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने. अब राज्यले नचाहने हो भने यो लम्बिएर जान्छ. किन? मैले अघि पनि भने कानूनको अक्षरश पालना गर्ने स्थान ठाउँमा हामी छैनौं। कारण नीतिगत त्रुटि। नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो। हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ, सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार के अरे विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ। त्यसरी गरिराख्नु भएको छ श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नुभएको छ। त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसायी नै हुन्। 5-7% यहाँले देख्नु भएको होला, 200 माग आयो भने 5,000 लाम लागेको मिडियामा यत्रो तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौँ होइन। अब त्यो व्यवस्था पनि हामीले गर्यौं। 10% श्रमिक लगभग हामीले के भनिरहेका छौँ भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ। बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलिक बढी डिक्लेयरफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा जाहेर गर्नुभयो र टिकट काटेर जान्छु भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको। र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ। हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन क्षमता छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं, दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं। त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानूनी व्यवस्था छ। त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो। त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले। अहिले त कस्तो भाष्य निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो, हामीले उहाँसँग पैसा लियौं इन्सुरेन्स कम्पनीलाई तिर्दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले होइन। त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अभिमुखीकरण तालिमका खर्चका कुराहरू छन्, अझ यूएई जाने श्रमिकका लागि त यो चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ। यो यी सबै श्रमिकले चाहिँ बेहोर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्यलाई चिर्नु जरूरी छ। त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो, यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँहरूसँग लिए फेसिलिट गरिदिए तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि। र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौं भनेर 72 सालदेखि नै हामी भनिआयौं। त्यो 72 सालमा आएको निर्णय पनि के थियो, 3 महिने परीक्षणकालको निम्ति भनेर आएको निर्णय थियो। खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षणकालको निम्ति आएको निर्णयको वैधानिकता नहेरिकन, त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं, तर पब्लिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं। त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायीका पनि आफ्नै खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रबन्धनका निम्ति अन्तर्राष्ट्रिय बजार प्रबन्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनै जडेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङका कष्टहरू छन्, माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यतिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हो त भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्। त्यसो भएको हुनाले हामीले 10,000 काम गर्न सक्ने वातावरण छैन। यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा दायाँ बायाँ तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डण्डा चलाउँछौ, कानूनको अक्षरशः पालना गराउँछौ भन्नेतर्फ जानुपर्ने, यी नमिलेका विषयहरूको के अरे तादम्यता मिलाउने जिम्मेवारी सरकारको हो। हामी व्यवसायी संघमा भएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौं। ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ, जुन यो आप्रवासनको चक्र, यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो. त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय, श्रमिकको हकित संरक्षणसँग रिलेटेड विषय, श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौं. तपाईँ हामीले यदि यो हुन सक्यो भने दुई तीन महिनामै यसको चाहिँ नि सकारात्मक रिजल्ट देख्न थाल्छौं. हामीले सरकारलाई भनेको विषय नै हो.
0: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ, आफ्नो निर्णयमा अडिग छ, र कम्पनीहरूले पनि अब श्रमिक पठाउन अब कहिलेसम्म हुन्छ, सरकारले अलि सहज वातावरण नबनाएसम्म यो निरन्तर रहने होला, के हो के हो त्यो प्रक्रियाको बारेमा कुराकानी पनि भइहाल्छ पक्कै पनि, र मार चाहिँ अन्तिममा गएर श्रमिकहरूले नै पर्ने देखिन्छ. यसको विषयमा, समाधानको विषयमा हामीले सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौँ?
1: हामीले केही समय अगाडि वैदेशिक व्यापार व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौँ. त्यो व्यवसाय भेलाको दिन हामीले के भन्यौँ सरकारलाई भने, हामी पन्ध्र दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौं, तपाईँहरूले अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौं. अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो. सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई. तर चिन्ता कहाँनिर रह्यो भन्दाखेरि, त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौं. त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला, होइन? प्रक्रिया पुर्याउनका निम्ति 3-4 महिना लाग्ला. त्यो क्याबिनेट जानु पर्यो, सदनमा जानु पर्यो, अपर हाउसमा जानु पर्यो, राष्ट्रपति कहाँ जानु, यसका विधिवत रूपमा यसको समय लाग्ने सम्भावना छ. तर सेवा शुल्क निर्धारण गर्नुको विषय भनेको चाहिँ सिम्पल्ली राज्यले, मैले अघि पनि भने, राज्यले इच्छाशक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो. यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ. त्यो कानूनले, के अरे ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ. त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मारमा पर्ने विषयमा हामी चिन्तित हुने हो भने, चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमा सुझिन्छ. हामीले शुक्रबार निर्णय गर्यौं, शनिबार र आइतबार विदा भयो, आज सोमबार को विषय भयो, होइन? अब चाहिँ नि राज्यसँग बस्ने भने मंगलबार बुधबारमा त यो विषय टुङ्गिन्छ, दुई तीन दिनले त्यत्रो ठूलो खासै असर चाहिँ नि पार्दैन. तर अब वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा गए भन्ने खालको भाष्य पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ. यो त हामीले शून्य समय मानेको हो, हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको हो. एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले मागेका छौं. त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिने कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र के अन्य जुन व्यावहारिक बुँदाहरू छन्, जस्तो हामीले चाहिँ हवाई भाडादर न्यूनीकरणको विषय गरेका छौं, अन्तर्राष्ट्रिय विमानस्थल यो भैरवा र पोखरालाई चाहिँ नियमित गरौं, त्यहाँ उडानहरू भरौं, होइन? भारतबाट जान चाहिँ रोक्ने, अनि यहाँ हाम्रो के अरे चाहिँ हवाई भाडादर न्यूनीकरणमा चाहिँ हामीले पहलै नगर्ने हो भने फेरि त्यसले पनि चाहिँ श्रमिकलाई नै मार पार्ने हो. यहाँ त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्, यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने, बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजारतिर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो, होइन? यसको न्यूनीकरणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौँ. जुन अरू सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौँ. हाम्रो पनि श्रमिक, आम श्रमिक दाजुभाइलाई, दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि, यो 2-3 दिन 10 दिन 15 दिन गरेको हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं. यो 10-15 दिन चाहिँ वैदेशिक रोजगारमा जान नपाउँदैमा केही पनि बिग्रिँदैन. त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा, यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो. 72 सालदेखि समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ. वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरूरी छ. हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरुरी छ. बेरोजगार जनसंख्या हाम्रो देशमा कति छ, प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरुरी छ. या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ, गालियाहरू आएको देखिन्छ. तर यो गाली दुई महिना तीन महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौँ त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ. मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने आज वैदेशिक रोजगार व्यवसायी संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्ने वातावरण चाहिँ नि भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्. हिजोको अवस्थामा छैनन् वैदेशिक रोजगार व्यवसायीहरू. हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं. मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर, आन्तरिक सम्बन्धहरू स्थापित गरेर खड़ा गरेको सानो एम्पायर म अब रिटायर हुन लागे, छोरो तिमी सम्हालै भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन. यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला, तर आज हामी त्यो तहको बहस गर्न तयार छौं. त्यस कारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो. यो अहिले श्रमिक चाहिँ 10-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भए भन्ने भाष्य पनि हामी निर्माण नगरौं. यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 वटा बुँदा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यावसायिक हितको कुरा जोडिएको होला, तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं.
0: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690.
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य कमजोरी र सुधारका उपाय श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौ। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामीले परिणत गर्न खोजेका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कारवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कारवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
4: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भन्यौँ भनिआएका छौँ हामीले। के हो त भन्दा कुनै दिनका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति

0: नेपाल सरकारकै होइन, कसले सञ्चालन गरेको थियो सरकार अथवा सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन, हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी हौ। त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि विशेष परिस्थिति भयो, यो विशेष परिस्थितिका कारणले गर्दाखेरि चाहिँ यो यो खालको निर्णय गरौं है भन्छ, हामी त्यो निर्णय मान्छौं। समय परिवर्तन हुन्छ, दुई वर्ष बित्छ, दुई वर्ष बित्दाखेरि यसरी अर्को सरकार आउँछ, अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है, यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो त्यो, त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड चाहिँ पहिला खोज्नुपर्छ। सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ न, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो त। त्यस्तो न्यायोचित भएन, किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्धत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन। होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो, कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ, तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन, के भनिदियो भन्दा ती तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिदियो क्या त्यति बेला, त्यो तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो। त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौ।
1: अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नुभएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
0: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ। एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित त बनाउला, तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो, किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हेर्नुहोस् है हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ। जस्तो अमेरिकाका कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठूलो देशमा त्यस्ता ठूला सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो क्षेत्र यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50 बढी लाइसेन्स दिँदैन, किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन्, त्यो रेस्टुरेन्टमा उपभोग गर्न रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्तत गत त काहीँ न काहीँ त फेरि राज्यकै फेलियर हो, राज्य नै फेलियर हो। इजाजत दियो सस्टेन हुन सकेन, किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो, हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन, टिक्न सकेन बजारमा, तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्याइयो, निश्चितता गरियो अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिरी सबै सस्टेन हुने भयो नि त, त्यो एउटा विषय छ। अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन, हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नै सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौँ, लाइसेन्स वितरण बन्द गरौँ। हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 यो पेसामा पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ अनि त्यो 30 अहिलेसम्मको जुन अनुभव छ, 30 अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ। नवप्रवेशीहरूको चाहिँ के हुन्छ, नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन, र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो, जे चाहिँ हुनुपर्ने हो, त्यसको लयमा चाहिँ नहिँदिन सक्ने सम्भावना बढ्छ। त्यसो भएको हुनाले 5 लागि लाइसेन्स बन्द गरौं, त्यतिन्जेल नियमन गरौं, नीतिहरू बनाऊ, प्रभावकारी नीतिहरू बनाऊ, जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक बजारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका

0: अनि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा माथि दिवसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागो भन्ने पाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले पाँच वर्ष चाहिँ रोक्न सक्यौँ भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौँ भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुनसक्छ त्यो पाँच वर्ष चाहिँ त के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस् यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस् त्यसले गर्दाखेरि चाहिँ व्यतिथि नियन्त्रणमा सहयोगी भूमिका खेलोस् त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौ यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौँ सधैँका लागि बन्द गरौँ भने होइन यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले केही समयका लागि चाहिँ बन्द गरौँ यो वारवार्ती चाहिँ दिएर सस्टेन हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन एउटा सानो क्षेत्रमा के अरे 1,00,000 जनसङ्ख्या भएको क्षेत्रमा चाहिँ 50,000 रेस्टुरेन्ट चाहिँ के अरे 500 रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् कि सक्दैन भन्ने चिन्ता त राज्यले पनि अभिव्यक्त गर्नुपर्छ किनभने जनताले सुरु गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्यो उसले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौँ भन्ने हो भन्ने
1: कुरा सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामीले कुराकानी त गर्यौँ अब त्यो अर्को पाटो भनेको व्यावसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त
0: छन् हामीले हाम्रा सदस्य संस्थाहरूलाई के भनेका छौँ भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौँ तर रिलिज गर्न मात्रै बाँकी छ हामीले व्यवसाय संस्थाहरूलाई के भनेका छौँ भने हामी सरकारसँग संवादका माध्यमबाट यी यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौँ त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौँ हामीले वैदेशिक रोजगार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ यदि संस्थागत सुशासनलाई तपाईँहरूले प्राथमिकतामा राख्नु भएन त्यसपछि र वैदेशिक रोजगार व्यवसाय संघको आचार संहितालाई उल्लङ्घन गर्नुभयो मान्नु भएन भनेदेखि तपाईँहरूलाई वैदेशिक रोजगार व्यवसाय संघले संरक्षण गर्दैन बरु वैदेशिक रोजगार व्यवसाय संघले उल्टो तपाईँहरूलाई कारवाहीको सिफारिस गर्छ भनेर हामीले सचेत गराइसकेको अवस्था पनि छ वैदेशिक रोजगार व्यवसायीहरूलाई त्यस कारणले गर्दाखेरि चाहिँ वैदेशिक रोजगार व्यवसायीहरू आफू सच्चिनुपर्ने आफू चाहिने के अरे सुदृढ हुनुपर्ने आफ्ना संस्थाहरूमा सुशासन कायम गर्नुपर्ने तर्फ पनि लाग्नुपर्छ तर यो भनिरहना चाहिँ कुरा के हो त भन्दाखेरि सँगसँगै हामीले आचार संहिता बनाएर तयार गरेर त राख्यौं तर त्यो आचार संहितालाई पूर्ण रूपमा परिपालना गराउन सक्ने हामीसँग नैतिक आधार रहेन त्यो नैतिक आधार किन रहेन भन्दा 10,000 सेवा शुल्कमा हामीले काम गर्न सकेका छैनौं भन्यौं 72 सालदेखि अब आचार संहिता लागू गर्ने हो भने त 10,000मा काम गर्न सकिरहेको छैन भने त्यहाँ त अनियमितता छ भन्ने बुझ्नु पर्यो होइन अनियमितता छ भनेर जान्दा जान्दै आचार संहिता कसरी लागू गर्ने हो आचार संहिता लागू गर्न सक्ने अवस्था भएन राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक रोजगार व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौँ
1: यो अर्को प्रसङ्ग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नु भएको छ तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला
0: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त यो त होइन आरोप मात्रै होइन वास्तविकता पनि हो हामीले आज यो क्षेत्रको समग्र सुधारका निम्ति तिथि बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ काहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन हामीले स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरूरी छ हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली ल म यहाँलाई भन्छु बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है तपाईँले तिर्नै पर्ने ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो योभन्दा बढी नतिर्नु भन्छ अनि वैदेशिक रोजगार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्क व्यवस्था गर्यौं, हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो, अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौँ, योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँका कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ, वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने भयो स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा, साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो, होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो। यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा। दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक रोजगार व्यवसायलाई, कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा, जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन्। वैदेशिक रोजगारमा जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसाय कहाँ संस्थागत रूपमा सञ्चालित व्यवसाय कहाँ जानुपर्छ, त्यहाँबाट मात्रै वैदेशिक रोजगारमा जानुपर्छ, अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला, त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला, त्यो एउटा पाठ छ, त्यो पछिका कुरा हुन्। तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त, पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदिउँ, बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ, त्यो कारणले यो अवस्था आएको हो। त्यसो हुनाले बिचौलिया त यहाँको मात्रै होइन, नेपालको मात्रै बिचौलिया हो, सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक रोजगार व्यवसाय सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो। खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा, होइन यी परिस्थितिहरू त छन् नि त। त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर, र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ, त्यो वित्तीय संस्थालाई चाहिँ त्यो श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिने, अनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई निरन्तरता दिने, टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्नेछ पर्ने अवस्था आयो त्यो एसएसएफको, पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो ठाउँ डम्प भएर बस्यो त्यो पैसा, त्यो कसैको उपयोगमै आएन किनभने त्यो निरन्तरता भएन, त्यसको उपयोग गर्न पाइएन। निरन्तरता गर्नका निम्ति हामीसँग चाहिँ त्यस्तो खालको मेकानिजमै नै छैन, त्यस कारणले विधि स्थापित गर्नुतर्फ लाग्नु पर्यो, टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो, त्यसमा त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन।
1: यसमा हामीले जति पनि कुराकानी गर्यौँ यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
0: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ, मैले पटक पटक हाम्रो युवा श्रम तथा रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु, उहाँहरूले तदारुकता देखाउनुभयो, ऐन संशोधनको चरणमा छ। हाम्रो कुरा के हो भने त्यत्तिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो, सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो, त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो, त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं। उहाँहरूले यसलाई पनि लम्ब्याउनुहुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो, यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई। अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो, यहाँ त कस्तो छ भन्दाखेरि हरेक दिन 5 देखि 10,000 सेवाग्राहीले सेवा लिने ठाउँ हो, यो सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार। सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन् कुनै खालका विसंगति छन् भने त्यसलाई इच्छाशक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ, हामीले त्यो भनिरहेका छौं। अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आलटाल गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लाइसुन्ने समय मान्नुपर्ने बाध्यताको सृजना भएको हो।
1: अब वैदेशिक भन्नु यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
0: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौँ, सहयोग पनि गरिराख्नु भएको छ एउटा। दोस्रो, अब एक एकजनालाई भेटेर हामी यो विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौँ। संचार माध्यम नै हो यसका लागि प्रभावकारी भूमिकामा रहने। हामी विषय बुझाउन छोड्दैनौँ, वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौँ। त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको, त्यहाँ ज्ञापन पत्र बुझाउँछौँ। अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्। हामी चाहिँ माननीय सांसदहरूसँग भेट्ने कोसिस गर्छौँ, उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौँ। अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौँ, यो यस्तो यस्तो खालको व्यतिथि चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौँ। सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौँ, छलफलको चाहिँ प्रयास गर्छौँ। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग। त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा मुभ हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौँ, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौँ। तर अब पनि सरकारले इच्छाशक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो। मैले अघि नै पनि भने अक्षरश कानुनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा, हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौँ। नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानुनको पालना गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अवस्था कि काम गर्दै गएर जेलतिर जानु पर्यो, काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो। त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ भनेरै जान्छौँ सरकारलाई स्पष्ट रूपमा। हामीले अब केही दिन केही समय हामी कुर्छौँ, हेर्छौँ संवादका कुराहरू, यसै गरी हाम्रा विषयहरू पुर्याउँछौँ तपाईँहरूकै माध्यमबाट, होइन? यदि त्यसो भएन भने अन्तिममा त हामी यो शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल भन्नुपर्ने दिन आउन सक्छ।
1: अब यसमा पनि जति पनि हाम्रो 15 बजे माग छ ती बुदाहरूमध्ये 1-2 केही सरकारले चाँडै पहल गर्यो र त्यसको समाधान गर्यो अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि होइन? 15 वटै माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र सुरु गर्छौँ भनिन्छ?
0: होइन, अहिले तत्काललाई त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गरेर लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ, द्याट इज एक्सेप्टेबल, हामीले एक्सेप्ट गरेकै छौँ, गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा होइन। तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ, हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ। हामी
1: अध्यक्षज्यू अन्तिममा चाहिँ हुन त प्रसङ्ग सबै छोई पनि सकेको छ र सिलसिला मिलेको भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु, यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो, पारदर्शी र मर्यादित बनाउन चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के मान्नुहुन्छ, सबैभन्दा जरूरी कदम चाहिँ के हो यसको?
0: वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो, भरपर्दो, पारदर्शी बनाउनका निम्ति, श्रमिकहरूको हकित सुरक्षा गर्नका निम्ति, वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय, सर्वस्वीकार्य नीति अत्यावश्यक छ। नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ, त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ। पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढंगले कुनै पनि निर्णय र कुनै पनि खालका स्ट्यान्डबाजी नगरौं, त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनुको सट्टा उल्टो उल्झनमा राख्यो, उल्टो अव्यवस्थित बनायो, उल्टो आर्थिक भार पार्यो। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकतालाई प्रिय मानेर भोलि चुनाव जितौंला नजितौंला एउटा पाटो छ, यसलाई चाहिँ भोट ब्याङ्क नबनाइकन हिजो 72 अहिलेसम्म त्यो मन्त्रालयको नेतृत्व गर्ने नेतृत्व तहले चाहिँ सधैँभरि भोट ब्याङ्क रिजर्भेसनको लागि यो विषय राखिने रह्यो, थाहा हुँदाहुँदै पनि यो गलत छ भन्ने बुद्धा बुझ्दै पनि त्यसरी रिजर्भेसन राख्यो। अहिलेको सरकारले त्यो नगरोस्, अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन 10 दिन 15 दिन 20 दिन यो तितो होला, अलिकति थोरै प्रतिशोध पनि होला, तर यसले पार्ने दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ। यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ, सकारात्मक ढंगले अगाडि जानुपर्छ। यदि हामीले यो गर्न सक्यौं ती पन्ध्रवटा बुँदामध्ये पन्ध्रवटा बुँदालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ। यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोत्तर हित हुने हो। यो विषय चाहिँ भुल्नु हुँदैन, मैले यति नै भने।
1: हजुर, अन्तिममा श्रमिकलाई चाहिँ के भन्नुहुन्छ? श्रमिकलाई
0: वैदेशिक रोजगारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू, वैदेशिक रोजगारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू, वैदेशिक रोजगारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि, तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस्। फर्केर आउँदाखेरि दुई महिना बसेर फेरि चाहिँ वैदेशिक रोजगारमा जान्छु भन्ने संकल्प नबोक्नुहोस्। सकेसम्म पुँजी र सिप लिएर आउनुहोस्। पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई, तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस्, त्यहाँ लगानी गर्नुहोस्। जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नुहोला। हामी गलत संस्कारबाट हुर्किरहेका छौं, बचत संस्कृतिको विकास हामीसँग भएको छैन। सबैभन्दा पहिला वैदेशिक रोजगारमा जानुको उद्देश्य स्पष्ट हुनु पर्यो। फर्केर आउँदाखेरि पुँजी र सिप मात्रै लिएर आउनु पर्यो, विलासितामा चाहिँ खर्च नगर्नु पर्यो। त्यसले मात्रै फेरि दोहोऱ्याएर तेह्र्याएर चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई रोक्छ। र हिजो तपाईँहरू जाँदै गर्दा, वैदेशिक रोजगारमा जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू चाहिँ सही ढंगले वैदेशिक रोजगारमा जानुभयो होला। कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ, धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मिडियाहरूमा सुन्न पाएका छैनौँ। खालि चाहिँ ऋणात्मक कुरा, खालि चाहिँ के अरे पीड़ाका कुरा मात्रै सुन्नुपर्ने भएको कारणले पनि यो क्षेत्र अलिकति बदनाम भएको छ। तपाईँहरू जुन तरिकाले पुग्नु भएको छ, त्यो 10%भित्र बसेर पुग्नुभयो, 35%भित्र बसेर पुग्नुभयो, 50%भित्र बसेर पुग्नुभयो, जसरी पुग्नुभयो, तर अबको पिँढी, अबको वैदेशिक रोजगारमा जाने श्रम शक्तिलाई चाहिँ थितीमा राखेर सुरक्षित बनाएर वैदेशिक रोजगारमा पठाउने अभियानमा वैदेशिक रोजगार व्यवसाय संघ छ। गालीलाई थोरै कम गर्नुहोस् र वैदेशिक रोजगारमा जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटै मात्र कुरा छ, केही दिनका लागि हो यो, केही दिनपछि स्थिति आउँछ, नीति आउँछ, उपयुक्त नीति आउँछ, त्यसपछि हामी फेरि पुनः सुचारू हुने नै छौं। 10-15 दिन यहाँहरूले धैर्य गरेर हामीलाई हाम्रो अभियानलाई साथ दिनुभयो भनेदेखि तपाईँहरू नै चाहिँ न्यून शुल्कमा, निशुल्क अथवा न्यून शुल्कमा वैदेशिक रोजगारमा जाने वातावरणको तयार हुन्छ। यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के अरे आम चाहिँ जनमानसलाई, जनतालाई, दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपिल छ, यो अभियान हो वैदेशिक रोजगार व्यवसाय संघको, यो अभियानमा सबैको साथको आवश्यकता छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालोअनलाइन.com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाले पनि विदा माग्छु। नमस्कार।
2: हजुरको रेडियो

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनौ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: अहिले बिहानको 9 बज्यो।
4: हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। पाकिस्तानको ब्रोड फेकमा निधन भएका 3 जना नेपालीको शव आज नेपाल ल्याइँदै। ओखलढुङ्गाको खेतजेम्बा गाउँपालिकाद्वारा एकीकृत सेवा शिविर काठमाडौँमा जारी। म्याग्दीमा विद्युत गृह पहिरोले पुरिदा 1 जना बेपत्ता 1 जना घाइते। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 100 नाग्यो। आपतकाल अवस्था घोषणा र राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा खाने तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। यस्तै संघीय संसद अन्तर्गत रहेका 2 वटा संसदीय समितिको बैठक पनि आज बस्दैछ। सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ। सार्वजनिक लेखा समितिको बैठक आज बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन र घटनाको कारण जलेका स्वच्छता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। त्यस्तै विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक आजै बिहान 11 बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण अहिलेकै गतिमा बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवको आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको छ। शुरू भएको 15 वर्ष पूरा पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको 20% मात्रै छ। उपसमितिका संयोजक श्रीराम नेउपानेका अनुसार 17 वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम सेती अझै शुरू हुन सकेकै छैन। उपसमितिले ढिलाइ हुनुको मुख्य कारणहरूमा जग्गा प्राप्ति र मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेका व्यवस्थापनलाई मुख्य अवरोधको रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि कुल ग्रास्त उत्पादन जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक न्यौपानेले विकासको बाधक कानून खुकुलो पार्न संसद ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव पनि दिनुभएको छ। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ। अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघका अनुसार एक्सएल अण्डा प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी 7 क्रेट समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको छ। मूल्य बढ़े पनि किसानले लागत मूल्य अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रतिकोटा 19.12 रूपियाँ पर्ने उहाँको भनाइ छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले आफू मर्कामा परेको किसानको गुनासो छ। पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिमपहिरोमा परेर निधन भएका 3 जना नेपाली नागरिकको शव नेपाल आज ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत आज अपरान्ह पाउने 5 बजे काठमाडौँ आइपुग्ने जनाएको छ। सोही दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरूङ युक्तको शव साउन 21 गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट 1 नेपाली, 1 पाकिस्तानी र 1 अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको छ। वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कमी भएपछि उनलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो। धनुषाको जनकपुर 10 देवा देवी चोकमा जन्मिएका उनको नेपाली, हिन्दी र मैत्री विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि उनले गरेका थिए। उनी 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिएका थिए। नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता उनले लेखेका छन्। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 जगदम्बाश्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। सुनसरीको देवानगंज गाउँपालिका 2 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई सहयोग घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही अघि बढ़ाउने उल्लेख गरिएको छ। देवानगंज 3 मा रहेको मदर साकी कानूनी हैसियतका बारेमा तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारका 1 जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख गरिएको छ। बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
6: किन र बाजे, मेरो हाम्रो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
7: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
10: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
11: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
11: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8
4: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार कोशी र मधेस प्रदेश बाहेक देशका सबै जसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार गैराती बागमती सहित गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तड क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज कर्णाली प्रदेशको पहाड़ीका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँहरूमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै भोलि पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै 3 दिने एकीकृत सेवा शिविर शुरू गरेको छ। गाउँपालिकाबाट प्रभाव हुने विभिन्न सेवा लिन ओखलढुङ्गा पुग्नुपर्ने बाध्यता हटाउँदै राजधानीमै सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौँको जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरिएको छ। शिविरको पहिलो दिन नै सेवाग्राहीको उल्लेख्य घुइँचो लागेको छ। विभिन्न पेसा व्यवसाय अध्ययन तथा उपचारको क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका खिचदेम्बाका नागरिकले एकै स्थानबाट गाउँपालिकाको विभिन्न सेवा लिन पाएपछि सहज भएको बताएका छन्। शिविरमा व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा भत्ता राजस्व संकलन राष्ट्रिय परीक्षा पत्र वितरण तथा विवरण रुजु ब्याङ्किङ सेवाका साथै महिला विकास शाखा मार्फत अपाङ्गता परिचय पत्र ज्येष्ठ नागरिक परिचय पत्र एकल महिला परिचय पत्र तथा अन्य सामाजिक सुरक्षा सम्बन्धी कार्ड वितरण भइरहेको छ। यस्तै गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सिफारिश तथा अन्य आवश्यक सेवा समेत शिविरबाट उपलब्ध गराइएको बताइएको छ। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगरमा रहेको विद्युत गृहको कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरिवाललाई पहिरोले पुरेर बेपत्ता भएका हुन्। जिल्ला प्राधिकरणले म्याग्दीले गौरीगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएको जनाएको छ। प्रहरी, नेपाली सेना, शस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीहरूले बेपत्ता बरूवालको खोजी गरिरहेको छ। विकलाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल बेनीमा पठाइएको पनि त्यहाँको प्रहरीले जनाएको छ। माथिल्लो भागको पहाड़बाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर विद्युत गृह पुरिएको थियो। पहिरोको कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहको उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा दशक यताको शक्तिशाली भूकम्पमा परेर कम्तीमा 111 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकोले ज्यान गुमाउनेहरूको संख्या अझै बढ़ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्नेच्यूडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फँसेको उद्धारका लागि खटिएका छन्। कोलम्बियाको चोकु प्रान्तका गवर्नरले प्रान्तीय राजधानी दोमा गम्भीर क्षति पुगेको सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ। पश्चिमी कोलम्बियाका 6 साना विमानस्थलले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ। अहिले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरिएको छ। रन्तेमा खेल समाचार। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानीमा नियुक्त गरेको छ। क्यानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसएससी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव कनाल, दिवेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेरमल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्। यस्तै नियमित ओपनर कुशल भुटेल र सम्पाल कामीको नाम टोलीमा समावेश गरिएको छैन। आरिफ शेख भीम सार्कीलाई टोलीबाट हटाइएको छ। आईसीसी विश्वकप लीग 2 नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको छ। यो सँगै रोहितले ओडीआई र टी20 दुवैको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दिपेन्द्र सिंह ऐरीलाई टी20को कप्तान नियुक्त गरेको थियो। र नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा काश्य जित्नु भएको छ। मंगोलियाको उलान भट्टारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड टर्न प्याटर्नमा काश्य जित्नु भएको छ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्जापा आलाम आयुर्जानन पनि तेस्रो भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार मलेसियामा चिन लुङकाङले स्वर्ण, मलेसियाका चिन लुङकाङले स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टरलुले रजत पदक जितेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। पाकिस्तानको ब्रोड पीकमा निधन भएका 3 नेपालीको शव आज नेपाल ल्याइँदै। ओखलढुङ्गाको खेचदेम्बा गाउँपालिकाद्वारा एकीकृत सेवा शिविर काठमाडौँमा जारी। म्याग्दीमा विद्युत गृह पहिरोले पुरिँदा 1 बेपत्ता, 1 घाइते। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 100 नाग्यो। आपतकालीन अवस्था घोषणा र राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरको साथ प्रसारण भइरहेको बिहान 9 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 0848-40-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि?
10: हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
11: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
11: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
11: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै

0: गिरिराज सल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी।
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439 0485402433 र 98540249। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाउ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486-76-43, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
2: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827-8282 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
4: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
4: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककुशलीको साथ म उपस्थित भइसकेको छु। म तपाईँको साथी सम्झना खड्गी भने प्रविधि समिजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत हुनुहुन्छ र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई आजको बसाईमा चाहिँ सर्वप्रथम भन्नुपर्दा तपाईँले पठाउनु भएका फेसबुक पेजबाट प्राप्त भएका कमेन्टहरूलाई स्थान दिनेछौ र साथसाथै छोटो मिठोमा तपाईँसँग पनि हामी कुराकानी गर्नेछौ र कार्यक्रम अवधि पनि एकदमै मिठा रमाइला लोकगीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँले हाम्रो स्टुडियोको नम्बरमा फोन गर्नुपर्ने हुन्छ 0840 40 0026 र त्यसै गरी इन्टरनेट अनलाइनबाट कार्यक्रम सुन्नुहुने साथी तपाईँले चाहिँ फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला। त्यहाँबाट चाहिँ आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ र तपाईँले कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भने यति बेला हामी कार्यक्रमको शुरूआत गर्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: भाकासारेर एकदमै मिठो गीत मिना लामा अनि केमसन छोरीको आवाजमा रहेको मिठो गीत रहेको थियो। लयमा रहेको छ नेत्रा आर्यल र संगीतमा रहेको छ नन्दु परियार रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला रोगी संगीतहरू कार्यक्रम समय अवधिभरि बस्नेछ र तपाईँसँग पनि हामी मिठा कुराकानी गर्नेछौँ र छोटो मिठोमा मात्रै तपाईँले आजको बसाइमा साथीसँग सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै हामी विशेष आज फेसबुक पेजबाट प्राप्त भएका कमेन्टहरूलाई चाहिँ स्थान दिनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, लास्ट फ्याफुल्ला हजुर, हाम्रो शुक्रजी बोल्नुभयो। म एकदम आराम कुशलै छु भन्नुपर्छ, हजुरलाई कस्तो छ? यता चाहिँ आज चर्को चर्को घाम लागिरहेको छ, हल्का गर्मी महसुस भइरहेको छ भन्नुपर्छ। सत्रजी खाना लिनुभयो?
1: मेरो जाती नै छ दिदी, जाती छ दिदी।
0: अब मेरो पनि बाँकी नै छ भन्नुपर्छ, केही समय पछि हुन्छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ यो बेला?
1: कार्यक्रम सुन्दै अब हजुरको रेडियोमा आफ्नो कार्यक्रम नसुन्ने त कुरै छैन। त्यही पनि आज फेसबुक कमेन्टहरू पनि बाटो नै छ, अब सन्देश पनि राख्ने कार्यक्रम लाग्छ, त्यही भएर मैले के सम्झना गरेर भन्नुपर्छ।
0: ठिक छ, आज चाहिँ छोटो मिठोमा फोनबाट चाहिँ साथीसँगले सम्झना सन्देश राख्नुपर्ने हुन्छ। हामी विशेष त आज फेसबुक पेजबाट प्राप्त भएका कमेन्टहरूलाई चाहिँ स्थान दिनुपर्ने हुन्छ है त।
1: साथीसँग तामाङ खेला शर्मा नानी दाजु जस्तो त्यो जतिले नि अब सम्पर्क गरेर अब हरण भएका साथीहरू आइदिने होला सम्पर्क भनेर अब सम्पूर्ण साथीहरूलाई रेडियो मार्फत अब एकै साथ सुन्दै रहनु होला हजुर त्यो रेडियो भने यति नै भोलिको बाटो आउने बाटो एक कार्यक्रमबाट चिन्तित भयो।
0: हस् नमस्कार, हुनुहुन्थ्यो चक्रबहादुर घिसिङ हुनुहुन्थ्यो रामी सपितालीबाट, उहाँले पनि छोटो मिठोमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झेर राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0848 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको अवस्थामा छोटो मिठोमा मात्रै साथीसँगलाई सम्झनु पर्ने हुन्छ। यति बेला अर्को साथी पनि आउनु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार देवजी, आउनुभयो?
2: हजुर,
0: आराम हुनुहुन्छ नि?
2: म आरामै छु भन्नुपर्छ, दिदी हजुर पनि आरामै छ हुनुहुन्छ भन्ने आशा गर्छु है।
0: ल, म एकदम आराम कुशलै छु भन्नुपर्छ है। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ होला, आज त्यताको मौसम कस्तो छ?
2: घाम चर्को लागिरहेको छ नि दिदी, बिहानै 6 बजीदेखि नै भन्नुपर्छ है, एकदम बाहिर निस्की साध्य छैन, एकदम गर्मी छ, घाम चर्को लागिरहेको छ भन्नुपर्छ। अनि कार्यक्रम सुन्दै बसिरहेको छु भन्नुपर्छ, खाना अब एकछिनपछि खानेछु, दिदीले पनि खानु भएको रहेछ, सँगै खानुपर्छ है दिदी हजुर कार्यक्रम सकाएपछि।
0: ठिक छ, म पनि अब सँगै हामी खानुपर्छ भनेर नखाइकन बसेको छु, अब केही समयपछि खानुपर्छ। कार्यक्रम तर्फ लाग्यो है, आज हामी छोटो मिठोमा कुराकानी गर्नुपर्छ, छोटो मिठोमा साथीलाई नै सम्झनु पर्ने हुन्छ, विशेष आज कमेन्टलाई स्थान दिनेछौँ है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि प्राविधिकमा हुनुहुने दाईको लागि लगायत हजुरको रेडियो होली उनीहरूको लागि भन्न चाहन्छु। अनि त्यसै गरी साथी गोपाण्डेको लागि सुन्दै होला, अनि उसको लागि पनि भन्न चाहन्छु। अनि बहिनी रमिला तामाङको लागि, बहिनी निर्मला लामाको लागि, निर्मला मगरको लागि, अनि साथी निर्मला पौडेलको लागि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला तपाईँले पठाउनुभएका कमेन्ट तर्फ पनि लाग्नेछु। टिकाराम सोनवार हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सोनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामी छापकर भइहाल्छ, काठमाडौँबाट प्रोग्राम मार्फत सम्झेर पर्दा साथीहरू सोना कन्दङमा मिडिया प्रेमी निर्मला ओलेम, कमल श्रेष्ठ, देववास कोटा, राजकले मगर, पलपल अपेक्षा सिन, भूमिका राई, टिका हाइडु, घायल अभिमान सुनवार, कमला साम्पाङ राई, त्यसै गरी हुनुहुन्छ रामलाल सुमन, कमला मुखिया, सुनिता सुनवार, बुधवीर तामाङ, सुनिता सुनवार, दिलदुखी टिया, रमा सुनवार, उदयपुर भन्नुभएको छ, सजना माझी, सजना सर्विलाहा, सरू मगर, जमिन्दार बाउको इमान्दार छोरो, कोपिला सामले गए, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिए भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते नमस्कार। धर्मराजी हुनुहुन्छ, नमस्ते म ढकाल धर्मराज वीरतामोड छापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु मलाई चाहिँ आज प्रेम सापकोटाको हाँस्ने बोल्ने गरे पो माया पलाउँछ भन्ने बोलको गीत चाहिँ बजाइदिनुहोस् न है आज यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नु पर्दा आज साउन 26 गते जन्मदिन मनाउने मोरङ उर्लाबारीकी आन्टी गुमा गोरासाई र मोरङ रतुवाई माईको मीडिया प्रेमी दाई रत्न बहादुर थापाको जीवन साथी रेणुका थापालाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्दै मिठो माया सम्झना व्यक्त गर्दछु भन्दै हुनुहुन्छ आज जुजतीको जन्मदिन परेको छ उहाँ सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद र साथै जन्मदिनको शुभकामना पनि व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: दिदी नमस्ते
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: मैले त राम्रो छ गीता गदाल
0: गीताजी बोल्नुभयो
3: हजुर
0: के छ गीताजीको खबर आरामै हुनुहुन्छ
3: एकदम आरामै छु दिदी हजुर के छ
0: मेरो पनि खबर एकदमै ठिकै छ आरामै छु भन्नुपर्छ है यता एकदम चर्को चर्को काम लागिरहेको छ रामेसातिर यस्तै छ यतातिरको खबर अनि त्यताको सुनाउनुहोस्
3: हाम्रो पनि यतातिर बिहानदेखि बाटै घाम लागिरहेको छ भन्नुभयो चाहिँ दिदी हजुर
0: घाम लागिरहेको छ यता र त्यता उस्तै मौसम छ अनि खाना भयो कि बाँकी छ त खाना भयो कि बाँकी छ त हजुरको
3: मेरो खाना भइसक्यो दिदी हजुरको त बाँकी छ समयमै खानु
0: ल ठिक छ हामी अब केही समयपछि प्रोग्राम सकिसकेपछि खानेछौँ यति बेला हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ
3: हुन्छ
0: ल ठिक छ साथीसँगलाई छोटो मिठोमा मात्रै सम्झनुहोस् है आजको बसाइमा
3: कार्यक्रम चलाउनु आमाको लागि मेरो घर फ्यामिलीको लागि र मेरो मितिनीको लागि र मेरो प्यारो प्यारो हस्बेन्ड पवनको लागि भन्ने सिकिन्छु नमस्ते दाजु
0: हवस् त नमस्कार उहाँ गीता गदालजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद खाना तपाईँको रहेको छ हुनुहुन्छ विष्णु खण्डालाकोजी हुनुहुन्छ हेलो सर गुड मर्निङ कि सखबर सन्चै हुनुहुन्छ विष्णु खनाल फ्रम अथराई तेह्रथुमबाट चाहिँ प्रोग्राम मार्फत साथीहरूलाई सम्झनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तेह्रथुम्बे लिम्बुनी साझा दुर्गा कटुवाल पूर्वेली खुसी ममता पोया काली कमला ओनिम लिम्बु दकाल दरबराज लगायत सम्पूर्ण साथीको लागि अब बस्ने लोकगीत संगीतहरू सुनाउन चाहन्छु भन्नुभएको छ अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सरी गुड मर्निङ दिजियो भन्नुभएको छ गुड मर्निङ हजुरलाई पनि म चाहिँ अविनाश सुनवार हो दोलखाबाट चाहिँ कार्यक्रम सुन्दैछु प्यारी सुशीला विश्वकर्मा दादा राज कले बगर विवश फुलुङ पृथक त्यसै गरी तिलक विष्ट रत्न बहादुर थापा घायल अभिमान सुनवार कुमार प्रजा टेकु छेत्री माया निरुता युजन संगीता लामा कविता कतानी अलिसा लिम्बु सरस्वता पोखरेल तानुक सुबेर किराती अञ्जना हर्पर रोशनी अलको लागि सम्झना छ भन्दै हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट अर्फिनको लागि दुहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सुमिति यादव सुनवार किराजी हुनुहुन्छ गुड मर्निङ सम्झना नि उहाँ कडी हजुर खाना खानुभयो त सन्चै हुनुहुन्छ म रामेश देउराली हाजी काठमाडौँबाट सुमिति यादव सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु निशा थोकरजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सलिमा नासिरिङजी हुनुहुन्छ सेवा गुड मर्निङ इसमे सलिमा नासिरिङ फ्रम खोटाङबाट मिस यु सानेहरूमा मगर्ने साने पुष्पा वाइवा राई त्यसै गरी हुनुहुन्छ सम्झना रुवाङसा अल्सना कुलुङ राई सम्झना सुनवार कुश्व पुनव सुजता यक्का त्यसै गरी हुनुहुन्छ मिना मगर सामेली समेली राणा मगर हुनुहुन्छ पवित्र बमजन तामाङ एलिना आले मगर त्यसै गरी आरती मगर मुना सिंह सुशीला विश्वकर्मा तना मगर अल फ्रेन्डको लागि सम्झना छ भन्दै हुनुहुन्छ मनकुमारी कान्छीजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ मनकुमारी कान्छीजीले गुड मर्निङ है शङ्खसभाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने कोही साथी हुनुहुन्छ भन्दै थिए बाहिरिनु भइसकेको छ हजुर साथी हुनुहुन्छ विशेष धन्यवाद सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु है सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ कार्यक्रम नाना हजुरको खाना भयो त खाना सिन्धुलीतिर आउनुहोला है नाना फर्केर बस्नेछु नाना भन्नुभएको छ ओके थ्याङ्क यू सो मच हजुरलाई अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम सन्चै आराम कसैले छु भन्नुपर्छ हजुरलाई पनि आरामै हुनुहुन्छ भन्ने आशा गरे बस्ने गीत मार्ग सम्झनु पर्दा हजुरको लागि रेडियो परिवारको लागि र साथीमा सम्झना प्रधान मेनुका परिवार रमिला तामाङ भाई सपन श्रेष्ठ मनिता परियार शर्मिला रमतेल र मलाई सपना भनेर चिन्ने नचिन्ने सबैको लागि चाहिँ मिठो माया सम्झना छ मिल्छ भने मलाई चाहिँ अर्को आको पठाइदेऊ भन्ने गीत चाहिँ बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ अहिले साथीले रोजैमा पार्नुभएको छ अर्को बसाइमा फेरि पनि तपाईँको रोजा यो गीत राख्नेछ भन्दै यति बेला हामी अर्को मिठो गीततर्फ लाग्नेछौँ हाँस्ने बोल्ने गरे पो भन्ने गीत हाम्रो साथी रोजाइमा कमेन्ट मार्फत रोजाइमा पार्नुभएको छ ढकाल धर्मराजले सो गीत हामी कार्यक्रममा राख्छौँ र त्यसपछि फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
5: 98447793। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174576। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845410143, 9863023422।
11: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामे।

0: विदेश जाने रे, खै नेपालमा केही भएन।
1: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त?
3: खै
2: मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
1: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
1: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
1: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
1: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
1: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
5: विराज किसानको साथी।
6: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले, हाँसी बोले पो हाँस्दै बोल्ने गरे पो माया गर्छ भने एकदमै मिठो गीत रहेको थियो। आवाजमा प्रेम सापकोटा सोनु र त्यसै गरी शान्ता सुनवार हुनुहुन्थ्यो र लय र संगीतमा प्रेम सापकोटा हुनुहुन्थ्यो। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। साथीले कमेन्ट मार्फत रोसाईमा पार्नु भएको थियो, यस्तै मिठा गीत संगीतहरू आजको रोसाईमा बजिराखेको पनि छ र तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि आज हामीले वाचन गरिराखेका छौ। अमुला शून्य 4740000 सबिसको माध्यम भएर चाहिँ तपाईँ सहभागिता बनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार, साथमा लोक साङ्गीतिक अभिवादन होइन?
0: नमस्कार, लोक साङ्गीतिक अभिवादन कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: हजुर, बोल्दैछु म खुल्डिङ्गाबाट, प्लान संकल्प हुनामा।
0: फेरि एकचोटि हजुरको नाम

0: भन्नुहोस्
1: हजुर, म यता खुल्डुङ्गाबाट प्रदीप लामा संकल्प होना ना।
0: प्रदीप लामा भन्नुभयो?
1: हजुर हजुर।
0: के छ अनि प्रदीपजीको खबर?
1: मेरो खबर एकदम ठिकठाक छ नाना। वेदरको कुराकानी गर्नु पर्दाखेरि मजाले घाम लागिरहेछ, सबै ठिकठाक छ।
0: ठिकै छ, यता पनि त्यस्तै छ। मौसमको कुरा गर्नुपर्दा एकदम चर्को घाम लागिरहेको छ। मौसम खुल्ला छ, एकदमै राम्रो छ भन्नुपर्छ है त। अनि खाना लिनुभयो त हाम्रो प्रदीपजीले?
1: नै, मेरो भएको छैन, एकछिन पछाडि हुन्छ। हजुरहरूले लिनु भएको छैन?
0: हजुर, मेरो पनि बाँकी नै छ। अब के समय पछि हुन्छ भन्नुपर्छ, सँगसँगै जस्तो होला जस्तो छ है प्रदीपजी।
1: हजुर हजुर नाना।
0: अनि के छ हजुरको खबर? त्यता अब हजुरको खबर सुनाउनुहोस् न, मौसमको कुरा त सुनाइसक्नु भएको छ, अनि बसाइमा के गर्नुहुन्छ?
1: हजुर, म त गाउँ घरमै, अब हाम्रो कृषि प्रधान देश, कृषि क्षेत्रमै आबद्ध छुन म होइन, मेरो खबर सबै ठिकठाक नै छ भनौँ।
0: अनि कार्यक्रम कतिको सुन्ने गर्नु भएको छ?
1: नै, हाम्रो यता फ्रिक्वेन्सीमा टिप्दैन, अनलाइनमा सुन्ने गर्थे, आज अनलाइन नै कहाँ छैन, त्यही भएर प्रोग्राम आउँछ भन्ने चाहिँ थाहा थियो, फोन ट्राई गरेको ठ्याक्कै लाग्यो, स्व एकदमै खुसी लागिरहेको छु नाना।
0: ठिक छ, हाम्रो प्रदीपजीसँग कुराकानी गर्न पाउँदा म पनि एकदम खुसी नै छु भन्नुपर्छ। हाम्रो प्रदीपजीसँग चाहिँ पहिलोचोटि कुराकानी भएको जस्तो पनि लागिरहेको छ है।
1: हजुर नाना, सायद एकदमै होला, पहिलोचोटि नै होला। पहिला चाहिँ कल गर्थे तर हजुरले बिर्सिसक्नु होला धेरै पहिले।
0: ल ठिकै छ, अब पहिले फोन गर्नुहुन्थ्यो, मैले पनि यो आवाज पहिलोचोटि नै सुनेको हो, म यहाँ आएदेखि नै भनिदिनु भन्नुपर्छ होइन। ठिक छ, हजुरसँग कुराकानी गर्न पायो। अब समय मिल्दाखेरि यसरी नै सहभागिता जनाउनुहोस् अन्य माध्यममा। तपाईँलाई कुन सहज लाग्छ रेडियो, कुन माध्यमबाट चाहिँ सुन्नलाई सहज हुन्छ, त्यो माध्यम अप्नाएर सुन्ने गर्नुहोला। अनि कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ, सल्लाह सुझाव दिनुपर्ने जस्तो लाग्यो भने पनि हामीलाई दिन सक्नुहुनेछ है त। ल ठिक छ, आजको बसाइमा चाहिँ हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ है।
1: फर्स्ट हुन्छ, फर्स्टमा विशेष गरी हजुरको लागि अब बस्ने भएको मार्फत सम्झन चाहन्छु, अनि टेक्निकली फ्रान्टबाट साथ सहयोग र हौसला प्रदान गरिरहनुलाई दाई हुनुहुन्छ होला, दाईको लागि प्लस हजुरको एफएम अल इन्टरटेनको लागि, र जति पनि साथीहरू मसँग परिचित हुनुहुन्छ या अपरिचित हुनुहुन्छ, कार्यक्रम श्रवण गरेर सुनिरहनु हुने सम्पूर्ण लोक तारासी मनहरूको लागि नाना नमस्ते, बाबाई।
0: हवस् नमस्कार, आउनु थियो प्रदीप लामाजी हुनुहुन्थ्यो कलडुङ्गाबाट, पहिलोचोटि उहाँसँग कुराकानी भयो, एकदमै खुसी पनि छु भन्नुपर्छ होइन। पालो तपाईँको रहेको छ 0848 40 40 26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि हुनुहुन्छ, हामीलाई कमेन्ट पनि धेरै साथीहरूले पठाउनु भएको छ र आज विशेष कमेन्ट पनि हामीले वाचन गर्नुपर्ने हुन्छ। र संगीता लामा संगीतजी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी राजभले मगरजी हुनुहुन्छ, हेलो नमस्ते, जोडले है सुनिरहेको छ, उदयपुर घर भई हाल चाहिँ भारतबाट आज जन्मदिन मनाउने भान्जा विकल आले मगरलाई चाहिँ शुभ जन्मदिनको भव्य शुभकामना भन्नुभएको छ। र प्यारिस साथी सिम्पल सरिना र लाफा सरस्वता पोखरेल दुवैजनाले शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ। विवश कुलुङ पृथक, बुनु अमिना सुनवार, त्यसै गरी छत्र आयानफु, शमशेर लिम्बु, इतराम चौधरी, अर्जुन याका, दाई रत्न बहादुर थापा, लक्ष्मण मगर, आशिष सुन्दरी बस्नेत, अतिथ अञ्जन राई, टीकाराम सुनवार, कविता कतानी, नाना भूमिका राई हुनुहुन्छ, दुर्गा कटवाल, प्याकुली गीता लिम्बु, अमन माङमु लिम्बु भन्नुभएको छ, गगन तेरथुमे, आकाश राई, वसन्त श्रेष्ठ, जीवन सुन्दास, दीपसन लिम्बु, रंजित राई, तीर्थ राई सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म फुलढुङ्गाबाट करिश्मा तामाङ दिदी।
0: करिश्मा भन्नुभयो?
2: करिश्मा।
0: सरिश्मा के होला?
2: तामाङ।
0: सरिश्मा तामाङ भन्नुभयो?
2: हजुर।
0: अनि हाम्रो सरिश्माजीको खबर के छ?
2: एकदम ठिकठाक छ भन्नुपर्छ। अनि दिदी लगायत हामी साथीहरूको के छ?
0: म लगायत हाम्रो रामी साथतिरको खबर पनि एकदम राम्रो रमाइलो छ, चर्को चर्को घाम लागिरहेको छ, साथमा यति मिठो आवाज हामी सुन्न पाइराखेका छौँ, यस्तै छ भन्नुपर्छ। अनि हजुरको खाना भयो कि बाँकी छ?
2: मेरो खाना भइसक्यो, अनि दिदीको त बाँकी छ होला?
0: मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है त।
2: हजुर
0: ठीक छ अनि अरू सुनाउनुहोस् त्यतातिरको खबर सुनाउनुहोस् तपाईँ के गर्दै हुनुहुन्छ अहिले
2: अहिले त यतातिर त अलिक ठन्डा भन्नुपर्छ मौसमको कुरा गर्नुपर्दा रातको घाम लागिरहेको छ अनि दिदीहरूको के छ नि मौसम
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ मौसम अहिले मैले भनिसकेँ सरको घाम लागिरहेको छ एकदम मस्त नै घाम लागेको छ यस्तै छ भन्नुपर्छ ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रम सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला र कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ हजुरले चाहिँ सुनेर इन्जोय लिनुहोला र साथमा छोटो मिठोमा सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ है छोड्न सक्नुहुनेछ
2: ए हुन्छ फर्स्ट अफ अल त दिदीहरूको लागि प्रिन्सिपलमा रहनुहुन्थ्यो ड्राइभरको लागि र यही घर फ्यामिली भन्नुपर्दा सुन्नु हुनुहुन्छ मम्मी ड्याडी भाइको लागि भन्दैछु टिन्छु नमस्ते बाबा
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले छोटो मिठोमा सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ पालो त पाएको रहेको छ त्यसै गरी हुनुहुन्छ सत्यको लागि सराजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ सुस्मिता लिम्बुजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी सागर गिरीजी हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते इट्स मे सागर गिरी फ्रम अर्जुन धारा झापाबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ मेरो बेस्ट फ्रेण्ड गीता राई अस्मिता बान्तवा त्यसै गरी हुनुहुन्छ शर्मिला चुङहाङ सीता भण्डारी अस्मि सुताङ कला लिम्बु करुणा सामलिङ त्यसै गरी सर्त मगर भन्नुभएको छ लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ सागरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी कविता घतानीजी हुनुहुन्छ नमस्ते शेष म पनि कार्यक्रम सुन्दैछु कलडुङ्गा घर भइहाल्छ काठमाडौँबाट भन्दै हुनुहुन्छ अब बजेटसँग साथीलाई सम्झनु पर्दा हुनुहुन्छ रामकुमार लिम्बु निर्दोष सिंह राजकले मगर जनक रसाली मगर दिलीप राणा मगर त्यसै गरी शुक्र राज रसाली निर्दोष र रामलाल सुमन अमिना सुनवार टेकाराम सुनवार धन कश्मीर गीता लिम्बु सिम्पल सुमित सुनवार कायल अभिरमान सुनवार र मनिता मन्जु भन्नुभएको छ लक्ष्मी घतानी विनोद विश्वकर्मा विक्रम लामिसाने मिलन नेपाली सबै सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ छुटिसक्नु भएको छ विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने आउन सक्नुहुनेछ मिडिया प्रेमी राय अनि साजीले पनि मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी रमला साम्पाङ राईजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ यति बेला सोना कन्दङवाजी हुनुहुन्छ सेवारो नमस्कार आज सम्झना शेष हजुर म सोना कन्दङवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरू भन्नुभएको छ टिका राम सुनवार लेखक पान्तव राई सुस्तानी भोजेल आमाले त्यसै गरी दिनेश सती वान सुनिता भण्डारी भीम भण्डारी अप्सरा कड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्किल असमी वर्मा तनु कसुमेर सरस्वती खत्री हिरा बहादुर लगाए लीलाराज कम्बाङ अन्जान तुलुङ पवित्र तामाङ अनिता आर्यन सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुसन तामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र ताल कायल अभिमान देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आर्जे जीवन चामलिङ राई बेलिया चामी मिनाकी सिंह रत्न शमशेर थापा सुनिता इङ मेकुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ आउने क्रम जारी रहेको छ र त्यसै गरी सोना कन्दवाजीले रसैको माया बस्यो ख्याल ख्यालमै ख्याल गर्दैमा रामकुमार राईको राख्नु नमिल्छ भने भन्दै हुनुहुन्छ सजले रोजाइमा पार्नुभएको गीत हामी कार्यक्रममा राख्छौ है सोनाजीले गीत रोजाइमा पार्नुभएको छ उहाँले चाहिँ रसैको माया बस्यो ख्याल ख्याल गर्दैमा भन्दै हुनुहुन्छ सो गीत हामी कार्यक्रममा राख्छौ र यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो छुटिसक्नु भएको छ बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ हेलो हजुर सेवाहरू नमस्ते के साथीहरूलाई अब बस्ने गीत मार्फत सुनाउनु पर्दा विनोद टेकिन्द्र आसन लिम्बु तारा शंकर भन्दै मलाई चिन्ने नचुन्ने सम्पूर्णको लागि भन्दै नै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी अन्जान तुलुङजी हुनुहुन्छ नमस्ते म अन्जान तुलुङ युएबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ सदा माया गर्ने साथीहरू डियर मोटो डियर विष्णु हुनुहुन्छ मगरले यसो चामलिङ राई पवित्र राई अल्सना कुलुङ राई छोरे चामलिङ अम्बिका राई रमिला राई हुनुहुन्छ बादरले सुनिता चामलिङ राई भन्नुभएको छ सिम्पल सरिना भाग्य निकिता सेवाहाङ भन्नुभएको छ बोजु कुयु मा रेणु भन्नुभएको छ यशोदा गदार रमदम भन्नुभएको छ कल्पना साम्पाङ सुशीला विश्वकर्मा प्रतीक्ष राई जीवन भावेन सपना साम्पाङ राई सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी अल्सना खुलुङ राईजीले पनि अन्जान थोलुङ र सलिमा नाचिरिङलाई चाहिँ मिठो माया सम्झना सहाय भन्दै हुनुहुन्छ र त्यसै गरी हुनुहुन्छ कृष्ण सुनवारजीले पनि त्यति नमस्कार सुन्दैछ यो प्रोग्राम फेसबुक लाइभबाट म चाहिँ कृष्ण सुनवार हो प्रोग्राम त सधैँ सुन्छु र आज कमेन्ट गर्न मन लाग्यो र नरिसाइ कमेन्ट गर वाचन गर्नु ल अब बस्ने गीत दिदी हजुरको लागि र प्राविधिक मित्रलाई तनु गजमेर संगीता छकुरी बबिता मगर सबै सबैलाई कृष्णजी हामीले तपाईँले पठाउनु भएका कमेन्टहरू कहिले पनि रिसाएर वाचन गरेका छैन है सधैँ हामी वाचन गर्ने प्रयास गर्छौँ तर समयले साथीसम्म चाहिँ हामी वाचन गर्ने प्रयास गर्छौँ समयले साथ दिन छोड्यो भने चाहिँ के गर्ने होइन समय अपुग हुन्छ त्यो कारणले गर्दाखेरि कहिलेकाहीँ चाहिँ वाचन नहोला नत्र समयले साथ दिएसम्म तपाईँहरूले पठाउनुभएका कमेन्टहरूलाई हामी नछोडेको नै वाचन गर्ने प्रयास गर्नेछौ र त्यसै गरी अल्सना कुलुङ राईजीले मिस यु अल भन्नुभएको छ र क्षेत्री आयुषजी हुनुहुन्छ हेलो दिदी नमस्कार के छ खाना लिनुभयो त म रामी चापुलासीबाट क्षेत्री आयुष प्रोग्राम सुन्दैछु अब बस्नेसँग हजुरको लागि रेडियो फ्यामिलीको लागि र सबै साथीलाई सुनाउन चाहन्छु मिस यु अल भन्नुभएको छ सत्यकला इसाराजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी मनकुमारी कान्छी कुलुङजी हुनुहुन्छ गुड मर्निङ शङ्ख सभाबाट चाहिँ मनकुमारी कान्छी कुलुङ भन्नुभएको छ त्यसै गरी शुभ दिन प्रतिभा स्पर्शी सुस्मिता सुमिता लिम्बू किम याखा त्यसै गरी अतीत अन्जान राई अन्जेप बान्तवा राई जनक रसाले मगर खाएल अभिरमान सुनवार जीवन फापिन विष्णु हाङबाङ राई रत्न बहादुर थापा जेनी लिम्बू गगन तेह्रथो मेमनको साथी जीवन कार्की रोनिसा राई पवित्र राई अरूको लागि सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी बुद्ध भजन सारीजी हुनुहुन्छ कुल एफएमका संस्थापक हाम्रा अभिभावक बलिन्द्र ठकुरी सरको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना कुल अति नै रमाइलो भन्नुभएको छ उहाँले हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ र त्यसै गरी राई पिके राई हुनुहुन्छ हाई हेलो गुड मर्निङ सिस्टर दर्शन नमस्ते है मे राई पिके राई फ्रम मोरङ केराबारी राई चुनाव मलेसियाबाट चाहिँ फेसबुक लाइभ मार्फत चाहिँ सुन्दैछु प्रोग्रामलाई साथीहरू सम्झनु पर्दा मिडिया प्रेमी राई अनुसा बोनो सिम्पल सरिना दिलु सानो एम्फू दिलु एम्फू राई र मेरो घर फ्यामिलीलाई सम्झना चाहन्छु भन्दै छुटिन्छु नमस्कार भन्नुभएको छ राई पिकेजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी निमाता हामीजी हुनुहुन्छ मिस्यु प्यारे सतीकला इसरा एण्ड अल साथीहरूलाई भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनु भएको सन्देशहरू मैले वाचन गरिसके जस्तो लाग्छ छुटेको छैन यदि छुटेको छ भने पनि अन्य अवस्थामा पक्कै पनि वाचन हुनेछ भन्न चाहन्छु र लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ आजको बसाइमा हामीले साथीहरूसँग पाँचजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयौं चक्रबहादुर घिसिंह देव माझी गीता गदाल प्रदीप लामा सरिष्मा तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा हामीले समय बितायौं र अनि साथीहरूले पनि धेरै प्रयास गर्नुभएको छ अब चाहिँ हामी फोन मार्फत पनि कुराकानी गर्न सम्भव छैन होइन समय सकिसकेको छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता चलाउने प्रयास गर्नुभयो एसएमएस मार्फत आफ्नो साथीसँगै सम्झना सन्देश पठाउनुभयो सम्पूर्ण साथीलाई एकदम धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि म यतिखेर धन्यवाद व्यक्त गर्दछु र प्रविधि समितिबाट तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो सोनाजीले रोजाइमा पार्नुभएको गीत छ सो गीत कार्यक्रममा राख्दै आजको कार्यक्रम लोकशैलीबाट म सम्झना खड्गे पनि बिताउन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो सिंहदरबार रूम बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। विधेयक वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज दुईवटा संसदीय समितिको बैठक बस्दैछन्। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ। अहिले केही बेरमा बस्ने सार्वजनिक लेखा समितिको बैठकमा 2082 र 2024 गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेष्ठता सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि अहिले केही बेरमा बस्दैछ। सो समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। नेपाली कंग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा बिहान 11:30 बजे बस्ने बैठकमा समसामयिक राजनीतिक आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको छ। कंग्रेस सभापति गगन कुमार थापाको सभापतित्वमा आइतबारदेखि शुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्ना धारणा राखिरहेका छन्। सोमबारको बैठकमा 22 जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेका थिए। बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानको उत्पादनको बजार व्यवस्थापन, कालो बजारी नियन्त्रण तथा ऊर्जा नीति सम्बन्धी विषयमा पनि छलफल भएको कंग्रेसले जनाएको छ। छलफलको क्रम जारी रहेकाले बैठक आज पनि बस्न लागेको। आइतबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले एजेण्डा पेश गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय केशर महल काठमाडौँले 3 निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। कार्यालयको 2083 साउन 25 गतिको निर्णय अनुसार सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम साउन 26 गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालो सूचीमा राखिएको जानकारी गराएको हो। टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालय काठमाडौँको सिफारिशमा टोखा 8 काठमाडौँ स्थित स्पेस नेपाल प्रालीलाई 1 वर्षका लागि कालो सूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति प्रदीप केसी हुन्। यसै गरी सड़क डिभिजन डोटीको सिफारिशमा गोकर्णेश्वर 8 काठमाडौँ स्थित जेडीएमआर बिल्डर्स प्रालीलाई 1 वर्ष 6 महिनाको लागि कालो सूचीमा राखिएको छ। सो कम्पनीका मुख्य व्यक्ति रवि प्रकाश यहाँ रहेका छन्। नेपाल विद्युत प्राधिकरण दरबार मार्ग काठमाडौँको सिफारिशमा भारतको हैदराबाद स्थित एमएस सृष्टि कन्ट्याक्ट प्रालीलाई 3 वर्षका लागि कालो सूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति राजशेखर रेड्डी र स्मिता शुक्ला हुन्। कालो सूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू भइसकेको छ। आज घण्टा कर्ण चतुर्दशीका दिन काठमाडौँ उपत्यका नेवार समुदायले गठमंगल पर्व मनाइँदैछन्। श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेष गरी काठमाडौँ उपत्यका नेवार समुदायले यो पर्व मनाउने गरेका छन्। आजका दिन भूत प्रेत पन्छाउने भन्दै नरकटलाई छवाली, सिस्नो, नाङ्लो, करकलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ। घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा विसर्जन गरी भूत प्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतीकका रूपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतविदको भनाइ छ। रोपाई अवधिभर सरसफाईलाई ध्यान दिन नपाउने र यस बेला विभिन्न किरा फटाङ्ग्राले दुःख दिने भए काले यसलाई भूतप्रेत पन्छाउने संज्ञा दिएको संस्कृतविद बताउँछन्। घण्टा कर्णलाई सेलाएपछि घरका दैलामा फलामको 3 खुट्टे वा 5 खुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औठी लगाउने चलन छ। भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाडीमा दही चिउरा समय बजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पार्ट पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि 11 बुझे माग पत्र बुझाएको हो। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न पनि माग गरेको छ। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन डिजल पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याएको सुदृढ गर्न माग गरेको छ। महासंघले गाड़ी आयातमा कडाई, भारतीय मालवाहक र यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी टोलीले प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासका लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिप्पर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रका जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। कपिलवस्तु नगरपालिका साथ धर्मपनियामा मिनी ट्रक मोटरसाइकलमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। तौलिया भैरवा सडक खण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना 6/64/23 नम्बरको टाटा मिनी ट्रकको पछाडि लुबयासी 86/28 नम्बरको 150 सीसीको बजाज पल्सर मोटरसाइकल ठोकिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कपिलवस्तु शुद्धोदन गाउँपालिका 3 कटैया भारीका 23 वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहामा उपचार क्रममा चिकित्सकले राति 11:13 मृत्यु भएको घोषणा गरेका हुन्। मोटरसाइकलमा सवार जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका 7 पिपर हावाका अन्दाजी 32 वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी 25 वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवैजना घाइतेको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार देशका प्रमुख तथा मझौला नदीहरूमा बाढ़ीको बहाव हाल सतर्कता तहभन्दा तलै छ। महाशाखाका अनुसार कोशी, नारायण, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूमा जलस्तर सामान्य अवस्थामा छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बाढ़ीको कुनै ठूलो जोखिम देखिएको छैन। ठूला नदीहरूमा अवस्था सामान्य रहे पनि पहाड़ी तथा हिमाली भूभाग का ससाना नदी र खोलाहरूमा भने आकस्मिक बाढ़ीको खतरा औंलाइएको छ। महाशाखाले सोमबार देशका 32 जिल्ला भई बहने ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने पूर्वानुमान गरेको छ। ठूला नदीहरूमा अवस्था सामान्य रहे पनि पहाड़ी तथा हिमाली भूभागका ससाना नदी र खोलाहरूमा भने आकस्मिक बाढ़ीको खतरा औंलाइएको छ। महाशाखाले मंगलबार देशका 32 जिल्ला भई बहने ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकोले ज्यान गुमाउनेहरूको संख्या अझै बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्निच्यूडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फसेकाको उद्धारका लागि खटिएका छन्। कोलम्बियाको चोको प्रान्तका गवर्नरले प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति पुगेको सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। पश्चिमी कोलम्बियाका 6 वटा साना विमानस्थलले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ। अहिले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरिएको छ। हवस्त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट विदा हुन्छु। नमस्कार।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-17, 9845-55-62, 0449-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-892 र 0848-43-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904669 98692 99 8।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि फल आज विशेष बनाउनको लागि सुन्दै हुनुहुन्छ भन्ने आशा छ रामी छाप जिल्लाको पहिलो सन्दक रेडियो हजुरको रेडियो 102.1 MHz मार्फत कार्यक्रम टप अफ द पप अनियर भइराखेको छ भने तामाको सेफएम 95 MHzबाट पनि सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु नम्बर 0484-40-26 रहेको छ आउन सक्नुहुन्छ सर्ट एन्ड सुटमा कुराकानी गर्नेछु म छोटो मिठोमा मात्र कुराकानी हुनेछ आजको बसाइमा सकभर धेरै साथीहरूलाई कार्यक्रममा समेट्ने जमर्को हाम्रो रहनेछ पनि भन्न चाहन्छु प्राविधिक पाटोमा रहेर यति बेला मलाई साथ दिइराख्नु भएको छ सम्झनाजी हुनुहुन्छ साथमा तपाईँ हुनुहुन्छ यति बेला सुन्दै हुनुहुन्छ काम गर्दै अथवा खाना खाँदै अथवा बस्दै सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउनुहोस् नम्बर 0484-40-26 सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सन्देशहरू छोड्न सक्नुहुन्छ प्राप्त मेसेजहरू पनि वाचन गर्ने कोसिस गर्छु पनि मलाई चाहे 11:23 गइसकेको छ अबको केही समय म रहन्छु त्यो समय अवधिभर रमाइला रमाइला नेपाली पप गीतहरू बज्छन् कुराकानीहरू हुन्छन् सो फोन गर्नुहोस् मेसेज गर्नुहोस् सुनेर साथ दिनुहोस् भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौ तपाईँको माझमा नेपाथ्य ब्यान्डको गीत छ सिरानमा फोटो छ यो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौ त्यसपछि आउँछौ रेडियो सुन्न गर्नुहोला

0: नेपथ्य बिहानको श्रीरहनमा फोटोस अघि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ होइन भने आउन सक्नुहुन्छ। नम्बर 0440 40 0026 रहेको छ। 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे म्यासेजहरू पठाउनुहोला पनि भन्न चाहन्छु। मौसमको कुराकानी गर्नुपर्दाखेरिमा मौसममा फेरबदल भइराखेको छ होइन र तलमाथि तलमाथि भइराखेको छ। सो यसो कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने चाहिँ यात्रा बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। नत्र हाम्रो सुनहरू साथ दिनुहोला है। हामी तपाईँको माझमा रहन्छौँ नै, रमाइला रमाइला कुराकानी गर्दै रहने कोसिस गरिरहेका छौँ पनि भन्न चाहन्छु। रमाइला रमाइला लोक पप गीतहरू हामी राख्ने कोसिस गरिरहेका छौँ पनि भन्न चाहन्छु। सुन्नुहोला पनि भन्न चाहन्छु। साथसाथै अब पछिल्लो समय नेपाली नयाँ पप गीतहरू पनि निस्किरहेका छन्, तर नयाँ भन्दा पनि हामी पुरानोमा रमाउने कोसिस गरिरहेका छौँ। नयाँ त छँदैछ, पुरानो गीतहरू पनि राख्ने कोसिस गरिरहेका छौँ होइन। सो राख्छौँ, सुन्दै हुनुहुन्छ भने सुनेर साथ दिनुहोस् पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, विक्रम सर हो? कुमारजी त मेरो भोल्युम ठुलो भएछ के अरे कानको होइन माइक हेडफोनको अलि सानो पार्छु के होला। ठिक छ कुमारजी, के छ खबर? छैन बाँकी छ, आजकल भोक लाग्न छाड्यो कुमारजी। खै के हो कि कसो हो यसो त्यस्तै हो, भोक नलाएर खै के गर्यो। मायामा कसैको मायामा परेको भए त ठिकै हुन्थ्यो भएन, अब हर्मोनहरूले गर्दाखेरि भोक सोक यताउति हुन्थ्यो होला। अब यो यसै हो कि जस्तो लागिरहेको छ, मायामै नपरिकन भोक नलाग्नु भनेको त अलिकति नराम्रै हो हेल्थको लागि होइन। तपाईँले चाहिँ खानुभयो कि नानी? ए भनेपछि अगाडि खाजा खाने चलन छ। ओके, अनि के गर्नुहुन्छ? होइन अगाडि चाहिँ के गर्नुहुन्छ र एकैताल 12 बजेमा खाना खाने बना सेड्युल बनाउनु भएको छ?
1: अगाडि त म त त्यस्तो केही पनि खाँदिन, बिहान पानी खाने हो, दुई किलो जति त्यति
0: त्यति हो त होइन। अनि बिहानदेखि 12 बजेसम्म यसै पानी पियो बस्यो, काम चाहिँ काम होला नि त त्यो अवधिभर केही काम गरेर अनि त्यसपछि पैसा
1: कमाइयाटो
0: राम्रो खाने बाटो अहिले होइन यही नै हो अब जस्तो तसो खाने बाटो त हो नि चल्ने भनेको। मौसम कस्तो छ? मौसम कस्तो छ?
1: मौसम त एकदम घाम लागिरहेछ, आज बिहानदेखि नै गर्मी छ।
0: ठिक छ, यता पनि त्यस्तै छ, यता पनि त्यस्तै छ, घाम लागिरहेछ, चर्केर घाम लागिरहेछ आज। अनि गर्लफ्रेन्डको खबर के छ?
1: मेरो गर्लफ्रेन्ड नै छैन।
0: यस्तो सजिलै साझुट बोल्छन् है मान्छेहरू, त्यो श्रीमती भन्नु पनि गर्लफ्रेन्ड नै त हो नि होइन र भने
1: छुट्टै
0: पहिला पहिला जिया हुनुहुन्थ्यो होला र अनि अहिले श्रीमती हुनुभयो होला त। अब भन्नुहोस् न म्याडमको खबर के छ? के छ खबर उहाँको चाहिँ? आफ्नै काममा अनि यसरी पनि हुन्छ त भनेको, आफ्नै काममा भइसकेपछि सम्बन्ध कसरी हुन्छ हो चल्छ त भनेको? हुन त म पेसिमिस्टिक भएँ कि निराशावादी हुँदैन अह सँगसँगै काम हुनुपर्छ माया पनि सँगसँगै हुनुपर्छ भन्ने खालको सोच आयो क्या मेरो मनमा चाहिँ
1: त्यस्तो अब काम छुट्टै हुन्छ माया त
0: भइहाल्छ किन यसो यसो हाँस्नु मन लाग्यो ल ठिक छ खुसी लाग्यो सम्झिदिनु भयो एउटा मिठो गीत राख्छ कालो केसमा रेलीमा यो गीत रहनेछ साथीभाइलाई सम्झिदिनुहोस् न
1: सुचली हजुरको लागि पनि मित्रको लागि अनि गोलखामा घर परिवार सम्पूर्णको लागि साथी सम्पूर्ण शेखर अनि गजमेर विमल बुजेल
0: धन्यवाद कुमार श्रेष्ठ हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे हुन सक्छ कहिलेकाहीँ थटहरू आफ्नो विचारहरू हुनसक्छ जस्तो मेरो थट हेर्नुहोस् न होइन मेरो थट भनेको अब होइन माया हुनुपर्छ माया सँगसँगै काम पनि हुनुपर्छ सँगसँगै जस्तो सोच आयो कि क्या बेला बेलामा होइन होइन अब काम आफ्नो भिन्न भिन्नै पारा भइसकेपछि कसरी होला भने त्यतिर नजाउँ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्कार रमिलाजी हो
2: क्या कस्तो फोन लाग्छ भने लागेपछि लागे लागे गर्ने रहेछ
0: हो
2: दिमाग भने झन् लाग्ने रहेछ
0: माया धेर भयो सपना के अरे रमिलाजी
2: धेर भयो अब थोरै गर्नु पर्ला एकछिन आज भोलि त्याग छ कि त्यही भएर गरे
0: आफ्नो भिन्न भिन्नै पारा भइसकेपछि कसरी होला भने त्यतिर नजाउँ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार
0: नमस्कार रमिला

0: भएको बेलामा चाहिँ अनि सम्झिनुहुन्न त हामीलाई,
1: अनि प्याज नभएको बेला प्याज भयो भने अब गर्न मन लागिहाल्छ, फेरि प्याज तान्नु हुँदैन कि एक दुई हजार ताने भने, मैले त फेरि प्याज तानेरै पैसा सफा पारिहाल्छु सबै।
0: यस कुरा गर्न मन लाग्छ फेरि कता कता
1: कता कता महिनाको 14-15 सय त्यागले नै सघाउँछ।
0: त पहिला ठिक थियो, नेपाल टेलिकमको यस्तो सस्तो राम्रो डाटाहरू प्याकहरू आइरहेको थियो, अहिले महँगा महँगा प्याकहरू छन्, एकैछिनमा पैसा सत्यनाश पार्छ।
1: त्यस्तै हुन त अहिले ग्रुप कल थियो नि त, पहिला ग्रुप कल थिएन, बरु प्याक सस्तो थियो, बरु ग्रुप कल भएको भन्दा नभएकै राम्रो, प्याक सस्तो भएको भए राम्रो हुन्थ्यो।
0: अहिले चाहिँ ग्रुप कल छ,
1: अनि सिममा ग्रुप कल छैन त नि,
0: त्यो भनेको भनेपछि जति प्याक ताने पनि ग्रुपमा बोल्नमा पायो, जोसमा पनि
1: एनडिसीसँग जोसँग नि बोल्न पायो, त्यही भएर क्या
0: ब्यालेन्स काट्दैन, पैसा काट्दैन,
1: 24 घन्टा हुन्छ त अनि 30 रुपियाँको 24 घन्टा को कोसँग बोल्न मन लाग्यो बोल्यो, बस्यो रातको 2-3 बजेसम्म।
0: रमाइलो रहेछ त गाठ, मलाई यो थाहा नै थिएन
1: होइन
0: होइन, मलाई साँच्चै थाहा छैन, न मेरो जियाफ हुनु न मेरो कोही हुनु र अनि कुराकानी गर्नलाई
1: यस्तो भन्ने मान्छेहरूको चाहिँ हुन्छ क्या।
0: होइन होइन साँच्चै छैन, म त्यो मोबाइल अब एकछिन फेसबुकतिर हेरेँ हेरेँ, बरु भिडियो सिडियो हेरेँ, त्यतातिर हुन्न कि, मलाई त्यही भएर मलाई सोधेको चाख लाग्यो पहिला, साँच्चै नै मैले सोधेको तपाईँलाई, त्यस्तै त हो नि, पहिला थियो सस्ता सस्ता प्याकहरू थिए होइन, अनि अहिले त अलि यसो हेरेको भोइस प्याकहरू अनि अर्को अलिक महँगा महँगा जस्तो लागे भनेर मैले हेरी बेला बेलामा हेरिचिराखेको हुन्छु, तर मलाई त्यस्तो थाहा छैन कि, अब बोलिराख्ने कसैसँग प्याक तानिराख्ने बोलेर प्याक तानिराख्ने भएको भए पनि अब यसो उसो थाहा हुन्छ त्यस्तो, त्यही भएर ग्रुप कल भनेको चाहिँ अब भने त्यो बारेमा यतातिर डिस्कस नगरौँ, ठिकै छ, म बुझ्दैन के रहेछ कसो रहेछ भन्ने कुरा पछि
1: म्यासेन्जरको जस्तै सिम सिमको नै हुन्छ त अनि तपाईँ नबुझे चाहिँ नगर्नु त, पाँचजना बोल्नु
0: साँच्चै बुझेको छैन, म ढाड्छु त भने
1: त्यत्रो धेरै पढेको खेरै गयो, मम्मीहरूले पढाइदिनु भएको खेरै गयो क्या
0: ए बा, मलाई बाले पढ पढ पढ भन्दाखेरि म उहाँ गुच्चा खेल्न कुदेर उहाँ चुङ्गी खेल्न कुदेर कुदेर
1: भएको, हाम्रो दाई सिएम रहेछ
0: त्यही, अनि अहिले कका नाममा डम्बरहरू कसो गरौँ भन्दा यहाँ बसिरहेको छु, गफ दिँदैछु, गफ दिन पनि नआएर यहाँ यस्तो छ, अनि कहाँबाट मैले पढेकै छैन नि, क ख त्यो कालो अक्षर भैँसी बराबर जस्तै,
1: मलाई नि त्यही हो,
0: त्यस्तो खासै आउँदैन, अनि साथसाथै यो बारेमा मलाई थाहा छैन साँच्ची भने नि, मैले प्याकहरूको बारेमा अब जस्तै बाहिर कुराकानी गर्नुपर्ने भयो अथवा कसैसँग कुराकानी गर्नुभयो पर्ने भयो भने मात्र त हो नि, त्यो भनेको याद गर्नुपर्ने हामीलाई चाहने, नत्र त्यो अब खासै अब कोहीसँग बोल्नै छैन केही छैन भने चाहिँ त्यति वास्ता खोजी हुन्न कि रमिलाजी, त्यो भएर पनि हो, त्यसमा त पढाइको के महत्व र त्यसमा पढाइ चाहिन्छ र भनेर, त्यसमा त अब आवश्यकता हो नि त, अब तपाईँ कोहीसँग बोल्न चाहनु भएको छ तर अलिकति पैसा छ प्याक तार्न पाएको भए हुन्थ्यो, त्यो सोच आयो भने चाहिँ अब खोजिन्थ्यो होला सोधिन्थ्यो होला, अब हामीलाई कोहीसँग बोल्नु न के न के भनिसकेपछि अब न प्याक तान्नु न केही भन्नु होइन, न पैसा हाल्नु ब्यालेन्स मोबाइलमा पनि पैसा हुन्न हो
1: मेरो नि हुन्न क्या,
0: त्यस्तै, अनि अब
1: हामीलाई
0: त्यस्तो बनाउनु भएको छ गाठे
1: क्या, मलाई सबैले माया गर्छ नि त पैसा नकाट्ने भनेर
0: कसरी बनाउने त्यो चाहिँ फेरि अब म कस्तो त, म जे सोचे त्यही भन्छु, म बुझ्ने मान्छे हो, मलाई त्यस्तो त्यो भनौँ न यताको दायाँ बायाँ कुरा गर्न आउँदैन, म त अनि होला त नि भन्ने सोच्ने मान्छे हो कि रमिला, त्यही भएर त मलाई इजिली मान्छेले छल्छन् त, इजिली छक्याउँछन् इजिली छल्छन् मान्छेले, म पत्तै पाउँदिन हो कि होइन भनेर, खाना भयो भइसक्यो, खाना भएको छैन एकैछिनमा हुन्छ, बग्ला आएको छैन आजकल,
1: ए अब लाग्नु नै हुँदैन तपाईँहरूलाई त, हामीलाई त लाग्छ भो,
0: किन
1: धेरै मोटाइन्छ भनेर होला नि त भोग्न लागि,
0: त्यस्तो होइन, अस्ति मम्मी मम्मीसँग भेट्न गएको मेरो छोरो दुब्लाएर हेर त हड्डी मात्र देखेछ भनेर कम चिन्ता लिनु भएको छ, काठे खाने गर बाबु खाने गर, पिर चिन्ता नगिर के पर्यो भने अब्बा बब्बा त्यस्तो छ,
1: मलाई त्यस्तै भन्नुहुन्छ क्या, भन्नलाई त कति मान्छेले
0: ठिक छ, होइन ठिक छ, खा यो बेला बेलामा अब मौसमको कारणले पनि हुनसक्छ अथवा के हुनसक्छ अब यो खै किन लाग्दैन, खान मन लाग्दैन थियो तपाईँलाई पनि पहिला?

0: मलाई त लाग्यो
1: राख्यो खै मलाई चाहिँ
0: त्यो बोल्दै बोल्दैमा के खान मन नलाग्ने त्यो के तिनीहरू चाहिँ खाना सबै कुरो हो त नि
1: अब भन्छन् मान्छन्
0: मलाई त त्यसो हुँदैन पो बाल हुँदैन पहिला बोल्दा नि बाल हुँदैन थियो जे जे हुने हो
1: ए ल ठिक छ अघि मिठो गीत राख्छ कालो चस्मा रेडियो माई भन्ने धेरै कुरा जान्न पाइयो रमिलाजीसँग एउटा कुरा म त्यो याद गर्छु कसरी रहेछ भन्ने कुरा काम लाग्न सक्छ कुनै बेला भन्ने उहाँहरू भनेको त यस्तै हाँसी मजाक ख्यालठट्टा छँदैछ एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
0: पहिला प्रथम तपाईँलाई अनि प्राविधिक दिदी साथीहरू सम्पूर्णलाई भन्ने छुट्टिन्छ
1: हस् धन्यवाद रमिला तामाङ हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे संगीता पौडेल कार्की हुनुहुन्छ पौडेल संगीता कार्की हुनुहुन्छ नमस्कार हजुर म पनि सुन्दैछु है सिन्धुलीगढीबाट हो ब्रदर हुनुहुन्छ वेलकम छ हजुर कार्यक्रममा सुन्दै हुनुहुँदो रहेछ होइन के छ के छ कस्तो छ मौसम कस्तो छ भनिदिनुहोस् पनि मलाई चाह यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार सीता सर
1: नमस्ते हजुरको नाम अघि मैले लिएको थिएँ
2: एकदम एकदम मैले सुनिरहेको थिएँ हजुर
1: त्यही भएर सम्झिनु भएको है या म त कुमारजी हुनुहुँदो रहेछ आवाज त्यस्तै त्यस्तै सुन्यो अनि त्यसपछि विक्रम सर भनेको होइन भनेर कुमारजीले खाना भयो
2: खाना भइसकेर सर त्यही त कुरा रमाइलो भयो नि त
1: रमाइलो रमाइलो त रमाइलो गर्नुपर्छ भन्ने हो कहिले काहीँ अब अलिकति कता कता बटारेर जान्छ र मात्र होइन विक्रम सर अब नत्र भने त रमाइलो गर्नुपर्छ भन्ने हेतुले आएको हुन्छ म हेर्नु न पूर्वको मान्छे क्वेसनतिर गइराखेको हुन्छ म कुरै कुरामा
2: होइन कहिले काहीँ मात्रै हो नत्र भने आएर त धेरै रमाइलो भएको थियो त्यो अगाडिको कुरो यादको कुरो एकदम कोही कोही कुरो त सिरा सर कस्तो घट पर्दो कि कस्तो सुनिरहेको मनमा पनि एकदम मेल खाने कुरा हुन्छ कि
1: मेल खायो तपाईँको पनि
2: एकदम
1: कुन चाहिँ कुरा लिएर फेरि भन्नुहोस् त
2: एकदम क्या इन्ट्रेस्टिङ एकदम हाँस्नु हाँस्ने हाँसौँ हाँसौँ लाग्ने कस्तो रमाइलो हुन्छ कि कुनै बेला चाहिँ कुनै बेला चाहिँ कस्तो
1: बेला बेलामा बुपुको याद आउँछ है यहाँ ठिक छ होइन नत्र त अब रमाइलो इन्ट्रेस्टिङ जस्तै त जिन्दगी व्यापार बिजनेस कस्तो छ हाम्रो रूप टेलर्स रूप होइन
2: बिस्तार बिस्तारी अब सुरुवातको बेला हुन लाग्यो चाडपर्वले छोड्न लाग्यो बिस्तार बिस्तार हुन्छ सिधा सर अरू त्यस्तै हो बाँचिरहेछौँ भनौँ न
1: होइन बाँच्नु पर्यो सर यो जिन्दगी अहिले हेर्नु के भन्दाखेरि पो मान्छे डिप्रेसनमा गएर हो कि किन हो एउटा त्यो बल्ल बल्ल पाएको जीवनलाई पनि त्यसै खेर फाल्दैछन् कि म त यस्तो भन्छु कि यसै पनि तपाईँ जाने हो यसै पनि होइन तपाईँ आफैले आफैलाई नसिद्ध्याए पनि कहिलेकाहीँ यो आत्महत्याको घटनाहरू विभिन्न घटनाहरू घटिरहेका हुन्छन् अनि म सोध्छु कि अब यसरी किन आफूले आफूलाई सिद्ध्याउनु हो प्रकृतिले अथवा विभिन्न चिजले होइन कारणले त त्यो त पछि जसरी पनि जानै पर्छ भनिसकेपछि किन गर्छन् होला भन्ने सोच चाहिँ यो दिमागमा आउँछ कि है अहिले यस्तो छ त्यही भएर बाँच्नुपर्छ रमाइलो गर्नुपर्छ संसार देख्न बाँकी छ के देख्नुपर्ने छ होइन हामीले यस्तो हो अनि भनेपछि व्यापार बिजनेस विस्तार विस्तार चल्दैछ अरू सुनाउनुहोस् अरू के हुँदैछ गाउँमा हल्लीचल्ली कस्तो छ के हुँदैछ विकास साथसाथै अनि त्यसपछि अरू अब खेतीबालीहरू त्यसपछि अरू विभिन्न कुराहरू हुन सक्छन् धेरै पछि कुराकानी गर्न पाइएको छ भन्नुहोस् न हो सुनौ
2: सर अब यो चाहिँ अहिले अब त्यति अब निहाल्न पाइएको छैन बिस्तारै बिस्तारै सुरुवातको क्रम छ नयाँ पार्टी आएको छ अब बिस्तार बिस्तार विकासको क्रम अगाडि बढ्ला होइन अब यत्रो 34-35 वर्ष नभएको बाटोघाटो अब अहिले अब बनाउने क्रम जारी नै छ क्रम अगाडि बढिरहेछ झट्टै त्यसो चाहिँ देख्न पाइँदैन बिस्तारै बिस्तारै हुन्छ
1: त्यो पनि हो ठिक छ अनि अरू अरू अरू सुनाउनु सर सुनाउनु केही छन् भने महत्वपूर्ण कुरा यसो मनमा यो कुरा चाहिँ म सुनाउँछु है भन्ने त्यस्तो केही लागेको पनि हुनसक्छ कि मनमा तपाईँको पनि त्यस्तो केही खेलिरहेको छ उत्सुक भएको पनि हुनसक्छ तपाईँलाई पनि के भन्नु भनौँ जस्तो लागेको छ कि
2: त्यस्तो केही पनि खाइ सकिरहेको छ. एउटा नयाँ कुरो चाहिँ के भने अहिले चाहिँ म बेसी गरेर चाहिँ छोरी मोबाइलमा भन्दा नि रेडियोमा र अब यसो पुस्तकहरूमा ध्यान दिने गर्छु. नयाँ कुरो चाहिँ यही नै हो. अब यो फेरि पुस्तक सुस्तक पढ्ने भएपछि यो त विद्वानै रहेछ क्या भन्ने सोध्ला साथीहरू. त्यो चाहिँ पक्कै
1: होइन किताबमा एक घुरिरहेछ. ओहो यसले त पुरै गर्ने भयो किताब केही भयो है. त्यो पनि हो
2: सामाजिक सञ्जाल हेरेर सिधा सर एकदम कोही कोही बेला त म त पागलै होला जस्तो भयो कि. त्यसले गर्दाखेरि अहिले चाहिँ म अब पुस्तकमा र रेडियो चाहिँ मेरो एकदम दैनिकी हो. अब रेडियोले भन्ने तपाईँलाई थाहा छैछ
1: पक्कै पनि माया गर्नुहुन्छ हजुरको रेडियो कनकार बस्नुभएको छ. ठिक छ होइन पढ्नुपर्छ सर पढ्नुपर्छ. नयाँ केही विद्याहरू आर्जन हुन्छ केही कुराहरू थाहा हुन्छ. होइन सामाजिक सञ्जाल भनेको यो प्राय जस्तो अब हुन त म आफै गफ दिए गफ लगाइराखेको हुन्छु म आफैले होइन चलाइराखेको हुन्छु तर यसले हाम्रो टाइम मात्र वेस्ट गर्ने. त्यसमा विभिन्न चिजहरू आउँछन् अब त्यो चिज हेर्दै गए विभिन्न कुराहरू सामग्रीहरू आउँछन् अनि त्यसले गर्दाखेरि कहिले काहीँ माइन्ड डिस्टर्ब हुन्छ कि सर. अब जस्तै मेरै पछिल्लो समय म आफै उदाहरण दिइरहेको हुन्छु विभिन्न कुराहरूको यो होइन सम्बन्धको कुराहरू आइसकेपछि अह यस्तो पो हुँदो रहेछ सम्बन्ध भनेर गयो त्यसपछि फेरि अर्को आउँछ अर्कोतिर गयो त्यो माइन्डै अर्कोतिर गइरहेको हुन्छ कि सर. ह्याङ ह्याङ भइरहेको हुन्छ. ठिक छ राम्रो ओके खुसी लाग्यो सर सम्झिदिनु भएकोमा. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: ल सिराज सर अलि दामी अब धेरै धेरै कुरा पनि भयो अलि राम्रो गीत बजाउनु होला. विशेष गरी सिराज सरलाई भन्दै छुट्छु. धन्यवाद.
1: हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. आज नन स्टप रूपमा कुराकानी मात्र भयो है. हाम्रो खोटाङ भाइ आज पनि आउनु भएको रहेछ. यस्तो जन बुझेर हुनुहुन्छ खोटाङ यो है यो है के त भन्दा हो नि त हो रेडियो कुन हो मैले नबुझे हिजोदेखि भन्दैछु हजुरले अझै बुझ्नु भएको छैन भनिसकेपछि तपाईँले म्यासेज मात्र गरिराख्नु भएको छ कि क्या हो. हाम्रो सुजन मिजी है हजुरको रेडियो हो अनि रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हो हजुर. ए होइ के त भन्दा हो नि त हो रेडियो कुन हो मैले नबुझेको कुरा खासमा यो रेडियोको कहाँको हो भन्नुहुन्छ. काम गर्ने कर्मचारी साह्रै नै टाढा टाढाको हुनुहुन्छ है क्या हो भन्नुहुन्छ. होइन टाढाको होइन हामी यतैका छौँ यतैका यताकै छौँ रमाइलो गर्ने प्रयास चाहिँ गरिरहेका छौँ. इन्टरटेनमेन्ट हुन्छ नि टाढा टाढा भएका हाम्रा मुटुका ढुकढुकीहरूसम्मलाई चाहिँ होइन त्यो मुटुमा ढुकढुक गर्दै उत्साह बढाउने खालको कुराहरू गर्ने कोसिस गरेको हो सिजनले. अब नहुन पनि सक्छ यस्तै हो. यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर. नमस्कार.
3: हजुर नमस्ते.
1: नमस्कार हजुर शुभनाम.
3: हजुर
1: तपाईँले त बिर्सनु भयो त. कसरी छैन भन्न सक्नुहुन्छ यति लामो समयपछि तपाईँले सम्झिनु भएको छ फोन गर्नु भएको छ अनि नबिर्सेको हुन्छ त.
3: कल मात्रै नगरेको सम्झि नै रहन्छु.
1: बारुलुकी लागेन त.
3: बारुलुकी अब आधा बिचमै अर्गी होला.
1: ठिक छ यदि यस्तो पनि हुँदो रहेछ भनेपछि मैले कसैलाई माया गरेर अनि भोलि सम्झिन जस्तो म्यासेज पनि पठाएन छैन त्यही सम्झिराखेको थियो भने यताउतिहरू झगडा हुन्छ त्यस्तो भने त हुँदैन त. अनि हुन्छ होला भन्नुहुन्छ. तिर्सना के छ खबर. धेरै लामो समय त सम्झिदिनु भयो त सम्झिनु भयो किन व्यस्तता हो.
3: खबर एकदम ठिकै छ राम्रो छ घाम लागिरहेछ त्यस्तै भन्नुपर्छ अब समय हो है समयतिरै समयले साथ दिँदैन त्यही भएर.
1: ठिक छ साथ यसो मिलाउनु पर्यो नि त हाम्रो माया लाग्छ भने त त्यसमा.
3: हजुर जति मिलाउन कोसिस गरे अब मिल्दैन.
1: जसरी पनि मिल्दैन पुग्ने हो त मिलाउँछु भन्नेमा हुन्न त.
3: मिलाउँछु भनेको त हो नि मिल्दैन त अब
1: के गर्नु. कति मिठो आवाज छ गाठे खत्तरी गाछिदा भइसक्यो होला मराएर धेरै कुराकानी गर्न मान्थ्यो अलि धेरै कुराकानी गरिरह्यो भने त हजुर हजुर भनेर लट्ठे ढल्यो भने के गर्नु तिर्सना. फेरि म यहाँ छु तपाईँ त्यता हुनुहुन्छ मराएर ढलेको ढलै होला अलिकति अलिकति त्यो मुटु अलिक साह्रो नपार्नुहोस् न अलिक कमलो पार्नुहोस् त फोन गर्नुहोस् सम्झिनुहोस् भन्दा पनि अब समय छैन भन्नुहुन्छ. अब मराएर ढल्लान् भनेको पनि ढले ढलौँ भन्नुहुन्छ. कस्तो पत्थरकै मुटु छ कि तपाईँको.
3: नाइ नाइ पत्थरको मुठो त होइन अब ढल्नेहरू के गर्नु
1: त ढल्ने ढल्छ नि त होइन. एउटा मैले इमेजिन मात्र गरेको कुरा, नराम्रो नसोच्नु होला होइन। अनि कोही अब कोहीले प्रपोज गर्नुभयो भने भने नि केही फर्काउनुहुन्छ कि अह मात्र भन्नुहुन्छ? त्यो मराले के बुझ्छ त अनि न हो भन्छ न होइन भन्छ, के हुन्छ त फेरि उसको जिन्दगी?
3: अब के हुन्छ
1: के हो म त सक्दिनँ, गएको थिएँ नि त म आफै कम्बली मान्छे त म त्यहाँ माथि तपाईँ झन् अह अहो भन्नुभयो त्यत्तरी त। ठिक छ, खुसी लाग्यो, रमाइलो कुराकानी गर्न पाइयो, यस्तै हो हाँसी मजा ख्याल ठुटा आउँदै गर्नु होला। एउटा मिठो गीत राख्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
3: हजुर त मलाई सिन्धुलीको ठिसनामा गयो भनेर सिन्ने नसिने सबै सबैको लागि भन्ने भन्ने ल नेक्स्ट बाई।
1: हस् धन्यवाद साथीभाइ आफन्तले पनि छोटो मिठोमा सम्झिदिनु भयो त भनेको। होइन म कम बोल्छु भनेको, म भन्दा कम बोल्नु भयो तिर्सना जी, अलिक व्यस्तरी बोल्नु पर्थ्यो तरिका। इमेजिन गरिराखेको थिएँ मैले त कुराकानी सानो, केही बोल न हजुर, केही भन न, खाना खायो हजुर भयो होइन तिर्सना जी म र त रिसाउने रिसाउने पर्नु भएन जस्तो लाग्यो, रिसाउने हुनु भने त के अरे भन न भन केही हतरी केही बोल न नि, ए है ए है के त भन्दा हो नि त, खाना खाँदैमा मोटाउने भयो त म दिनमा 50 चिम्टी खान्थेँ यार भन्नुहुन्छ सुजन भुजेल। उहाँ सुन्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, रमाइलो मान्दै हुनुहुन्छ जस्तो लाग्छ। सपना तामाङ हुन्छ होइन, सबैजना मायाको कुरा गर्ने हुन्छ, मेरो चाहिँ मायाको कुरा गर्ने मान्छे कुन ठाउँ बस्ने रहेछ, ए मेरो भगवान कृष्ण विष्णु भन्नुहुँदो रहेछ, मलाई फेरि दिमागमा कृष्णको याद आउँछ, ए मेरो भगवान विष्णु भन्नुहुन्छ उहाँले चाहिँ, ल म आज कुरा सुनेको सुने भयो भन्नुहुन्छ, आखिर रहेछ प्रिय तिम्रो पत्थरको मुटु, कुरो के हो भन्नुहुन्छ। सपना पत्थरको मुटु त के हुन्थ्यो र, मान्छेले दह्रो पार्छन् कोही कोहीले, हत्तपत्त पगाल्न गाह्रो हुन्छ, जस्तो कि मैले कोही कसैलाई यसो हजुर भनेर होइन कुरा गर्न खोज्यो भने एकछिन तर्केर परै भएको छैन मैले मरिहरू हत्तेरी, पत्थरको मुटु होइन त्यो, हाम्रो मुटु छैन, त्यस्तो भन्न खोजेको। अनि माया प्रेमको संसार चलेको छ माया प्रेमले, सपना अलिक जालझेल हुन थाल्यो र पो अलिकति, खै के हो भन्ने हो, नत्र त माया प्रेम बिना त संसार छैन भन्छ होइन, अडेकै चलेकै अडेकै माया प्रेमले हो भन्छन् यो संसार। हेर्नुहोस् न, राम्रो चिजहरू हुँदा पनि माया प्रेममा मान्छेले उहाँ के बनाएको पनि छन् होइन, पिराती राम्रो माया प्रेम बेसरी भयो भने पनि अब होइन भयो भने द्वन्द पनि गराएको छन् होइन, द्वन्द पनि भएको छ माया प्रेमकै कारणले। अनि अब बुझ्नेलाई धेरै छ माया प्रेम, नबुझ्नेलाई केही न केही। अनि अर्को कुरा भनेको माया अमृत पनि हो विष पनि हो भन्छन्, खै त्यो त होला त नि। शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, 5 थर ल्याङ 7 घर भई हालफिदिम 4 डब्लु चोकबाट डब्लुबाट भन्नुहुन्छ। सम्झनु पर्दा जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य डिकेन्द्र सम्भान्थे, अरूणा सम्भान्थे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेह्र थुमे, सुमी लिम्बु, सञ्चमाया केरुङ, तारा शङ्कर, विनित दाहाल, सुवेदी, मनमाया तिमुल सिन्हा, रामकृष्ण एकलयात्री, 5 थरे, स्वर्णिम राई, सुप्रिया बान्तो राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मनिषा तामाङ हुनुहुन्छ, सिमेलीबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई होइन, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु है मैले, लगभग अब समय अवधि सकिसकेको छ, त्यही भएर यति बेला सत्यकला इशारा हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एन्ड अब नाइस टु अल माई फ्रेन्ड्स भन्नुमा छ मैले सुन्दास मान्छे विनाशले पनि सिन्धुलीको झाङ्गाझोली रातमा त बजारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु काठमाडौँबाट भोजपुर घर हो भन्नुहुन्छ ह्याप्पी बर्थडे टु यु भन्नुहुन्छ भाइ दिनेश साम्पाङलाई र धनुविष्ट दुईजनालाई जन्मदिनको शुभकामना भन्नुहुन्छ प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मिस यु आई लभ यु मामु अञ्जना त्रिपाठी साम्पाङ बाबा विनोद साम्पाङ सोना कन्दुङ्गा मनिषा बान्तुवा मनमुटुको मान्छे सिर्जना राई सिर्जु दुईजनालाई अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ मिलन घायल मुटु हुनुहुन्छ दुहा कतारबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ सपना तामाङ हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो राम्रै लाग्छ है कार्यक्रम दाई मलाई चाहिँ भन्नुहुन्छ मिल्छ भने मै झुटो बोलको गीत राखिदिनुहोस् भन्नुहुन्छ मैले अर्को एउटा गीत ठिक पारेको छु जस्तो लाग्छ त्यो गीत अघि मैले राख्छु भनेर भनिरहेको थिएँ सो यो गीत राखौँ र ठिक छ भोलि फेर्नुपर्छ भन्छन् माया लागिसकेपछि आया मन परिसकेपछि भोलि पनि फेर्नुपर्छ के अरे अब कालो केसमा रेलीमा जस्तो लागेको थियो मै झुटो ओके गीत राखौँला भन्न चाहे हजुरहरूको माया छ र त म छु गाँठे नत्र त किन रहेन मेरो अनुसारको गीत राख्ने भएको भए त फेरि कहाँ चल्छ निशा ठोकर हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ संगीता पौडेल संगीता कार्की हुनुहुन्छ सिन्धुलीबाट सिन्धुलीगढ़ीबाट सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा हुनुहुन्छ खाना खाएर मोटाउने भए म दिनको 10 चोटि खान्थे होला तर के गर्नु आफूले 20 चोटि खाँदा पनि मोटाउँदैन भन्नुहुन्छ सपना तामाङ यस्तै हो कसैकोमा नखाँदा नखाँदै पनि ज्यान लाग्छ कसैकोमा जति खाए पनि ज्यान लाग्दैन के गर्नुहुन्छ त है यस्तै हो अब मोटाउने त है क्षेत्रीय आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामी छापाबाट क्षेत्रीय आयुषको कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै मान्छे मायाको लागि बाँच्ने रहेछ म चाहिँ खानको लागि बाँच्ने गर्छु है दाई भन्नुहुन्छ अब के भन्नु र खै मैले वाद विवादमा उत्रन त मन थियो मलाई पनि 11:55 भइसक्यो के भन्दाखेरिमा अब खानको लागि हो पहिला सुरु जन्मेको दुःख गरेको मान्छेले त्यसपछि आवश्यकता भनेको माया हो जस्तो लाग्छ माया हो भन्छन् खै मायाले संसार चलाएको छ भन्छन् होला त नि अब भने मैले पनि अब अरूले होला अरूले गरेका कुरामा समर्थन गरे हो अब पहिला सुरु म आफै मायामा पर्छु त्यसपछि भन्छु हो कि होइन रहेछ भनेर भन्दै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुहुने होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद फोन गरेर साथ साथीहरूलाई पनि विशेष रूपमा धन्यवाद कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव चाहिँ दिनु है म रमाइलो हुने होइन यो पललाई अझ विशेष मनमा पनि उत्साह होस् न अलिकति हाँसो आओस् न तपाईँ हाँस्दैन हाँस्दैन भन्दा भन्दै पनि अलिकति त्यो मुस्कान ल्याउन सक्छु कि भनेर केही कुराहरू चटपटी कुराहरू गरिरहेको हुन्छु त्यसको बारेमा पनि यसो सरसल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु उर्गेन्द्रको मै झुटो गीत तपाईँको माझमा राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत होइन सूर्यराज महतमा आफै छुट्टिन चाहन्छु अनि पानी उमालेर पिउने बानी बसाल्नु होला स्वास्थ्य ख्याल गर्नु होला यात्रामा निस्कन अगाडि बाटोको अनि मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै आजको बसाइबाट छुट्टी आओस् त नमस्कार हाम्रो भेट राति 10 बजेपछि कार्यक्रम एसएमएस दोहोरीमा हुनेछ त्यति दिनजेलसम्मको लागि छुट्टी यसपछि कार्यक्रम सुन्न सौगात आउँछ 12 बजेपछि सुन्न सक्नुहुन्छ भन्दै छुट्टी आओस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सुनको भाव आज तोलामा 6,400 रूपियाँले बढ़्यो। तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर। खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। नेपाल खबरमा अब पूरा खबर। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डौको ब्रिकुटी मण्डपमा शुरू भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपाल को अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एक्सपोमा विभिन्न 55 ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। आजदेखि शुरू भएको एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 अटो शो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका छन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। रूपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेको छ। मन्त्री परिषदको 2082 साल वैशाख 15 गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ। कारखानाले आज 21 दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन कारोबार वा हर हिसाब सम्बन्धी कुनै दावी भए प्रमाणसहित पेश हुन भनेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहेको हर हिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटवल 10 रहेको उद्योगमा दावी पेश गर्नुपर्नेछ। यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेको सबै व्यक्ति वा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको 21 दिनको समयभित्र कुनै दावी पर्न नआएमा प्रचलित कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउ उल्लेख छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,07,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 200 रूपियाँले घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी आज तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको छ। हिजो चाँदीको भाव तोलाको 4,670 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा डाक्टर विमलको निधनले मैथिली साहित्यसँगै सांस्कृतिक क्षेत्रमा क्षति पुगेको साहित्यकारहरूको भनाई। ब्रोड पिक हिम पहिरोमा परेका 3 नेपालीको शव आज काठमाडौँ ल्याइँदै लगायतका खबरहरू बाँकी नै छन्।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू, अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़, बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो, 21 दिनभित्र दावी पेश गर्न आह्वान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुर 10 देवी चोकमा जन्मिएका वहाँले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तह तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 जगदम्बाश्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको निधनसँगै मैथिली साहित्य भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्। मैथिली विकास कोष जनकपुर धामका संस्थापक अध्यक्ष रहेका डाक्टर विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। वहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीड़ा, प्रेम, वियोग, आक्रोश अभिव्यक्त भएको जनकपुर धामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा गएको साउन 14 गते बिहिबार हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत बेलुका 5:45 काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि गएको साउन 21 गते गोर्खाका पूर बहादुर गुरूङ युक्तको शव काठमाडौँ ल्याएर अन्त्येष्टि गरिएको थियो। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 निधन भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल बालिकालाई दिइने खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। ट्रम्पको आदेशले अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले सिफारिश गरेका बाल्यकालीन खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव गरेको छ। यी खोपमा दादुरा, रूबेला, हाडेरोग, डिप्थेरिया, धनुष्टंकार, टिटानस, पोलियो, हेमोफिलस, इन्फ्लुएन्जा टाइप बी, निमोकोकल रोग, ह्युमन प्यापिलोमा भाइरस अर्थात एसपीभी तथा चिकन पक्स विरूद्धको खोप मात्रै दिने उल्लेख छ। ट्रम्पले बाल बालिकाले अहिले विगतको तुलनामा धेरै खोप लगाउने गरेको भन्दै खोपको संख्या घटाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले विगतमा बाल बालिकाले अहिलेको तुलनामा कम खोप लगाउने गरेको र त्यति बेला अटिजमको दर पनि कम रहेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। तर वैज्ञानिक अध्ययनहरूले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको देखाएका छन्। ट्रम्पले दादुरा, हाडेरोग, रूबेला अर्थात एमएमआर खोपलाई बच्चाको शरीरमा एकैपटक सोडाको बोतल खन्याए जस्तो भएको भन्दै खोपको मात्रा र समयबारे प्रश्न उठाउनु भएको छ। तर चिकित्सकीय तथा वैज्ञानिक प्रमाणहरूले एमएमआर खोपलाई सुरक्षित र प्रभावकारी मान्दै आएका छन्। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्व र योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जाल मार्फत पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो। पुरूष राष्ट्रिय टोलीको कप्तानका रूपमा पौडेलको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वको विषय बनेर रहने क्यानले जनाएको छ। हिजो मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा 14 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। अब एक दिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो, 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ़्यो, तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर, खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। दिउँसो 12 नेपाल खबर सकियो, दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाशको

0: ਸਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ ਹੇ ਪੁਸਤਕ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨੰਮੇ ਸਭ ਭੰਨਾ ਕੰ
1: ਹੋਨੀ
2: ਪ੍ਰੀਤੀ ਮਾ ਕਾਂਤੀ ਹੇ ਮੇਰਾ ਆਇਓ ਨਾਚੋ ਅਬਾ ਛੰ ਛੰ ਛੰ ਛੰ
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
10: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0485401443 9863024।
8: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
11: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
10: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
10: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
10: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
1: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरियो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430 98, 0485430 98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र ताबाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आज मंगलबारको बसाई, आजको बसाईमा चाहिँ तपाईँले को माझमा चाहिँ हामीले केही सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं। तपाईँले त्यसको उत्तर दिनुपर्ने हुन्छ। मिलाउन सक्नुभयो भने आफ्नो साथीसँगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउन सक्नु भएन भने चाहिँ कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत रहेको छ, आँखामा गाजल भनिरहेको छ, हिम्मत चलचित्रको गीत रहेको छ र सो गीत हामी कार्यक्रममा राख्छौं। त्यसपछि तपाईँसँग कुराकानी गर्नको लागि उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत एक बहुत चलचित्र को गीत रहेको थियो आँखा में गाजल्ला को खोई भन्ने सो गीत हामीले कार्यक्रम में राखिसकेका छौं। अब भने पालो तपाईको 0440 40 26 में फोन गरेर आउन सक्नुहुनेछ। आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं, त्यसमा तपाईलाई अप्सन पनि रहनेछ र तपाईले सही उत्तर कुन चाहिँ हो जस्तो लाग्छ सही उत्तर तपाईलाई लागेको चाहिँ भन्न सक्नुहुनेछ। यदि मिल्यो भने तपाईले साथी सँगैलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ, मिलाउन सक्नु भएन भने तपाईले साथी सँगैलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, होइन भन्दै हुनुहुन्छ, साथीहरूको आउने क्रम जारी नै रहेको छ, होइन आउनुहोला। जो साथी फुर्सदिर हुनुहुन्छ, कार्यक्रममा सामान्य ज्ञानको प्रश्न प्रति रुचि इच्छा चाहना छ भने उहाँ साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ पनि भन्न चाहन्छु। र कार्यक्रम अवधि भने एकदमै मिठा रमाइला चलचित्र गीतहरू त राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराख्नेछौ। र मौसमको कुरा गर्नुपर्दा रामै छाप्तिर एकदमै होइन सरको काम लागिरहेको छ, गर्मी गर्मी महसुस भइरहेको छ र तपाईँतिरको पनि के कस्तो छ त्यो जानकारी पनि गराउन सक्नुहुनेछ भन्न चाहन्छु। र हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्ने प्रयास गर्नेछौ। हुनुहुन्छ सोना कन्दमाजी, हुनुहुन्छ सेवाडो, नमस्कार आज सम्झना शेष हजुर, म सोना कन्दमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, बेला मिठो माया सम्झना छ भन्दैछ। साथीहरूलाई नै सम्झना गर्नुभएको छ, टिकाराम सुनवार, लेखक पान्डवा राई, सुस्तानी गोसेला आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज काम्बाङ, अञ्जान तुलुङ, पवित्रा तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनी लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया श्रेष्ठ, त्यस्तै गरी लालमाया थापा हुनुहुन्छ, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, कृष रुङ्गाना, हिम्मत खड्गी, सुप्रसा श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिनमान, देवेन किशोर, अञ्चान समीर स्वर्गीय किरात, आर्जे जीवन चामलिङ राई, बेले आछामी, बिना घिसिंह, रत्न शमशेर थापा, सुनिता हिङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, हजुरलाई पनि नमस्ते नमस्कार छ। र त्यसै गरी सुस्मिता लिम्बुजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउन सक्नुहुनेछ 0440 40 26 माध्यम भए हुँदै भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: हेलो,
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खुसी हुनुपर्छ नि, ठिकै छ। कार्यक्रमको बारेमा थाहा थिएन, आउँछ भने थाहा थिएन भन्नुभयो, आजदेखि थाहा भयो होला नि। हामी साताको सातै दिन आउँछौ है, 12-15 अथवा होइन अलि ढिला हुनु पनि हुन सक्छ, हामी 12-15 चाहिँ हजुरहरूको माझमा उपस्थित हुन्छौ है त सधैँ। ल सुन्ने गर्नुहोस्, आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौँ, तपाईँलाई त्यसमा अप्सन पनि दिन्छौ होइन, कुन चाहिँ सही उत्तर हो भन्ने लाग्छ तपाईँलाई त्यो उत्तर चाहिँ भन्नुपर्ने हुन्छ, र तपाईँले मिलाउनु भयो भने चाहिँ साथीसँगलाई सम्झन पाउनुहुन्छ, मिलाउनु भएन भने चाहिँ साथीलाई सम्झन पाउनुहुन्न है त। ल ठिक छ, हामी कार्यक्रमतर्फ लागौं। ल, कटहर कुन देशको राष्ट्रिय फल हो? अप्सन ए रहेको छ भारतको, अप्सन बी पाकिस्तानको, अप्सन सी भूटानको, अप्सन डी बंगलादेशको। कुन चाहिँ अप्सन सही होला तपाईँले त्यो उत्तर चाहिँ भन्नुपर्ने हुन्छ, र तपाईँले मिलाउनु भयो भने चाहिँ साथीसँगलाई सम्झन पाउनुहुन्छ, मिलाउनु भएन भने चाहिँ साथीलाई सम्झन पाउनुहुन्न है त। ठिक छ, हामी

को स भारत को अप्सन बी पाकिस्तान को अप्सन सी भूटान को अप्सन डी बंगलादेश को कुन चाहिँ अप्सन सही होला किताबी हेलो हेलो गीताजी हुनुहुन्छ जस्तो लागिरहेको थियो उहाँको आवाज हामीले सुन्न सकिरहेका छैनौ।

0: सबैभन्दा चम्किलो ग्रह कुन हो? अप्सन ए रहेको छ बृहस्पति, अप्सन बी शुक्र, अप्सन सी मंगल, अप्सन डी रहेको छ अरुण। यो अप्सन मध्ये कुन चाहिँ ठिक होला?
1: अरुण
0: भन्नुहुन्छ।
1: हजुर
0: ल ठिक छ जस्तो लाग्यो।
1: हजुर
0: ल ठिक छ, अब ठिक छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त। लिलाजी मिलेन कि मिल्यो जस्तो लाग्यो?
1: मिलेन।
0: ल यसको सही उत्तर रहेको छ शुक्र रहेको छ है त। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। सधैँभरि मिल्छ भने पनि छैन होइन, नमिल्न पनि सक्छ, तर हाम्रो कोसिस जारी रहनुपर्छ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो लीला मगरजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो, उहाँलाई विशेष धन्यवाद। यति बेला साथी आउनुहुन्छ भने हामी फटाफट उहाँसँग पनि कुराकानी गर्नेछौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मिना मगर।
0: मिना मगरजी बोल्नुभयो?
2: हजुर।
0: के छ मिनाजीको खबर?
2: ठिक छ दिदी, हजुर के छ?
0: मेरो पनि खबर एकदम ठिक छ। मौसमको कुरा गर्नुपर्दा मजाले घाम लागिरहेको छ भन्नुपर्छ, अरू समग्रमा सबै ठिकठाकै छ, त्यस्तो खासै नयाँ नौलो खबर केही छैन भन्नुपर्छ है त। हजुरको सुनाउनुहोस्।
2: यता पनि मौसमको बारेमा भन्नुपर्छ, कहिले लागिरहेको छ भन्नुपर्छ।
0: ल त्यसो भए कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर पनि
0: ल सुन्दै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ है। ल तपाईँको लागि कार्यक्रममा होइन प्रश्नको लागि समय पनि सुरु हुन्छ, 30 सेकेन्ड रहेको छ, त्यो समयभित्र तपाईँले उत्तर दिनुपर्ने हुन्छ। हामी तपाईँले भन्नुभएको उत्तर मिलेको छ कि छैन कम्प्युटरमा चेक गर्नेछौँ है त। तपाईँको लागि प्रश्न सुरुवात हुन्छ। दुनियाँको सबैभन्दा मांसाहारी देश कुन हो? अप्सन ए रहेको छ स्पेन, अप्सन बी रुस, अप्सन सी इजिप्ट, अप्सन डी चीन रहेको छ। यो मध्ये कुन चाहिँ देश होला? कुन भन्नुभयो? अप्सन ए भन्नुभयो भनेपछि स्पेन भन्नुहुन्छ। ठिक छ, मिलेको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त। मिनाजी के भयो जस्तो लाग्यो? ल मिलेन, यसको सही उत्तर रहेको सचिन है त।
2: ल
0: हजुरलाई थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्थ्यो मिना मगरजी हुनुहुन्थ्यो। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी फेरि आउनेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: मोबाइल मा फोन हाना एकदमै मिठो रमाइलो चलचित्र गीत रहेको थियो। चलचित्र दो बाटो रहेको छ र यसमा आवाज रहेको छ सम्बोजित बासकोटा सिन्धुमल्ल र लयमा रहेको छ नवराज लम्सार र संगीतमा रहेको छ सम्बोजित बासकोटा चलचित्र दो बाटो रहेको छ। अभिनय हुनुहुन्छ राजेश हमाल, निखिल प्रतिरेखा थापा, गरिमा पन्त, दिनेश शर्मा, सेनानी भीम बहादुर थापा आदि धेरै साथीहरूको पनि अभिनय रहेको छ। सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला चलचित्र गीतहरू पनि कार्यक्रम समय अवधिभर बज्नेछ र तपाईँसँग पनि मिठा कुराकानीको साथमा हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौँ। आजको बसाईमा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम?
1: एलिना खत्री, बिगुबाट भन्नुपर्छ है दिदी। हजुर,
0: बिगुबाट एलिना खत्री भन्नुभयो?
1: हजुर।
0: के छ, आराम हुनुहुन्छ?
1: म आरामै छु भन्नुपर्छ अनि दिदीलाई।
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। मौसम पनि ठिक छ, घाम लागिरहेको छ भन्नुपर्छ। यताको त्यताको के छ? यताको चाहिँ मौसम घाम लागिरहेको छ भन्नुपर्छ होइन। खासै अब मेरो नयाँ नौलो खबर पनि त्यस्तो छैन, यहाँको नयाँ नौलो खबर पनि खासै त्यस्तो छैन भन्नुपर्छ। सबै सबै मग्रमा ठिकठाकै छ। त्यताको के छ सुनाउनुहोस् न।
1: यताको पनि मौसम कुरा गर्नुपर्दा डरको घाम लागिरहेको भन्नुपर्छ है दिदी।
0: डरको घाम लागिरहेको छ है।
1: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु।
0: सुन्दै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ है त। ठिक छ, तपाईँको लागि कार्यक्रमको समय क्वेसनको समय पनि शुरू हुन्छ र तपाईँले 30 सेकेन्डभित्र दिनुपर्ने हुन्छ। चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो? अप्सन ए रहेको छ चेस, अप्सन बी रहेको छ भलिबल, अप्सन सी रहेको छ गल्फ र अप्सन डी रहेको छ क्रिकेट। यो अप्सन मध्ये कुन चाहिँ सही उत्तर होला? भलिबल भन्नुहुन्छ। ठिक छ, हामी कम्प्युटरमा चेक गर्छौँ है त। ला कुन जस्तो लाग्छ, अब के जस्तो चाहिँ भयो जस्तो लाग्यो हजुरलाई?
1: मलाई मिलेन जस्तो लाग्छ।
0: मिलेन है, यसको सही उत्तर रहेको छ गल्फ रहेको छ है। थ्याङ्क यू सो मच हजुरलाई कार्यक्रममा आउनु भएकोमा। आगामी बसैमा पनि आउँदै गर्नुहोला भन्दै थिएँ, हँसिरहनु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अझै के समय बाँकी छ, तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यसरी नै रमाइला प्रश्नहरूको साथमा तपाईँसँग हामी सहयात्रा गरिराखेका छौँ। जो साथीहरूलाई चाहिँ कार्यक्रममा सामान्य ज्ञान प्रति इच्छा चाहन रुचि छ भने उहाँ साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। त्यस्तो अप्ठ्यारो नमान्नुहोस् किनकि तपाईँको होइन दिमाग साझ गर्ने आफूले कतिपय कुराहरू बिर्सिरहेका हुन्छौँ र कतिपय सिक्ने मौका पनि पाउँछौँ होइन। त्यो भएको कारणले गर्दा तपाईँसँग हामी यसरी जोडिएका छौँ। यदि बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार भन्नुपर्छ, ध्रुवजी बोल्नुभयो? कार्यक्रम त सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। अनि आज चाहिँ सामान्य ज्ञानको प्रश्नको उत्तर दिनलाई एकदम तयारीको साथ आउनुभयो है। मेरो आवाज सुन्नु भएको छैन? अहिले अलि बुझ्नुभयो? ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? त्यता के छ खबर सुनाउनुहोस्, तपाईँको पनि खबर सुनाउनुहोस्।
2: एकदम ठिक छ, बिहान चर्को घाम लागिरहेको छ, हल्का गर्मी छ, त्यसै भन्नुपर्छ
0: दिदी। यता पनि अब त्यस्तै चर्को चर्को घाम लागिरहेको छ भन्नुपर्छ। अब त्यस्तो खासै नयाँ नौलो खबरहरू चाहिँ खासै केही छैन, भयो भने हामी पक्कै पनि हजुरहरूलाई जानकारी गराउने नै छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लागेको छ। हामी कार्यक्रम तर्फै लागौ। ठिक छ, तपाईँको लागि समय पनि सुरु हुन्छ रहेको छ। तपाईँको लागि प्रश्न, जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ? अप्सन ए रहेको छ तितो, अप्सन बी अमिलो, अप्सन सी गुलियो, अप्सन डी पिरो। कुन चाहिँ अप्सन राइट होला? गुलियो भन्नुहुन्छ। ठिक छ, हामी चेक गर्छौँ है त। लातुर बजी के भयो जस्तो लाग्यो?
2: मिलो दिदी हजुर, यो प्रश्न हजुरले हुँदा अगाडिको हप्ता पनि सोध्नु भएको थियो, मलाई थाहा थियो।
0: ठिक छ हो साथीहरूको हामी दिमाग फ्रेक गर्न लागि हामीले पहिले पनि लिएर आएको प्रश्नहरू पनि रिपिटेड हुन्छ कतिको साथीहरूले चाहिँ ध्यान दिनुभएको छ भन्ने पनि थाहा हुन्छ थ्याङ्क यू सो मच हजुरलाई एकदमै सम्झिराख्नु भएको रहेछ खुसी लाग्यो आगामी बसेमा पनि आउँदै गर्नुपर्छ होइन यति बेला हामी साथी संगीततर्फ लागौँ है
2: विशेष हजुरको लागि प्रायः मित्र हजुरको रेडियो हेल्प परिवार मेरो घर परिवारमा मम्मी दिदी बुवा यहाँ सुन्दर तपाईँहरूको लागि म सर रेवती बहिनी निर्मला पढेँ निर्मलामा निर्मला मगर रियायोगी विकास सुन्दर बहिनी कार्टुन रुल्मा तामाङ बहिनी रमिया तामाङ बहिनी सुई थामी दुर्गा थामी अनि गजनेर अनुलुमेली मगर दोरमातिर हुन्छ साथी दुर्गा के अरे उर्मे थापा मगर नवीन थापा नयलाङ मिसुरा भन्छु जे साथी देव माझी रोशन श्रेष्ठ सजिन श्रेष्ठ दिनेवाली मनोज कार्की बहिनी सुशीला बस्नेत लगायत जति पनि साथीहरूले यो बेलामा हजुरको रेडियो सुनेर बसिरहनु भएको सबै सबैलाई भन्नुभयो भने छुट्टिने चाहन्छु
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले प्रश्नको उत्तर पनि दिइसक्नुभयो मिलाउनु पनि भएको छ उहाँलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु र अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि विदा लिने समय भइसकेको छ हुनुहुन्छ कुमार श्रेष्ठजी हुनुहुन्छ नमस्कार से सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदम सन्चै छु भन्नुपर्छ म पनि कार्यक्रम सुन्दैछु है म चाहिँ दोलखा मार्गो घर भए हाल चाहिँ काठमाडौँबाट कुमार श्रेष्ठ हो अब बस्ने कि त हजुरलाई मेरो घर परिवारको लागि र साथी धनु गजमेर सुम्पाली शेर्पा सरिता मोक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा अधिकारी लगायत सम्पूर्णलाई मिठो माया सम्झनाको साथमा छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी श्रीधर हुनुहुन्छ उहाँले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु इण्डियाबाट इण्डिया नेपाल अर्को खाँचीबाट चाहिँ मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ नमस्ते के छ हजुर खबर सन्चै हुनुहुन्छ होला नि म यता भारतको इम्फालबाट कर्णप्रिय केसी संगीत घर चाहिँ दाङ तुलसीपुर कार्यक्रम मार्फत रिचर्डको करौतीले काट्नु मने काट्यो भन्ने गीत बोलको गीत चाहिँ राखिदिनु न है भन्दै हुनुहुन्छ हामी राख्ने प्रयास गर्नेछौ उहाँले चाहिँ रिचर्डको करौतीले काट्नु मने काट्यो भने किचे रोचाइमा पार्नु भएको छ सङ्गीत हामी राख्ने प्रयास गर्नेछौ र बाबुराम मगरजी हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार है म बाबुराम मगर हो खुल्लुङ्गा पोकली घरमै हाल चाहिँ साउदी अरेबियाबाट रियादबाट चाहिँ सुन्दैछु मलाई भन्दै हुनुहुन्छ र धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीत सबैमा भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी पौडेल सङ्गीता कार्कीजी हुनुहुन्छ नमस्ते दिदी शिष के छ खबर सिन्धुलीबाट चाहिँ हो म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ सङ्गीताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ कार्यक्रममा तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर कार्यक्रममा सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउने साथी फोन प्रयास गर्ने साथी सम्पूर्णलाई चाहिँ एकमिष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्रको गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो साथीले रुचाइमा पार्नु भएको छ एकदमै मिठो गीत बिछोडको करौतीले काट्नु मनै काट्यो परदेशी चलचित्रको गीत रहेको छ सो गीत हामी कार्यक्रममा छुट्दै आजको अवसरलाई सिने स्वागतबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 MHz।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845401043 9863023422
6: डीजे वाले बाबू मेरा गाना चला तो

गाना बजा दूं।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक राम हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854014575 9841690669 9864147188
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनी

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896299998।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 कार्यालय गोठगाउँ रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।

0: र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी।
0: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोभाइडर जय मानन्दर। फोन 0485402439 0485402433 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892। र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठोजोर, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रतिनिधि सभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र सभामुख डोल प्रसाद आरएल डीपी बीच भेटवार्ता भएको छ। उहाँहरू बीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेट भएको हो। प्रधानमन्त्री बालेन्द्रसँग करिब 35 मिनट भेट गरेर सभामुख आरएल बाहिरिएका हुन्। आज प्रतिनिधि सभा बैठक बस्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। जेएनजी आन्दोलनका कारण जलेका श्रेष्ठ सम्बन्धमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले भविष्यमा यस्ता घटना कारण सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने तर्फ सरकार अगाडि बढ़ेको जानकारी उहाँले गराउनु भएको छ। बैठकमा उहाँले 2082/23 र 24 गतेको आन्दोलनका क्रममा सरकारी श्रेष्ठता झलेर नष्ट भएको बताउनु भएको छ। नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीय संस्था तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पूर्ण स्थापना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। प्राइमरी डाटा नष्ट भए पनि सेकेण्डरी डाटाबाट यसलाई सकेसम्म कम्पेन्सेट गर्न कुनै वैज्ञानिक र स्वाभाविक बाटो रहेको उहाँको भनाइ छ। विनियोजन धरौटी र त्यसकी सम्बन्धी रकमको हकमा बैंकिङ प्रणाली लगायत उपलब्ध द्वितीय तथ्याङ्कबाट प्रणालीकरण गर्न सकिने उहाँले प्रश्न पार्नुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले विगत 12 दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारले आग्रह गर्नुभएको छ। सुनसरीको दिवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय र सरकारसँग न्यायका पुराना सहमतिको कार्यान्वयनको भाग राख्दै यादव माइती घरमा अनशनरत रहेका छन्। आयोगले गरेको अनुगमनको क्रममा क्रमशः लामो समयको अनशनको कारण यादवको शरीरमा सुगर र रक्तचाप घट्दै गएको र अवस्था गम्भीर बन्दै गएको पाएको छ। अनशन शुरू भएको 12 दिन बितिसक्दा समेत सरकारका तर्फबाट स्वास्थ्य उपचार र वार्ताका लागि कुनै पनि पहल नभएको आयोगले चिन्ता व्यक्त गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा अनशनरत व्यक्तिको प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गरी जीवन रक्षा गर्न वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई विशेष आग्रह गरिएको छ। नाइलमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डुको भ्रिकुटी मण्डपमा शुरू भएको छ। नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दान बहादुर कार्कीले एक्सपो उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता र वा उपभोगको क्षेत्रमा रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नायलका अनुसार एक्सपोमा 2 फाग्रे 4 फाग्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादकहरू समेटिएका छन्। आजदेखि शुरू भएको एक्सपो यही साउन 31 गतेसम्म चल्नेछन्। पर्सामा 105 किलो प्यालेस्टिक बाहेक
काजक सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध ओसार पसार भइरहेको सूचनाको आधारमा सोमबार राति खटेको प्रहरी टोलीले भारतको जिल्ला बेतिया ग्राम उजगहरू पडजीवाला भांगाहरूका 50 वर्षे सरौ चौधरीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय पल्टेवा र ठोहरीबाट खटिएको संयुक्त टोलीले पल्टेवा गाउँपालिका 3 सोन वर्षाबाट उहाँलाई नियन्त्रणमा लिएको हो। शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेक जाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको थियो। रूपन्देहीमा रहेको बुटवल धागो कारखानामा लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेको छ। मन्त्री परिषदको 2082 साल वैशाख 15 गते निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ। कारखानाले आज 21 दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक कर्मचारी तथा अन्य सरकारवालालाई लेनदेन कारोबारमा रहर हिसाब सम्बन्धी कुनै दावी भए प्रमाणित सहित पेश गर्न भनेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहने हर हिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटवल 10 रहेको उद्योगमा दावी पेश गर्नुपर्नेछ। यसै गरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका सबै व्यक्ति तथा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको 21 दिनको समयभित्र कुनै दावी पर्न नआएमा प्रचलित कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउने उल्लेख गर्नुभएको छ। सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढ़ेको छ। धनगढ़ी स्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय चालू आर्थिक वर्षको 24 गतेसम्म मात्रै प्रदेशमा 115,990 सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ। कार्यालय प्रमुख मनोहर देशले विगत 2 वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको 24 दिनमै बढ़ी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा अभाव रहेको बताउनु भएको छ। अभाव आर्थिक वर्ष 2081-82 साउन महिनाभर 112,770 सिलिण्डर ग्यास बिक्री भएकोमा आर्थिक वर्ष 2080-81 69,840 सिलिण्डर बिक्री भएका थिए। गत वर्षको तुलनामा यस वर्षको साउन 24 गतेसम्म 3,220 सिलिण्डर बढ़ी बिक्री भइसकेको छ। साउनको बाँकी अवधिमा थप 50,000 सिलिण्डर आउने क्रम रहेको कार्यालय प्रमुख डिसले जानकारी दिनुभएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले गएको अप्रेलदेखि जोन महिनाको अवधिमा 23,80,00,000 अर्थात 26,32,00,00,000 रूपियाँ घाटा भएको जनाएको छ। सामाजिक सञ्जाल तोथ सोसलको मातृ कम्पनी ट्रम्प मीडिया एण्ड टेक्नोलोजी ग्रुप कर्बोसेनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक यो घाटा बेहोरेको हो। यस अवधिमा कम्पनीले क्रिप्टो करेन्सी लगायत संचारसँग सम्बन्ध नभएका विभिन्न क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको थियो। कम्पनीका अनुसार आफ्नो स्वामित्वमा रहेका क्रिप्टो करेन्सीको मूल्यमा आएको ठूलो गिरावटका कारण घाटा बढ़ेको हो। यो घाटा गएको वर्षको यही अवधिको तुलनामा 10 गुणा भन्दा धेरै रहेको छ। यद्यपि दोस्रो त्रैमासिक कम्पनीको आमदानी $16,00,000 पुगेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा 89% धेरै रहेको छ। कम्पनीले गएको जुन महिनाको अन्त्यसम्ममा आफ्नो कुल सम्पत्ति झण्डै $2 अर्ब पुगेको जनाएको छ। त्यसमध्ये नगदको अल्पकालीन लगानी तथा डिजिटल मुद्रा सहितका वित्तीय सम्पत्ति झण्डै $1,90,00,000 बराबर रहेको छ। खबरको अन्त्यमा खेल खबर। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गई राति वेस्ट फास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेट घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको छ। अफगानिस्तानका हरमनउल्लाह
गुरूबाजले 71 कप्तान राशिद खानले नट आउट 37 रन बनाउनु भएको छ। आयरल्याण्डका गोविन ओयले 4 विकेट लिनुभएको छ। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 46 ओभर 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको छ। आयरल्याण्डका गोविन ओयले सबैभन्दा धेरै 36 रन बनाउनु भएको छ। अफगानिस्तानका राशिद खान र एएम गुजानफरले 3-3 विकेट लिनुभएको छ। यो सँगै 5 खेलको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको छ। यसैबीच दुई पटक विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको छ। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी रहेको छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8 उक्लिने सम्भावना छैन। अहिले वेस्ट इण्डिज एक दिवसीय वरियताको 10 स्थानमा रहेको छ। हवस् त दिउँसो 2 हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना गर्के पनि बिदा हुन्छु। हवस् त नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रसायन तपाईँको साथमा उपस्थित भइसकेको छु। म तपाईँको साथी सम्झना खड्के भने प्रविधि संयोजनबाट यति बेला मलाई साथ दिनुभएको छ श्री राज महतो। साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.nbk का साथ ही हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईसँग यो समय अवधिभर रहनेछौ र आजको बसाई मंगलबारको बसाई छ। आजको बसाईमा हामीले तपाईँलाई आधुनिक गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुनेर तपाईँले गीतको नाम र गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840400024 फोन गरेर आउनु पर्ने हुन्छ। यो समय तपाई आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दछ सल्लाह सुझाव पनि दिँदै गर्नु। यति बेला हामी कार्यक्रमको शुरूआत तर्फ लाग्छौ एउटा मिठो गीतबाट, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मनछुने गीत रहेको थियो। धेरैचोटि मरेबाट शिव परियारको आवाजमा रहेको थियो। लयमा शीतल गुरूङ रहेको छ भने संगीतमा शिव परियार रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेको छौं। यस्तै मिठा रमाइला मनछुने गीतहरू चाहिँ कार्यक्रम समय अवधि पनि बज्नेछ र आजको बसाई तपाईँले चाहिँ ट्र्याक सुनेर चाहिँ गीतको नाम र गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, काममा पनि व्यस्त हुनुहुन्छ होला, उकाले ओह्राले भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि जो साथीलाई कार्यक्रममा सहभागिता जनाउन मन छ उहाँ साथीले फोन सम्पर्क गरेर सहभागिता जनाउन सक्नुहुनेछ। 0840 40 00 26 तपाईँको लागि खुल्ला रहेको छ। आउनुहोला फटाफट भन्न चाहन्छु र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीहरूले सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सुस्मिता लिम्बुजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सोना कन्दुङ्गाजी हुनुहुन्छ, सेवा नमस्कार, शेष म सोना कन्दुङ्गा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु। मिठो माया सम्झना छ साथीहरूमा। टिकाराम सुनवार लेखक पान्तवराई, सुस्तानी भुजी लामा, सुनिता भण्डारी, दिनेश देवान, प्रेम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु कजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महदीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा, कर्की उर्मिला दियाली, लालमा थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मेन छेत्री, क्रिस टुङ्गाना, इमरत खड्गी, प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिर माने, देवेन किशोर, अन्जान समीर, स्वर्गीय किरात, आर्य जीवन चामलिङ राई, बेली आसामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता एग्मी कुलुङ, सबै सबैलाई आए भन्नुभएको छ। सोनाजुलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर, शुभ नाम
1: गीता प्रधान।
0: गीता हजुर भन्नुभयो, कार्यक्रम सुन्दै हुनुहुन्छ।
1: मैले सुनिरहेको
0: थाहा छ नि, अब कार्यक्रम नियमित आउँछ भनेर त एकदमै मुस्कुराउनु भएको छ त। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै अनि काममा पनि व्यस्त हुनुहुन्छ कि कार्यक्रम मात्रै सुन्दै हुनुहुन्छ? ठिक छ, कार्यक्रमको लागि सहभागिता जनाउनु भयो, भर्खरै मात्रै कार्यक्रम सुन्नुभयो। आज चाहिँ हामीले तपाईँको माझमा एउटा ट्र्याक राख्छौँ, ट्र्याक सुनेर चाहिँ त्यो गीतको नाम भन्नुपर्ने हुन्छ अनि गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ है त? ठिक छ, थाहा छ, हामी कार्यक्रमतर्फै लागौँ। तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है त।

0: रविशन राई भन्नुभयो हजुर,
1: फेरि भन्नुहोस् त नाम।
0: अभिशन राई हो त, इलामको
1: अभिशन राई भन्नुभयो, अभिशन भन्नुभयो।
0: हजुर हजुर, अभिशन
1: अभिशन राई,
0: हजुर राई हजुर।
1: ल हजुरसँग मेरो कुराकानी पहिलोचोटि जस्तो लाग्यो,
0: एकदम एकदम फर्स्ट टाइम फेसबुक फोन खोलेर यस्तो फेसबुकहरू कार्यक्रम आइरहेको छ, कार्यक्रमको विषय टपिकहरू केही थाहा छैन है, र पनि यस्तो हेरेको नम्बर भएको छ, राखिदिनु भएको छ भनेर यस्तो नम्बर टिपेर कल गरेको, ट्राई गरेको हजुर, कल गर्नुलाई भन्नुपर्छ हजुर।
1: ठिक छ, विषयवस्तु अब भर्खरै मात्र पहिलोचोटि कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता पनि जनाउनु भएको छ, यसको विषयवस्तु के छ भनेर म तपाईँलाई जानकारी पनि गराउँछु। आजको मंगलबारको बसाई छ होइन, आजको बसाईमा चाहिँ हामीले एउटा आधुनिक गीतको ट्र्याक लिएर आएका छौं, त्यो ट्र्याक सुनेर चाहिँ तपाईँले गीतको नाम अनि कसले गाउनु भएको छ, आवाजको कसको छ भन्ने त्यो चाहिँ नाम चिन्नु पर्ने हुन्छ है त। ठिक छ, अनि हजुर
0: प्रयास गर्नेछु नि है।
1: ल ठिक छ, अनि अब धेरै पहिलोचोटि कुराकानी हो भनेपछि एक दुईटा कुरा चाहिँ सुन्न मन लाग्यो हाम्रो अभिसन्जेलाई चाहिँ। ल पहिले योभन्दा पहिलोचोटि अघिल्लो टाइमहरूमा चाहिँ तपाईँले कार्यक्रम कुनै पनि सुन्नु भएको छैन हाम्रो हजुरको रेडियोबाट प्रसारण भएको?
0: नै आज मैले फर्स्ट टाइम सुन्दैछु हजुर, फेरिसमा आइरहेको
1: छ। ठिकै छ, सुन्नुहोस् अब चाहिँ नियमित सुन्ने गर्नुहोस् न, मैले साथीसम्म फोन लाग्छ भने होइन, अब कल मार्फत पनि कुराकानी गर्न मन छ भने तपाईँले सहभागिता पनि जनाउन सक्नुहुनेछ, तपाईँलाई वेलकम छ हाम्रो कार्यक्रममा, र साथै अन्य बसाइमा के गर्नुहुन्छ
0: हजुर?
1: अन्य बसाइमा के गर्नुहुन्छ?
0: अनि बसैमा त खै के गर्नु है, घरैसी काममा व्यस्त हुन्छु भन्नुपर्छ।
1: ल घरैसी काममा व्यस्त हुनुहुन्छ, ठिकै छ, हामी अन्य बसैमा पनि कुराकानी गर्ने नै छौँ है। यति बेला भने हामी कार्यक्रमतर्फै लाग्छौँ, तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है त।
0: हस् हुन्छ।

0: अभि सन्जी
1: हजुर हजुर
0: सुन्नुभयो
1: हजुर यो चाहिँ मलाई पक्कै जस्तो लाग्छ सुर्वराज आचार्यको स्वरमा रहेको धेरै माया दिँदो रहेछन् भन्ने सङ्ग जस्तो लाग्छ मलाई चाहिँ
0: ठिक छ हजुरले यसलाई नै सही उत्तर मान्नुहुन्छ
1: हजुर यसलाई नै म कन्फर्म गरे
0: ल ठिक छ अन्तिमसम्म सुन्नुहोस् मिल्छ कि मिल्दैन हामी यसो गीत अन्तिममा पनि राख्छौँ र कसको आवाज छ भनेर हामी फेरि पनि एकचोटि भनिदिन्छौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो अभिषण राईजी हुनुहुन्थ्यो उहाँसँग पहिलोचोटि कुराकानी उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ गीतपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। संगीत बजिसकेको छ भने पालो तपाईँको रहेको छ। 0840 40 00 24 को माध्यम भएर आउन सक्नुहुनेछ। आज आधा जिन्दगी भन्ने गीत रहेको छ। सिंगर स्थान रहेको छ। लिरिक्समा एसपी कोइराला रहेको छ। संगीतमा आलोक श्री रहेको छ। संगीत हामीले राखिसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्कार दिदी।
0: नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट, निरु सुनवार।
0: निरु सुनवार भन्नुभयो?
1: हजुर।
0: के छ निरुजीको खबर?
1: एकदमै ठिकै छ। म घरमै बसिराखेको छु।
0: घरै चाहिँ काम गर्दै बसिराख्नु भएको छ।
1: हजुरको रेडियो पनि मजाले सुनिरहेको छु।
0: ल, सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि खाजा लिनुभयो त?
1: खाजा लिएको छैन, अब एकैछिन पछाडि हुन्छ है त। तपाईँले लिनुभयो?
0: ल, मेरो पनि बाँकी नै छ, केही समय पछि हुन्छ भन्नुपर्छ है।
1: सँगै खानुपर्छ।
0: के छ त, हामी सँगै खानेछौ। अनि के छ त्यताको खबर सुनाउनुहोस्।
1: यताको खबर एकदमै ठिक छ, लागिरहेछ। एकदम चर्को चर्को घाम लागिरहेछ आज चाहिँ।
0: यता पनि त्यस्तै छ, चर्को घामै लागिरहेको छ। यता हामी छततिर पनि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। हामी त्यसो भए कार्यक्रमतर्फै लागौ।
1: हुन्छ।
0: ल, तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है त।

0: 내려세.
1: 아주
0: 봐요.
1: 아, 맞아요. 있습니다.
0: 아, 반도스나 기트코는 반도스 아니 코스코 아와츠 반도스나.
1: 아와츠 서루 라트 아차리아코 기트코남치 데레 마야 디나레 산 무투 주리라 자니 하루 반도스 라게 디니
0: 라제스 라게 반도스 코스 이슬레네 사이트르 마니스
1: 컴포메오 안데트 마안데트
0: ठिक छ निरुजी हजुरले दिनुभएको अवतर मिलेको छ कि छैन हामी अन्तिममा जाँच गर्छौँ होइन सो गीत पनि बस्नेछौँ मैले पनि एकचोटि कसले गाउनु भएको छ र गीतको नाम पनि भनिदिनेछु है त आजको सेवाबाट हामी छुटौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो निरु सुनवारजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब एकजना साथीसँग हामी कुराकानी गर्नेछौँ त्यसपछि हामी अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौँ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु भन्दै चिठी राख्नु भएको छ र त्यसै गरी हुनुहुन्छ कल्पना साम्पाङजीले पनि भोजपुर घर भई काठमाडौँबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ भाइ दिनेश साम्पाङलाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्दै हुनुहुन्छ दिनेशजीले हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना र प्यारो मान्छे हुनुहुन्छ दिलपाली शर्मिलालाई गेटुल सुन भन्नुभएको छ र त्यसै गरी मामु अञ्जन यात्री प्यारी साम्पाङ भन्नुभएको छ बाबा पिनु साम्पाङ सोना कन्दङबा मनिषा बान्तवा रञ्जित राई अञ्जना तुलुङ अरू मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ बुद्ध बज्रसारीजी हुनुहुन्छ सञ्जना म्याम सुन्दैछु है र म हुँदैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सिम्पल सरिनाजी हुनुहुन्छ हेलो दिदी के छ खबर म मोरङबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ साथीहरूलाई चाहिँ सम्झनु पर्दा हुनुहुन्छ आकाश राई ढकाल दरबरराज अन्जान तोलुङ कमला मुखिया रत्न बहादुर थापा राजेश कुमार माझे राई हुनुहुन्छ पिकिर राई त्यसै गरी हुनुहुन्छ मिडिया प्रेमी राई अनिसा दुर्गा कटराल मिलन खाएल मोटु रोमन मोक्तान तामाङ अलको लागि भन्दै हुनुहुन्छ सरिनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तीन जुरे मिडिया ग्रुपको मेम्बर हामी छाप घर भइहाल्छ प्रोग्राममा सुन्दैछु है भन्दैछ साथीहरूमा सोना कन्दुङमा मिडिया प्रेमी निर्मला अनिम कमल श्रेष्ठ देवास कोटा राजकले मगर पलपल अपेक्षा अचन भूमिका राई टिका आयुक आयल अभिमान सुनवार रमला साम्पाङ राई रामलाल सुमन कमला मुखिया सुनिता सुनवार त्यसै गरी हुनुहुन्छ बुद्धवीर तामाङ सुनिता सुनवार दिल दुखी रिया रमा सुनवार उदयपुर सजना माझी सजना त्यसै गरी शर्मिला स्वरू मगर जमिनदार बाबुको इमान्दार स्वरू कोपिला सामलिङलाई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ त्यसै गरी हुनुहुन्छ अर्को साथी रिमा थामीजी हुनुहुन्छ गुड आफ्टरनुन शिवादीज्यू म रिमा थामी हो भोजपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु प्यारे सुशीला विश्वकर्मा त्यसै गरी उहाँ सुशीला इसारा सत्यकला इसाराजीलाई चाहिँ गेटुल सुन भन्नुभएको छ उहाँलाई पनि हाम्रो तर्फबाट चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ भावना मगर जुनु तामाङ चन्द्रमाया तामाङ त्यसै गरी सुस्मिता लिम्बु खेमैयाका अस्मि सोताङ राम्रे दिदी युनेसा तामाङ बिनु विनिता सशंकर सानो कमला दादाई शरण आले मगर जीवन भावेन रञ्जना बाइङ राई सपना तामाङ त्यसै गरी हुनुहुन्छ मायाहरू हुनुहुन्छ दिलसा राई मुन्ना बस्नेत निरुता सामलिङ राई बिडिया प्रेमी पे प्रेमी निर्मु शेर्पा हुनुहुन्छ मिडिया प्रेमी हुनुहुन्छ राई अनिसा तीर्थ राई सुरज राई तुम्सा एण्ड अल साथीको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते शेष भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि अति सञ्जान राईजी हुनुहुन्छ हेलो दर्शन नमस्कार नमस्ते म पनि आज आएँ हजुरको अत्याधिक प्रोग्राममा उही त हो हजुरलाई माया गर्ने गान्छ अति तन्जान राय हो घर उदयपुर हाल चाहिँ काठमाडौँबाट चाहिँ साथीहरूलाई सम्झनु पर्दा उषा किरण मुस्कान बान्तवा मनकुमारी कान्छी कुलुङ दिपा मगर काली कमला लिम्बुनी मिडिया प्रेमी निर्मला ओनेम राजगले मगर स्वर्णिम शेर्पा जेने लिम्बु मेसिङ रेवत रामलाल रमला साम्पाङ रञ्जना पाइङ राई पूर्ण बहादुर तुलुङ राधा अधिकारी दिदी पुष्पा अञ्जली राई सरिना सरला राई त्यसै गरी दिपेश कार्की सहयात्री उमेश सम्झान राई पूर्णिमा थुलुङ राई म नाम छुटेको सम्पूर्ण साथीहरूलाई सम्झन चाहे भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ हामी छुट्नुपर्ने समय भइसकेको छ। आज हामीले कार्यक्रममा सहभागिता जनाउनु भएको थियो गीता गदाल, अभिसन राई, त्यसै गरी हुनुहुन्छ निरु सुनवारजी हुनुहुन्थ्यो, उहाँसँग हामी मिठो कुराकानी गर्न पायौं। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथै हामीले आज लिएर आएको गीतको ट्र्याक हामीले तपाईँलाई सुनायो, कतिपय साथीहरूले मिलाउनु भएको छ भने कतिपय साथीहरूले चाहिँ प्रयास गर्नुभएको छ, उहाँलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामीले लिएर आएको गीतको ट्र्याक रहेको छ धेरै माया दिँदा रहेछन् भन्ने रहेको छ, आवाजमा स्वरूप राज आचार्य रहेको छ भने, लयमा रहेको छ ललिता कुँवर रहेको छ भने, संगीतमा रहेको छ अर्जुन नेपाली रहेको छ, काठमा भुवन केशव रिया रिजाल रहेको छ। संगीत हामीले कार्यक्रममा राख्नेछौ र हुनुहुन्छ अभिसन राईलाई पनि विशेष धन्यवाद, नेहरु सुनवारजीलाई पनि विशेष धन्यवाद, र हाम्रो गीता गदालजीलाई पनि प्रयास गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि बर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि म यतिकै धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट जेन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, अन्तिममा आज लिएर आएको गीतको ट्र्याकको गीत छोड्दै यस कार्यक्रम रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: कारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनः प्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका दुईजना कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। दुई पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ। नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अपनाउनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने देशको सड़क सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दोस्रो संस्करणमा दुईपाङ्ग्रे चारपाङ्ग्रे र कमर्सियल गाड़ीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर छोणिङ वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशन अर्थात प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाई छ। जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रुजू तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबर को कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाई छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छैटौं डिल्लीराज खड्काले पुलको पुनः डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा चुलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागिलिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 1 बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगले दुवैलाई जनै 6 लाख रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बमोजिम जरिवाना सजाएको माग दावी समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-94-333-493-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता सीमा विवाद प्रधानमन्त्रीका विवादित अभिव्यक्ति सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भरत बहादुर स्वादले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। लिम्पियादुरा कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाईले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ। यस्तै नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग गर्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भने प्रधानमन्त्री शाहलाई गुप्तवास शैली छाडेर संसदमा उपस्थित हुन आग्रह गर्नुभयो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले लिपुलेख लगायतका सीमा विवाद राष्ट्रिय सार्वभौमिकता र जनजीविका विषयमा सरकारको स्पष्ट धारणा माग गर्नु भएको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनशन रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज विज्ञप्ति निकाल्दै यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर पुगेर अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ। अनशन शुरू भएको 12 दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023मा कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको छ। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ। अब खेल खबर अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकप 5 छनौट भएको छ। गैराति बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमानुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए। आयरल्याण्डका गाविन होयले 4 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 46 ओभरमा 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको हो। आयरल्याण्डका गाविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्। अफगानिस्तानका राशिद खान र एएम गजानफरले 3-3 विकेट लिए। यसअघि 5 खेलको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो। यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आईसीसी एक दिवसीय वरितामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्। यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बावेका लागि वरियता आवश्यक छैन। अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ। चार भञ्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमाने उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। दुईपटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: साली नदीको शिर,
0: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
0: सहरबाट नजिकै।
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 27 एक वर्षमा झण्डै 700 जनालाई सिपमूलक तालिम प्रदान गरेको छ। वडाले गायन, वादन, नृत्य, विद्युतीय सेवा क्षेत्र लगायत विधामा तालिम दिएको हो। सेनेटरी प्याड उत्पादन, बेकरी, बारिस्टा, मोबाइल जर्नलिजम, टूर अपरेटर र उद्घोषण विधामा तालिम दिएका 150 जना प्रशिक्षार्थीलाई हिजो एक कार्यक्रमका बीच एकै पटक प्रमाणपत्र वितरण गरिएको छ। प्रमाणपत्र वितरण समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले तालिम लिएकाहरूलाई बेरोजगार र स्वरोजगार बनाउने उद्देश्य राखिएको रोजगार वा स्वरोजगार बनाउने उद्देश्य राखिएको बताउनुभयो। एकैजनाले सबै तालिम लिने भन्दा रूचिको एउटै विषयमा दक्ष हुने गरी तालिम लिनुपर्यो र यसबाट मात्र दिगो आय आर्जन गर्न सकिने उहाँको भनाइ छ। कार्यक्रममा वडा नम्बर 9 का अध्यक्ष योगेश कुमार खड्गीले अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्न लागेको समेत जानकारी गराउनुभयो। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वसनीय सेवा प्रदान गरेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। अस्पतालको नाक कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठकुरीका अनुसार धेरैजसो बिरामी क्यान्सरको तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गरेका छन्। नेपाल सरकारको निशान छापको दुरूपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 22 बस्ने 29 वर्षीय दिपेन्द्र कर्मचारी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 22 टेबहालबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा कर्मचारीले व्यावसायिक प्रयोजनका लागि चीनबाट आयात हुने जीपीएस ट्र्याकर उपकरणमा निशान छाप राख्न लगाई दुरूपयोग गरेको खुल्न आएको छ। उनले जीपीएस ट्र्याकर बिक्री वितरण पनि गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट निशान छाप अंकित 52 थान जीपीएस ट्र्याकर उपकरण बरामद गरेको छ। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै 2.72 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका 30 वर्षीय करण अयर, काठमाडौँकी 30 वर्षीय सुनिता श्रेष्ठ, मोरङका 36 वर्षीय प्रेमपुरी, काभ्रेका 42 वर्षीय अच्युत दुलाल र कालीकोटका 35 वर्षीय बिर्खबहादुर विक रहेका छन्। करणले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 6 लाख, सुनिताले युरोप पठाइदिने भन्दै 1 जनाबाट 3,50,000, प्रेमले जापान पठाइदिने भन्दै 114 जनाबाट 2.25 करोड़, अच्युतले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 37 लाख र बिर्खबहादुरले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको भिरकुडी मण्डपमा नाइमा मोबिलिटी एक्सपो शुरू, 55 ब्रान्डका गाड़ी प्रदर्शनीमा। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 द्वारा 1 वर्षमा झण्डै 700 जनालाई सिपमूलक तालिम प्रदान, अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्ने। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 2.72 करोड़ ठगी गरेको आरोपमा 5 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले छुटिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
0: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854017575, 9841690669, 9864147788।
0: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 0848 540 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
5: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं।
7: मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
9: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
8: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
9: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 कार्यालय च्यास्कु रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: अहिले दिउँसोको 4 बजे

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। देशका विभिन्न ठाउँमा झण्डै 3 सातादेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि रामेछापमा भने समस्या देखिएको छैन। सदरमुकाम मन्थली लगायत रामेछापका अन्य ठाउँहरूमा पनि ग्यासका लागि उपभोक्ता लाइन बस्नु परेको छैन। नियमित रूपमा ग्यास भित्रिरहेकाले सिलिण्डर भएका उपभोक्ताले आवश्यकता अनुसार पाइरहेको व्यवसायीहरूले बताएका छन्। तर नयाँ सिलिण्डर सहित ग्यास बिक्रीमा रोक लगाएका कारण सिलिण्डर नभएका उपभोक्ताले भने नयाँ सिलिण्डर सहित ग्यास खरिद गर्न पाएका छैनन्। कारण नयाँ सिलिण्डर सहितको ग्यासको भाव बढेर 5,000 रूपियाँ भन्दा बढ़ी पुगेको छ। यसबाहेक आफूसँग सिलिण्डर भएका उपभोक्ताले आधा र पूरा सिलिण्डर ग्यास खरिद गर्न पाइरहेका छन्। मन्थली स्थित डीआर खाद्य स्टोरका संचालक राजु थापाका अनुसार रामेछापमा अहिले ग्यासको आपूर्तिमा खासै समस्या छैन। उहाँका अनुसार नियमित रूपमा ग्यास आइरहेको छ र उहाँको पसलबाट मात्रै दैनिक औसत 100 सिलिण्डरको हारादीमा बिक्री भइरहेको छ। व्यवसायीका अनुसार सामान्यतया एउटा घरमा 2 वटासम्म ग्यास सिलिण्डर राख्ने गरिएको हुन्छ। तर अभाव हुन सक्ने आशंकामा केही उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर खरिद गरेर घरमै राख्दा बजारमा ग्यास अभाव भएको जस्तो देखिने अवस्था सृजना हुने गरेको उनीहरूको भनाइ छ। रामेछापमा स्थानीय तहले दूध उत्पादनमा उपलब्ध गराउँदै आएको अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ, जसका कारण व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसान बढ़ेका छन्। उत्पादनको आधारमा किसानलाई प्रति लिटर अनुदान दिने व्यवस्थाले नयाँ किसान व्यवसायमा आकर्षित भएका छन् भने पुराना किसानले पनि उत्पादन बढ़ाउँदै लगेका छन्। रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकुसे गाउँपालिका र उमाकुण्डा गाउँपालिकाले दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरिरहेका छन्। मन्थली नगरपालिकाले प्रति लिटर 2.50 रूपियाँ, रामेछाप नगरपालिकाले 2 रूपियाँ तथा लिखु तामाकुसी र उमाकुण्डा गाउँपालिकाले 4.50 रूपियाँको दरले किसानलाई अनुदान उपलब्ध गराउँदै आएका छन्। नेपाल डेरी एसोसिएशन रामेछापका अध्यक्ष भानुभक्त श्रेष्ठका अनुसार स्थानीय तहको अनुदान कार्यक्रम शुरू भएपछि रामेछापमा दूध उत्पादन गर्ने किसानको संख्या निरन्तर बढ़िरहेको छ। जसले उत्पादन गरेर बेचियो उसैले अनुदान पाउने भएकोले कार्यक्रम प्रभावकारी छ। रामेछापको उमाकुण्डा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र अभिभावक बीचको संचार तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यार्थीको सिकाइ उपलब्धि अनुशासन र समग्र शैक्षिक सुधारका लागि विशेष कदम चाल्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको छ। गाउँपालिकाका अनुसार विद्यालयमा नियमित उपस्थित नहुने, गृह कार्य तथा परियोजना कार्य नगर्ने र अनुशासन सम्बन्धी समस्या भएका विद्यार्थीको पहिचान गरी उनीहरूको अभिभावकलाई निरन्तर जानकारी गराउनुपर्नेछ। विद्यार्थीको प्रगति प्रतिवेदन र अन्य गतिविधिबारे अभिभावकहरूलाई नियमित रूपमा सूचित गर्दै त्यसको व्यवस्थित अभिलेख राख्न विद्यालयहरूलाई भनिएको छ। यसका साथै विद्यालयको पठन पाठन व्यवस्थापन र शैक्षिक सुधारको विषयमा अभिभावकहरूबाट आउने सल्लाह सुझाव तथा गुनासाहरूका लागि छुट्टै अभिलेख खड़ा गर्न निर्देशन दिएको छ। प्राप्त भएका गुनासाहरूलाई विद्यालयले यथाशीघ्र सम्बोधन गर्नुपर्नेछ भने ती कार्यहरूको गाउँपालिकाबाट समय समयमा आकस्मिक अनुगमन तथा निरीक्षण समेत हुने सूचनामा उल्लेख गरिएको छ। सिन्धुलीमा एक वर्षमा रक्तदान गर्नेको संख्या बढ़ेको छ। आर्थिक वर्ष 2082-83 सिन्धुलीमा 870 जनाले रक्तदान गरेका छन्। आर्थिक वर्ष 2081-82 भने 751 जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको कार्यालय प्रमुख पवन पाखरिनका अनुसार यस वर्ष रक्तदान गर्नेमा 723 जना पुरूष र 147 जना महिला रहेका छन्। सिन्धुलीमा कहिलेकाहीँ रगतको अभाव देखिए पनि आवश्यकता अनुसार व्यवस्थापन गर्दै रगतको अभाव हुन नदिएको पाखरिनले बताउनु भएको छ। वन संरक्षण सम्वर्धन, प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको डिभिजन वन कार्यालय सिन्धुलीका रेन्जर राजकुमार मोहतारा प्रतिष्ठित गणेश बहादुर साई संरक्षण राष्ट्रिय पुरस्कारबाट प्रथम हुनुभएको छ। नेपाल सरकार कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभागले आर्थिक वर्ष 2083-84 लागि प्रदान गरेको उक्त राष्ट्रिय पुरस्कारमा मोहतारा पहिलो स्थानमा छनौट हुनुभएको हो। वन तथा भू संरक्षण विभाग बबरमहल काठमाडौँले
सोमबार एक कार्यक्रमका बीच उहाँलाई प्रमाणपत्र सँगै प्रथम पुरस्कार स्वरूप नगद रू 1,00,000 रूपियाँ सहित सम्मान गरेको छ। वन क्षेत्रको संरक्षण र सम्वर्धनसँगै प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय सन्तुलन कायम राख्ने प्रयास तथा जैविक विविधता संरक्षणमा उहाँले पुर्याएको योगदानलाई पुरस्कार छनौटको प्रमुख आधार बनाइएको विभागले जनाएको छ। ओखलढुङ्गाको खिच्देम्बा गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै 3 दिने एकीकृत सेवा शिविर शुरू गरेको छ। गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा लिन ओखलढुङ्गा पुग्नुपर्ने बाध्यता हटाउँदै राजधानीमै सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौँको जोरपाट स्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरिएको हो। शिविरको पहिलो दिन नै सेवाग्राहीको उल्लेख्य घुइँचो लागेको थियो। विभिन्न पेसा व्यवसाय, अध्ययन तथा उपचारको क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका खिच्देम्बाका नागरिकहरूले एकै स्थानबाट गाउँपालिकाको विभिन्न सेवा लिन पाएपछि सहज भएको बताएका छन्। शिविरमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, राजस्व संकलन, राष्ट्रिय परिचय पत्र वितरण, विवरण रुजु, ब्याङ्किङ सेवाका साथै महिला विकास शाखा मार्फत अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र, एकल महिला परिचय पत्र तथा अन्य सामाजिक सुरक्षा सम्बन्धी कार्ड वितरण भइरहेको छ। यस्तै गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सिफारिश तथा अन्य कागजात आवश्यक सेवा समेत शिविरबाट उपलब्ध गराइएको छ। एउटै ठाउँमा धेरै सेवा उपलब्ध भएपछि सेवाग्राहीलाई छुट्टा छुट्टै कार्यालय धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ। र आर्थिक वर्ष 2082-83 साढे 17 करोड़ भन्दा बढ़ी खर्च गरेको बागमती प्रदेश सभाले एउटा नयाँ र 3 संशोधन सहित 4 विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईले गत आर्थिक वर्षको साउनदेखि असारसम्म 3 संशोधन र 1 नयाँ विधेयक पारित गरेको बताउनुभयो। प्रदेशसभाले प्रदेश औद्योगिक व्यवसाय 2076 संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2076 संशोधन गर्न बनेको विधेयक पारित गरिएको थियो। यस्तै नयाँ विधेयकमा प्रदेश कृषि विकास सम्बन्धी व्यवसाय गर्न बनेको विधेयक पारित गरिएको हो। प्रदेशसभामा अहिले गत आर्थिक वर्षमा दर्ता भएका 3 पूर्ण विधेयक सहित 6 विधेयक विचाराधीन छन्। सचिवालयका अनुसार यीमध्ये 4 विधेयक छलफलका लागि विभिन्न समितिमा पठाइएको प्रवक्ता चापागाईले बताउनु भएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 रामेसाप खबर सकियो। खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: हजुरको रेडियो

0: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
3: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रानी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय।

0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ, इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका, वडा नम्बर 9 कार्यालय, ल्याङल्याङ, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692599998।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको जग्गा तरकारी पनि आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
2: एउटा
6: त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सार्पदा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
8: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया 1920 भन्दा पछाडि रोपिएको विक्रम सम्बत 1920 भन्दा पछाडि नेपालको चिया छ र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको वेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखिएकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको।
7: यो आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा इस्तुफा टीका परिकल्पनाकार गोविन्द दाहालको। उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न, नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ। काठमाडौँको बौद्ध क्षेत्रबाट इस्तुफा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन, यो नेपालको इतिहास, संस्कृति र समृद्धिको आधार समेत हो। इतिहासदेखि आत्मनिर्भरताको यात्रा। दाहालका अनुसार विक्रम सम्वत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरू भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ। कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ। तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यावसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ। इस्तुफा टी शान्ति र शुद्धताको ब्रान्ड, बौद्ध दर्शन र शान्तिको सन्देशलाई चिया संघ जोड्दै उहाँले इस्तुफा टीको स्थापना गर्नुभयो। उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थलो मात्र होइन, यो एउटा ध्यान केन्द्र पनि हो। बिजौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया पाउने उहाँको लक्ष्य रहेको छ। नीतिगत चुनौती र राज्यको भूमिका। यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन, दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ। विदेशी लगानी भित्राउने स्पष्ट कारण नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात एमआरएल पूरा गर्न संघर्ष गरिरहेको छ। उहाँ भन्ने गर्नुहुन्छ, हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताक्नु परेको छ। कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ। ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यंग फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो। जलवायु परिवर्तनसँग जुझ्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ। समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ, हामी 90% चिया निर्यात गर्छौ तर आफू चाहिँ विषादीयुक्त चिया पिउँछौ। चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्यौं भने हामी स्वस्थ पनि हुन्छौं र बजारको समस्या पनि रहँदैन। दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ। आउनुहोस् अबको क्रममा भने इस्तुफा टीमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृंखलामा समेट्ने प्रयास गरौं।

0: पिन्द दाहाल, केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष। म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि बौद्ध एरियालाई मैले मध्यनजर गरेर स्तुपा टी ब्रान्डिङ गरेर यो अहिले काठमाडौँमा गुणस्तरयुक्त चिया मैले वितरण गरिराखेको छु। पहिला त यो चिया मात्र भारत मात्रै जान्थ्यो, पहिला त हामी त्योभन्दा पनि भारतबाटै किनेर खान्थ्यौँ, चाइनाको तिब्बततिरबाट आएको चियाहरू हामीले उपभोग गर्थ्यौँ। पछि हामीले चाहिँ 2016 निजी क्षेत्रमा पनि चिया रोपियो। 1920 गजराज सिंह थापाले जब इलाममा चिया रोपण सुरु गरे र 1935 नेपालको पहिलो चिया कारखाना स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टे निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँचथर तेह्रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10%भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब चुकेको त अब छैन, नेपाल टी क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन, बेलायत, जर्मन जस्ता देशहरूमा, क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ। अब त्यति साह्रो चुकेको छैन तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो, अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ, चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटीयुक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्लकिङ प्रुनिङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङमा मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता, गुवाहाटी, सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट छ, यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन। किनभने हामीले हाम्रै अक्सन बनाउनु पर्छ. हामीले हाम्रो अक्सन बनायो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ. नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त आँट्नुपर्ने स्थिति आउँछ. एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन. विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन. नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वासनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन. किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ. यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रिएको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन. भित्रिन चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ. जस्तो अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स चिया कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स चिया कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ. केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेका छन्, तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन. यो नेपालको राष्ट्रहितको विपरीत हुन्छ. तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानुनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ. परिवर्तन भनेको मतलब निर्माण नयाँ कानुनको निर्माण नै गर्नुपर्छ. भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ. त्यो 1912 अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया. 1920 पछाडि रोपिएको विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ. र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ. यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ. र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ. जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु. फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्. र यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले चारवटा प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ. र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ. र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ. हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ. अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो. र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो. अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोड म्यापहरू तयार गर्दैछौँ. र यङहरूलाई नै यो यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै योभन्दा अगाडि नै हामीले 2018बाटै हामीले चाहिँ यो चाहिँ यङ फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेको छौँ। यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो यो स्तुपा टी भनेको। स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ। मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु। अब बुद्धको शान्ति को हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो क्षेत्रको मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरूसँग मिश्रण हुने गरी समानान्तर हुने गरी मैले पनि यो उत्पादन गरेको चियाहरू चाहिँ मैले यहाँ ल्याएर यहाँको लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तुपा टी भनेर गर्दाखेरि यो बौद्ध स्तुपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तुपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तुपा छ यसको पनि महत्त्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तुपा टी मैले नामकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ व्हाइट टी ब्ल्याक टी उलङ टी ग्रिन टी पल ग्रिन टी रोस्टेड ग्रिन टी विभिन्न चियाहरू छ। यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छा अनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदछु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नुपर्ने हुन्छ त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगोको चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ। अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन अब उत्पादन पनि सिकाइरहनु परेन अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ, 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ। अनि एसएफको कुरा छ, आइएसओको कुराहरू प्रमाणित छ, यस्ता कुराहरू गर्नु पर्यो। अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन, त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ। जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ, चियाको टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनु पर्यो, दुइटै त्यो छैन। अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यस्तो त आउँदै आउँदैन। कुन चिजको मापदण्ड के हो, केसको इकाइ के हो, त्यसमा पो हामी त परीक्षण गर्न जानु पर्यो त। त्यसैले गर्दाखेरि अनि अर्को कुरो यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल मेक्सिमम त्यो पोइजनको रेसिडुअल लेभल कति छ भन्छु, 9 भन्दा माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ, यो राम्रो छ भन्दै खान्छौँ। भनेपछि यो एमआरएल 9 भन्दा मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ, अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू, सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ, सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर, त्यसैले सेम्पल टेस्ट गर्ने कुरा, अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा, यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्मेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ। अहिले जति पनि गरेको कुराहरू छ यो यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गरेर अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ। कसरी भन्छ, 13% ब्याट, 15% आयकर, 15-28% खान्छ। अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा सुरु गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ। त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ, हो यस्ता कुराहरू छन् क्या गौण विषय कुराहरू, यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ। त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ, हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ, धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ, तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिडिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ त्यस्तो होइन। अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अर्थोडक्स चिया अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने पहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ। त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ, त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ, कन्जुम्सन बढाउनुहोस्। 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि, अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैनौँ, एक हामीले खाएको छैनौँ, खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ। कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालो भने अथवा एकपट चाहिँ एकजनाले खान थालो भने त्यसै कन्जुम्सन बढ्छ, कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ, किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न। चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ, त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ। म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु, धन्यवाद।
1: आजको श्रृङ्खलाको समय यति नै यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापड्याको माझबाट बिदा हुन अनुमति माग्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: Sana सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
8: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि

0: प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकर इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-0145-75, 98-41-96-0669, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
7: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
8: अहिले साँझको 6 बजे
9: हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने, सामाजिक सञ्जाल प्रयोगमा कडाई, मानहानी र गाली बेइज्जती गरे कार्यवाही हुने। दोलखाको गौरीशंकर गाउँपालिकाले कर सम्बन्धी सेवा पालिकाबाटै दिने, रौतहटमा नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता। सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको सजाय र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, दुई पटकको विजेता वेस्ट इण्डिजले पनि छनौट खेल्नुपर्ने।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9692695998।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पुरा समाचार। सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले चारैजनालाई सहित घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता र त्यस्तै सिराहामा ज्यान गुमाएका गणेश यादवलाई सहित घोषणा गरिएको हो। सुनसरीको कप्तानगंजमा भएको विवादपछि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश, जयप्रकाश र रविन्द्र कुमारको मृत्यु भएको थियो भने त्यसपछि तराई मधेसको विभिन्न स्थानमा प्रदर्शन हुँदा सुरक्षाकर्मीको गोली लागेर सिराहाका गणेश कुमार यादवको पनि मृत्यु भएको थियो। सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गरेमा कानूनी सजाय हुने भएको छ। सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढ़िरहेको सन्दर्भमा सरकारले कानूनी सजायको व्यवस्था गरेको छ। सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानी तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ। यस्तो कार्य गर्ने जो कोही पनि कानूनको दायरामा आउने मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य कुनै पनि माध्यमबाट कसैलाई अपमान गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा आँच पुग्ने सामग्री फैलाउने कार्यलाई कानूनी रूपमा कसुर मानिनेछ। मन्त्रालयले मुलुकी अपराध संहिता 2074 को दफा 305 देखि 308 गाली र बेइज्जती सम्बन्धी प्रावधान रहेको उल्लेख गर्दै कसुरको प्रकृति हेरी सजाय र जरिवानाको व्यवस्था गरेको जनाएको छ। पार्टीभित्रको विवाद फुटतर्फ अघि बढ़िरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन संस्थापन पक्षलाई चेतावनी दिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्रचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले आज आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्रचार गर्नुभएको छ। सर्वोच्च अदालतको निष्ठालाई आधार मानेर पार्टीको गतिविधि स्थगित गर्नु दुवै निकायलाई पत्रचार गरिएको नेता दीपक खड्काले जानकारी दिनुभएको छ। इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोक्का गर्न र दूरगामी निर्णयहरू नगर्न तथा विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुने भएको छ। नेता कोइराला साउन 29 गतेबाट शुरू हुने संस्थापन इतर पक्षको भेलामा सहभागी हुने बताइएको छ। इतर पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा साउन 29 गतेदेखि भदौ 1 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ। भेलामा सहभागी हुनका लागि निवर्तमान सभापति शेरबहादुर देवा पनि स्वदेश फर्कँदै हुनुहुन्छ। आर्थिक वर्ष 2082-83 17 करोड़ भन्दा बढ़ी खर्च गरेको बागमती प्रदेश सभाले एउटा नयाँ र 3 संशोधन सहित 4 विधेयक पारित गरेको छ। प्रदेश सभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईले गत आर्थिक वर्षको साउनदेखि असारसम्म 3 संशोधन र 1 नयाँ विधेयक पारित गरेको बताउनुभएको छ। प्रदेश सभाले प्रदेश औद्योगिक व्यवसाय 2076 संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2076 संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो। यस्तै नयाँ विधेयकमा प्रदेश कृषि विकास सम्बन्धी व्यवसाय गर्न बनेको विधेयक पारित गरिएको थियो। प्रदेशसभामा अहिले गत आर्थिक वर्षमा दर्ता भएका 3 पूर्ण विधेयक सहित 6 विधेयक विचाराधीन छन्। सचिवालयका अनुसार यी 4 विधेयक छलफलको लागि विभिन्न समितिमा पठाइएको छ। देशका विभिन्न ठाउँमा झण्डै 3 सातादेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि रामेछापमा भने समस्या देखिएको छैन। सदरमुकाम मन्त्री लगायत रामेछापका अन्य ठाउँमा पनि ग्यासका लागि उपभोक्ता लाइन बस्नु परेको छैन। नियमित रूपमा ग्यास भित्रिरहेकाले सिलिण्डर भएमा उपभोक्ताहरूले आवश्यकता अनुसार पाइरहेको व्यवसायीहरूको भनाइ छ। तर नयाँ सिलिण्डर सहित ग्यास बिक्रीमा रोक लगाइएको कारण सिलिण्डर नभएका उपभोक्ताले भने नयाँ सिलिण्डर सहित ग्यास खरिद गर्न पाएका छैनन्। कारण नयाँ सिलिण्डर सहितको ग्यासको भाव बढ़ेर 5,000 रूपियाँ भन्दा बढ़ी पुगेको छ। यसबाहेक आफूसँग सिलिण्डर भएका उपभोक्ताले आधा र पूरा सिलिण्डर ग्यास खरिद गर्न पाइरहेका छैनन्। मन्थलस्थित टीआर खाद्य स्टोरका संचालक राजु थापाका अनुसार रामेछापमा अहिले ग्यासको आपूर्ति खासै समस्या छैन। उहाँका अनुसार नियमित रूपमा ग्यास आइरहेको छ र उहाँको पसलबाट मात्रै दैनिक औसत 100 सिलिण्डरको हारिमा बिक्री भइरहेको छ। व्यवसायीका अनुसार सामान्यतया एउटा घरमा 2 ग्यास सिलिण्डर राख्ने गरिएको हुन्छ। तर अभाव हुन सक्ने आशंकामा केही उपभोक्ताले आवश्यकताभन्दा बढ़ी सिलिण्डर खरिद गरेर घरमै राख्दा बजारमा ग्यास अभाव भएको जस्तो देखिने अवस्था सृजना हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा 15 जनाले रक्तदान गरेका छन्। जिल्ला प्रहरी परिसरमा भएको उक्त रक्तदान कार्यक्रम नेपाल प्रहरी श्रीमती संघको 42वाँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। रामेछापको माकुण्टा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र अभिभावक बीचको संचार तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यार्थीको सिकाइ उपलब्धि अनुशासन र समग्र शैक्षिक सुधारका लागि विशेष कदम चाल्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको छ। गाउँपालिकाका अनुसार विद्यालयमा नियमित उपस्थित नहुने, गृह कार्य तथा परियोजना कार्य नगर्ने र अनुशासन सम्बन्धी समस्या भएका विद्यार्थीहरूको पहिचान गरी उनीहरूको अभिभावकलाई निरन्तर जानकारी गराउनुपर्नेछ। विद्यार्थीहरूको प्रगति प्रतिवेदन र अन्य गतिविधिबारे अभिभावकलाई नियमित रूपमा सूचित गर्दै त्यसको व्यवस्थित अभिलेख राख्न विद्यालयहरूलाई भनिएको छ। यसका साथै विद्यालयको पठन पाठन व्यवस्थापन र शैक्षिक सुधारको विषयमा अभिभावकहरूबाट आउने सल्लाह सुझाव तथा गुनासाहरूका लागि छुट्टी अभिलेख खड़ा गर्न निर्देशन दिएको छ। दोलखा जिल्लाबाट करदाता सेवा कार्यालय हटाइएको केही महिनामा नै दोलखाको गौरीशंकर गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेको संघको सहकार्यमा कर सम्बन्धी काम गाउँपालिकाबाटै शुरू गर्न थालेको छ। गाउँपालिकाबाटै गर्न थालेको छ। नेपाल सरकारले कर सम्बन्धी काम स्थानीय तहलाई जिम्मेवारी दिने गरी नेपालभर रहेका करदाता सेवा कार्यालयहरूलाई हटाएको थियो। स्थानीय तह सक्षम नहुँदासम्म सो सम्बन्धी काम सम्बन्धित जिल्लाको कोली निकायबाट हुने व्यवस्था गरिएको छ। आज गौरीशंकर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेल बीच भएको सम्झौता बमोजिम अब व्यक्तिगत र व्यावसायिक प्यान नम्बर जारी गर्ने, मूल्य वृद्धिकर भ्याट दर्ताका लागि सिफारिश र प्रमाणपत्र जारी गर्ने, नयाँ अन्तशुल्क इजाजत पत्र र नवीकरणको लागि सिफारिश र प्रमाणपत्र उपलब्ध गराउने र कर्चुक्ता प्रमाणपत्रका लागि सिफारिश गरी प्रमाणपत्र जारी गर्ने उल्लेख छ। सम्झौतामा करदाताको दर्ता सम्बन्धी विवरण संशोधनको अधिकार पनि गाउँपालिकालाई दिइएको छ। गाउँपालिकाले नसक्ने खालको विवरण संशोधनका लागि भने सिफारिश गर्ने उल्लेख छ। दोलखा जिल्लामा रहेका 9 पालिकाहरूमध्ये कर सम्बन्धी सेवा सञ्चालन गर्ने गौरीशंकर गाउँपालिका पहिलो रहेको छ। तपाईँतिबेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीमा एक वर्षमा रक्तदान गर्नेको संख्या बढ़ेको छ। आर्थिक वर्ष 2082-83 सिन्धुलीमा 870 जनाले रक्तदान गरेका छन्। आर्थिक वर्ष 2081-82 भने 751 जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका कार्यालय प्रमुख पवन पाप्रिनका अनुसार यस वर्ष रक्तदान गर्नेमा 723 जना पुरूष र 147 जना महिला रहेका छन्। सिन्धुलीमा कहिलेकाहीँ रगतको अभाव देखिए पनि आवश्यकता अनुसार व्यवस्थापन गर्दै रगतको अभाव हुन नदिएको बताइएको छ। वन संरक्षण सम्वर्धन प्राकृतिक स्रोतको दिवो उपयोग वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुर्याएका डिभिजन वन कार्यालय सिन्धुलीका रेन्जर राजकुमार महतारा प्रतिष्ठित गणेश बहादुर साई संरक्षण राष्ट्रिय पुरस्कारबाट प्रथम हुनुभएको छ। नेपाल सरकार कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भूसंरक्षण विभागले आर्थिक वर्ष 2083-84 लागि प्रदान गरेको उक्त राष्ट्रिय पुरस्कारमा उहाँ पहिलो स्थानमा छनौट हुनुभएको हो। वन तथा भूसंरक्षण विभाग बबरमहल काठमाडौँले सोमबार एक कार्यक्रमका बीच उहाँलाई प्रमाणपत्रसँगै प्रथम पुरस्कार स्वरूप नगद रू 1,00,000 रूपियाँ प्रदान गरेको छ। वन क्षेत्रको संरक्षण र सम्वर्धनसँगै प्राकृतिक स्रोतको दिगो उपयोग वातावरणीय सन्तुलन कायम राख्ने प्रयास तथा जैविक विविधता संरक्षणमा पुर्याएको योगदानलाई पुरस्कार छनौटको प्रमुख आधार बनाइएको विभागले जनाएको छ। चन्द्रपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत विवादमा तानिनु भएको छ। सेवाग्राहीसँग गरेको व्यवहारको कारण उहाँ विवादमा तानिनु भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारको सम्बन्धमा विभिन्न संचार माध्यम सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि राउतसँग स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्र पाएको 3 दिनभित्र मन्त्रालयमा उपस्थित भएर लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारणबारे लिखित स्पष्टीकरण माग गरेको छ। रौतहटमा नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन्। रौतहटको देवाही गुनाही नगरपालिका 2 लक्ष्मीनिया स्थित लाल बकैया नदीमा नुहाउन गएका स्थानीय 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। स्थानीय 10 वर्षीय मोहम्मद रहमतुल्लाह, 10 वर्षीय रौशन खातुन र 10 वर्षकै शबनम खातुन नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू आज दिउँसो करिब 2 बजे नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएको त्यहाँका स्थानीयहरूले बताएका छन्। बेपत्ता बालबालिकाको नेपाल प्रहरी र शस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। संचार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ। चीनको दक्षिण प्रान्त हाइनानमा रहेको बेन्छाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट विस्फोट भएको हो। चिनिया सरकारी समाचार संस्था सिन्वाका अनुसार रकेटमा उडानको क्रममा प्राविधिक गडबडी देखिएपछि प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकाशमै विस्फोट भएको देखिन्छ। सिरियाली अदालतले अपदस्त तानाशाही राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ। अहिले असद सिरियामा छन्। सिरियाका नयाँ अधिकारीहरूले रूसबाट असदको सुपुर्दर्गी सुनिश्चित गर्न सक्लान वा नसक्लान भन्ने स्पष्ट छैन। सन् 2024 डिसेम्बरमा असद सरकार सत्ताबाट हटाइएपछि उनी आफ्नो परिवारसहित राजधानी दमास्कसबाट रूसको मस्कोतर्फ भागेका थिए। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको दोस्रो तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको छ। यसैबीच 2 पटकको विजेता वेस्ट इण्डिजले भने विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने, सामाजिक सञ्जाल प्रयोगमा कडाई, मानहानी र गाली बेइज्जती गरी कार्यवाही हुने, दोलखाको गोबरशंकर गाउँपालिकाले कर सम्बन्धी सेवा पालिकाबाटै दिने, रौतहटमा नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता, सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको सजाय, र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, 2 पटकको विजेता वेस्ट इण्डिजले पनि छनौट खेल्नुपर्ने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी।
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर। फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामेछाप।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: एउटा सही निर्णयले तपाईँको शिशुको जीवनभरको स्वास्थ्यमा प्रभाव पार्न सक्छ, त्यो निर्णय के होला? आज हामी यही विषयमा कुराकानी गर्दैछौ। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम पोषण संवादमा। आज हामी विशेष गरी स्तनपानसँग केन्द्रित भएर कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ बालरोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदी, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: एउटा सही निर्णय शिशु जन्मिने बित्तिकैको, त्यो निर्णय चाहिँ के होला?
1: जन्मिने बित्तिकै आमाको स्तनपान गराउनु, त्यही नै सही निर्णय हुन्छ।
0: त्यो चाहिँ किन?
1: किनभने शिशुको लागि पूर्ण आहार भनेको आमाको दुध हो। त्यो शिशुलाई जन्मेपछि चाहिने जुन हामीले आहारको कुरा गर्छौँ, त्यो आमाको दुध मात्र दिनाले उसलाई चाहिने सम्पूर्ण उसको शारीरिक मानसिक विकासको लागि चाहिने जति पनि तत्त्वहरू हुन्छ त्यो आमाको दुधमा नै हुन्छ। त्यसैले जन्मिने बित्तिकै एउटा मात्रै निर्णय गर्नु पर्यो भने तुरन्तै शिशुलाई स्तनपान गराउनु नै हुन्छ।
0: तर जन्मिसकेपछि जुन आमाको पहिलो त्यो दुध हुन्छ नि, बेगौती दुध पनि भन्छ हामीले, त्यो दुध चाहिँ फालेर निचरेर अनि त्यसपछि सेतो दुध आउन थालेपछि चाहिँ बल्ल खुवाउने गर्नुपर्छ भन्ने पनि समाजमा भनाइरहेछ कि, यसमा चाहिँ के हो खास?
1: त्यो चाहिँ हाम्रो गलत धारणा हो। कतिपयले भन्नुहुन्छ, हामीले अस्पतालमा पनि देखेका छौँ, दुध आएको छ तर त्यो बाक्लो दुध छ, त्यसलाई फाल, कति दिनदेखि जमेको हुन्छ त्यसै अनि त्यसपछि मात्रै खुवाऊ भनेर भन्नुहुन्छ अब सासूहरूले आफ्नो।
0: त्यो त दुध नै होइन पनि भन्दा रहेछ कि कतिपयले चाहिँ।
1: त्यो चाहिँ हाम्रो धारणा नै गलत हो, किनभने त्यो दुध भनेको त्यो हामीले भन्दाखेरि सुरुमा आउने दुधलाई बिगौती दुध भन्छ, जुन अलिक बाक्लो हुन्छ, पहेँलो हुन्छ,
0: च्यापच्याप पनि हुन्छ, सेतो पनि नहुने
1: नहुने अब त्यो दुधमा चाहिँ शिशुलाई चाहिने सम्पूर्ण शिशुलाई रोगसँग बचाउने जुन इम्युनोग्लोबुलिन भन्छौँ हामीले भन्दाखेरि शिशुको सँगलाई रोगसँग लड्ने, हामीले जसरी खोप लाउँदाखेरि खोपले शिशुलाई संक्रमणबाट बचाउँछ नि, त्यही कुरा चाहिँ नै आमाको बिगौती दुधमा हुन्छ। त्यसैले हामीले जन्मिने बित्तिकै त्यो चाहे एक थपा आओस् दुई थपा आओस् जति आओस् त्यो खुवायौँ भने शिशुलाई पहिलो खोप दिएको बराबर हुन्छ।
0: शिशुको पहिलो खोप भनेको त आमाको बिगौती दुध रहेछ त्यसो भए।
1: हजुर हजुर, त्यसैले त्यो फाल्नु हुँदैन, त्यो बाक्लो हुन्छ, त्यसको पछि आउने दुध पातलो भएर जान्छ, तर अगाडिको जुन बाक्लो पहेँलो च्यापच्याप परेको दुध त्यो नै सबैभन्दा शिशुको लागि एकदमै पोषिलो पनि हुन्छ र रोगसँग संक्रमणबाट बचाउने पनि त्यही त्यसैमा हुन्छ तत्त्वहरू सबै। त्यसैले त्यो फाल्नु हुँदैन, त्यो कतिजनाले भन्नुहुन्छ त्यो बासी भइसक्यो कति दिनदेखि, तर त्यो होइन, जति बेला निस्कि जति बेला चाहिन्छ त्यही बेला निस्कि। च्याप
0: हुने भएको भएर पनि बा बच्चालाई हानि गर्छ कि भन्ने खालको सोचाइ पनि रहेछ कि,
1: सुरुमा थोरै आउँछ नि, यति बाक्लो हुन्छ च्यापच्याप हुन्छ, त्यसमा चाहिने सम्पूर्ण पौष्टिक तत्त्व मिलेर बनेको भएर त्यस्तो बाक्लो देखिएको हो कि, त्यसैले त्यो फाल्नु हुँदैन, त्यो थोरैले पनि शिशुलाई पुग्छ।
0: नवजात शिशु र यो आमा दुवैका लागि चाहिँ स्तनपानको महत्व चाहिँ कति छ?
1: एकदमै छ। जस्तो शिशुको कुरा गर्दा, शिशु जन्मिने बित्तिकै स्तनपान गराउँदा सुरुको बिगौती दुधले शिशुलाई रोग संक्रमणहरूबाट बचाउँछ। संक्रमण भनेको जस्तो झाडा पखाला, निमोनिया, पिसाबको इन्फेक्सन, कानको इन्फेक्सन, अरू शरीरमा हुने संक्रमणहरू सबैबाट बचाउँछ। संक्रमणबाट बचाएपछि शिशु कुपोषित भएन, होइन, पोषण सबै थोक पाउने भएर कुपोषित भएन। त्यसपछि शिशु बढ्दै जाँदा शिशुको जुन वृद्धि विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू त्यसैमा हुन्छ, र शिशुको शारीरिक मात्र होइन कि मानसिक विकासको लागि पनि त्यो आमाको दुध एकदमै महत्त्वपूर्ण हुन्छ। कतिपय ठाउँमा गरेको जुन स्टडीहरू गरेको
0: अध्ययनहरू
1: अनुसन्धान गरेको छ, त्यसमा चाहिँ नै कतिपय देशमा गरेकोमा एउटा समूहलाई आमाको दुध मात्रै खुवाएर हेरेको छ, अर्को समूहलाई बाहिरी दुधहरू खुवाएर हेरेको छ। पछि गएर हेर्दाखेरि जसले आमाको दुध मात्रै पाएको छ नि, त्यो बच्चा चाहिँ एकदमै तीक्ष्ण बुद्धिको, उसलाई आइक्यू भन्छौँ हामीले, त्यो एकदमै उसको
0: तेजिलो
1: दिमाग भएको हुन्छ, होइन, अर्को दुध पाउने बच्चासँग तुलना गर्दाखेरि। त्यसैले के भन्छन्, दिमागको वृद्धि विकासको लागि पनि एकदमै
0: शरीरको वृद्धि विकासको लागि त आवश्यक पर्यो नि, त्यो सँगसँगै दिमागको पनि वृद्धि विकास चाहनुहुन्छ भनेदेखि बच्चा जन्मिने बित्तिकै दुध खुवाउनु पर्यो।
1: हजुर। अनि त्यसपछि अब आमासित खुवाउँदाखेरि आमासँगै रहने भयो बच्चा, आमा र बच्चा बीचको जुन भावना
0: मातृत्वको भावना
1: आमामा मातृत्वको भावना हुन्छ बच्चामा पनि भावनात्मक सम्बन्ध जुन हुन्छ त्यो चाहिँ नै एकदमै बलियो हुन्छ त्यसले गर्दा बच्चाको बच्चा रिल्याक्स मतलब शान्त हुने भयो अनि उसको बुद्धि विकासको लागि पनि जति बच्चा सुत्छ जति आराम गर्छ नि त्यति राम्रो उसको चाहिँ नि दिमागको पनि विकास हुन्छ होइन त्यसले गर्दाखेरि आमासँगै छु भन्ने उसलाई ढुक्क पनि हुन्छ त्यसले पनि उसको विकासमा चाहिँ सहयोग गर्छ त्यस्तै अब आमाको कुरा गर्दाखेरि आमामा जुन जन्मिनेपछि शिशु पेटमा हुँदाखेरि उसको पाठेघर सुन्निएको हुन्छ ठुलो भएको हुन्छ त्यसलाई पहिल्यैको अवस्थामा ल्याउनलाई स्तनपानले एकदमै सहयोग गर्छ त्यस्तै स्तनपान स्तनको क्यान्सरहरू होइन आमाको त्यो पाठेघर डिम्बाशयको क्यान्सर यिनीहरूबाट पनि स्तनपान गराइरहने स्तनपान मात्रै गराउने आमामा चाहिँ नि त्यो क्यान्सरहरूको जोखिम पनि कम हुन्छ त्यस्तै रक्त शिशु जन्मेपछि रक्तस्राव हुन्छ त्यो रक्तस्राव घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ र अर्को कुरा आमा र बच्चा सँगै राख्दा आमा पनि शिशु त शान्त हुन्छ आमाको पनि दिमाग एकदम शान्त हुन्छ र त्यो मानसिक तनावहरू घट्ने भएको भएर पछि गएर कतिजनालाई जाने शिशु जन्मिसकेपछि सुत्केरी अवस्थामा एकदमै मानसिक तनाव भएर मानसिक रोग जस्तो हुन्छ नि
0: पोस्टमार्टम डिप्रेसन पनि भन्दा रहेछन् मैले सुने अनुसार
1: त्यो सबै जाने स्तनपान गराउनाले घट्छ भनेपछि आमालाई पनि फाइदा भयो बच्चालाई पनि फाइदा भयो
0: जन्मेपछि कति समयमा चाहिँ स्तनपान गराउने
1: जति सक्दो चाँडो सकिन्छ भने आधा घण्टाभित्रै होइन आधा घण्टामा आमाको पनि सालना निस्किनुपर्छ अलिकति आमालाई टाइम दिनुपर्छ भने एक घण्टाभित्र चाहिँ गराउनै पर्यो किनभने शिशु जन्मिँदा शिशुलाई पनि त गाह्रो भइरहेको हुन्छ उसले पनि उत्तिकै बल गर्नु परेको हुन्छ अनि जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ चलिरहेको हुन्छ त्यति बेला हामीले दुध खुवाउन सक्यौँ भने उसले दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको त्यो चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ त्यसैले जन्मिने बित्तिकै आमालाई शिशुलाई आमाको छालामा टाँसेर राख्ने जन्मिने बित्तिकै त्यो चाहिँ होइन साललाल निस्किनुभन्दा अगाडि नै टाँस्ने त्यसले गर्दाखेरि शिशुले आमाको गन्ध पाइरह हुन्छ अलिअलि बिस्तारै ऊ चाहिँ आमाको स्तनतिर आकर्षित पनि हुँदै जान्छ र साललाल निस्किएपछि एक घण्टाभित्र दुध खुवाउँदाखेरि पूर्ण सफल त्यो स्तनपानको सफलता पनि
0: भनेपछि बच्चा जन्मेको आधी घण्टादेखि एक घण्टाको त्यो समय निकै महत्वपूर्ण छ आमा र बच्चा दुवैको लागि तर कतिपय अवस्थामा चाहिँ बच्चाले आमाको दुधै तान्न नसक्ने नतान्ने पनि हुँदो रहेछ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ
1: एकदमै कम हो होइन सकेसम्म हामीलाई त्यस्तो लागेको पनि हुन सक्छ सुरुमा बच्चा अलि थाकेको त्यसले गर्दाखेरि हामीले जति कोसिस गरायौं दुध तान्नलाई सक्छ फेरि दुध साललाल निस्किएपछि एक घण्टाभित्र दुध खुवाउँदाखेरि पूर्ण सफल त्यो स्तनपानको सफलता पनि
0: भनेपछि बच्चा जन्मेको आधी घण्टादेखि एक घण्टाको त्यो समय निकै महत्वपूर्ण छ आमा र

0: निराईचा
1: त्यसैले चाहिँ नि स्तनपान गराउँदै जाँदाखेरि चाहिँ नि शिशुले राम्रो तान्न थाल्छ, दुध पनि आउँछ। तर अब कुनै कुनै कन्डिसनमा, जस्तो बच्चा अलिक समयभन्दा अगाडि नै जन्मेको छ, अलिक कमजोर बच्चा छ, कुनै कारणले गर्दा ऊ जन्मिने बित्तिकै रुन सकेको छैन भने उसको शरीरको मांसपेशीहरू पनि अलिक कमजोर हुन्छ। त्यसले गर्दाखेरि बच्चाले राम्रोसँग तान्न नसक्ने हुनसक्छ, होइन? अघि यहाँले भने जस्तै तानेन भने के गर्ने भन्दा, त्यस्तो अवस्थामा पनि आमाको दुध निचरेर चम्चाले खुवाइदियो भने बच्चाले आमाको दुधबाट पाउने जुन फाइदाहरू छ त्यो सबै पाउँछ।
0: यसमा अब जस्तो जन्मिने बित्तिकै एक घण्टाभित्रमा चाहिँ सकेसम्म आमाको दुध खुवाउने भन्ने कुरा त भयो, होइन? त्यसपछि कति पटक, दिनमा कति पटक, कुन कुन समयमा चाहिँ खुवाउनु पर्छ?
1: यो चाहिँ दिनमा पनि रातमा पनि खुवाउनु पर्छ, होइन? दिनमा मात्रै भन्ने होइन, र बच्चाले जति तान्यो त्यति नै आउँछ। र एकचोटि खाएको दुधले उसलाई 2 घण्टादेखि 3 घण्टासम्म पुग्छ।
0: मात्राले पनि फरक पार्छ होला,
1: मात्राले पनि फरक पार्छ। अब बच्चा धेरै सानो छ भने उसको पेट पनि सानो हुन्छ, त्यसैले हामीले धेरै सानो बच्चालाई 2 घण्टा, अलिकति पुरा महिना भएर जन्मेको बच्चालाई 3 घण्टाको फरकमा खुवाए हुन्छ भन्छौँ। तर त्यो भनेको घडी हेरेर खुवाउने होइन, होइन? बच्चाले खानालाई हामीलाई पनि कुनै बेला त्यस्तै हो, त्यसैले अहिले भन्दाखेरि बच्चाले चाहे अनुसारको भनेर भन्छौँ, होइन? चाहे अनुसार भन्दा 2 देखि 3 घण्टाको बिचमा बच्चा सुतिरहेछ भने उठाएर खुवाउनु पर्दैन, तर बच्चा उठेर खाना खोजेको पनि हामीले थाहा पाउँछौँ, होइन? आमाहरूले स्पेसली थाहा पाउनुहुन्छ, बच्चाले यताउता हेर्छ, जिब्रो चलाउँछ, मुखमा हात लान खोज्छ, त्यो भनेको बच्चालाई अब भोक लाग्यो भने बच्चा रुन्जेलसम्म नकुर्ने, होइन? भोक लाग्यो भनेपछि अनि खुवाउने, त्यसैले 2 देखि 3 घण्टा कमसेकम 8 पल्ट भनेर भनिन्छ, 12 पल्ट, 8 देखि 12,
0: 24 घण्टामा 8 देखि 12 पल्ट दुध खुवाउनु पर्यो,
1: राति पनि खुवाउनु पर्यो,
0: आमाकै दुध
1: खुवाउने, अनि जति आमाले खुवाउनु भयो त्यति नै दुध बन्ने हो नि त। अब अहिले खुवाउन थाल्यौँ भने अहिलेको लागि भयो, त्यो दुध आमाको स्तन खाली भइसकेपछि अर्को पल्टको लागि दुध बन्छ कि, त्यसैले एउटा स्तनबाट खुवाउने, पुरा खुवाइसकेपछि अर्को पल्ट 2 देखि 3 घण्टाको फरक पछि खुवाउँदा अर्को स्तनबाट खुवाउने। कहिले कहिले आमाको दुध एकदम कम बनेको छ भने एउटै दुध खुवाइमा 2 स्तनबाट खुवाउन सकिन्छ, तर पुरा खाली चाहिँ गराउने, त्यो भएपछि बन्छ।
0: यसमा हजुरले अघि सानो शिशु भन्नुभयो, ठुलो शिशु भन्नुभयो, त्यो चाहिँ कसरी थाहा पाउने? वेट अनुसारले
1: पनि हुन्छ, जस्तो कुनै कुनै शिशु पुरा महिना जन्मेर पनि सानो तौलको हुन्छ, आमालाई कुनै समस्या भएर
0: कतिसम्मको तौल चाहिँ सानो भयो, कतिसम्मको वेट चाहिँ
1: नर्मल भनेर भन्दाखेरि यो चाहिँ सामान्य तौलको छ भनेर भन्नालाई 2 केजी 500 ग्राम, 2.5 केजी 2.5 केजीको हुनु पर्यो, त्योभन्दा कम तौलकोलाई चाहिँ नै सानो तौल भनिन्छ। तर अब महिनाको हिसाबले गर्दाखेरि 38-39 महिना भएपछि चाहिँ 37 हप्ता पुरा भएपछि चाहिँ नै पुरा महिनाको भनेर भन्छौँ नि हामीले,
0: 9 महिना
1: त्योभन्दा अगाडि 37 हप्ताभन्दा अगाडि जन्म्यो भने चाहिँ त्यसलाई चाहिँ नै समय अगावै जन्मेको, अब जति अगाडि जन्म्यो त्यति उसको समस्या, उसको सबै बनिसकेको हुन्छ, हुँदैन नि अङ्गहरू राम्रोसँग, त्यसैले समस्या धेरै चाहिँ नै धेरै सानो शिशुहरूलाई आउँछ।
0: भनेपछि 2.5 किलो भन्दा माथिको बच्चालाई अलिक समय अलिक बढी खुवाउन पर्यो,
1: उसलाई 3-3 घण्टामा खुवाए हुन्छ, सानो शिशुलाई 2-2 घण्टामा खुवाउन सकिन्छ।
0: यसमा अब अलिकति दुध खुवाउने प्रक्रियाको कुरा गरौँ, सही तरिकाले स्तनपान गराउने प्रक्रिया चाहिँ के हुन्छ?
1: सही, त्यसमा चाहिँ हामीले आमालाई पनि विचार गर्नु पर्यो, किनभने आमा पनि आफूले त्यति दुःख गरिरहनु भएको छ, उहाँलाई पनि तर नर्मली नै भयो भने पनि कहिले काटेर गरेको हुन्छ, होइन? पाठीहरूको मुख त्यो बाहिर निस्किने मुख काटेको हुन्छ, त्यसैले उहाँलाई दुखी राखेको हुनसक्छ, कहिले कहिले अपरेसन गरेको हुन्छ, त्यसैले आमाले कसरी सजिलो मान्नुहुन्छ, जस्तो बसेर आरामसँग पछाडि अडेस लाएर सजिलो मान्नुहुन्छ भने त्यसरी खुवाउने, आमालाई होइन अहिले भर्खर मेरो अपरेसन गरेको छ म बस्न सक्दिनँ म सुतेरै खुवाउँछु भन्नुहुन्छ भने सुतेर खुवाए पनि हुन्छ। पहिलो चाहिँ आमा आरामसँग बसेको हुनु पर्यो, त्यसपछि शिशुको कुरा चाहिँ आमाको पोजिसनको अनुसारले शिशुको पोजिसनलाई मिलाउनु पर्छ कि, त्यसैले आमाको अवस्था हेरेर शिशुलाई गर्दाखेरि शिशुको सही आसन भनेको चाहिँ शिशुको टाउको घाँटी र ढाड सबै एउटै एक लाइनमा हुनु
0: पर्छ,
1: एउटै लाइनमा हुनु पर्यो
0: भनेपछि
1: उठायो भने पनि सिधा त सिधा हुन्छ नि, यसरी गर्यो भने पनि भयो, सिधा गर्यो भने पनि होइन, तर टाउ कतिजना हामीले देख्छौँ नि बच्चा यसरी सुतेको हुन्छ घाँटी मात्र यसरी फर्काएको हुन्छ, यसरी गर्न भएन, यसरी गयो भने बच्चा सिधा यसरी सुतेको छ भने यसरी पार्ने के पुरै एउटै लाइनमा हुनु पर्यो, र आमाको पेटसँग बच्चा टाँसिएको हुनु पर्यो होइन, अनिखेर त्यसपछि आम के अरे

0: बच्चाको पुरै शरीरलाई चाहिँ नै सपोर्ट भएको हुनु पर्यो, उसलाई चाहिँ टाउको मात्रै समात्ने पनि होइन, पुरै जिउ समात्ने, एउटै लाइनमा हुने, आमासँग टाँस्ने र बच्चाको नाक चाहिँ आमाको स्तन नजिकै हुनु पर्यो। यो चाहिँ नै बच्चाको आसनको कुरा भयो। अब बच्चाले दुध खाँदाखेरि आमाको स्तनसँग कसरी चाहिँ नै के भन्छ सम्पर्क गर्छ त्यसमा पनि फरक पर्छ होइन। अब सही सम्पर्क अथवा सही अट्याचमेन्ट, गुड अट्याचमेन्ट भन्छन्, सम्पर्क गर्दाखेरि चाहिँ बच्चा आमाको स्तनसित बच्चाको मुखको सम्पर्कको कुरा भयो। त्यसमा चाहिँ बच्चाको मुख पुरै खुलिएको हुनुपर्छ। अलिकति यसो गर्यो भने बच्चाको आमाको स्तनको मुन्टा मात्रै तान्छ, मुन्टामा चाहिँ सानो सानो त्यो पाइप मात्रै हुन्छ, दुध चाहिँ भित्र बनेको हुन्छ। आमाको मुन्टाको तलपट्टि जुन कालो भाग हुन्छ, एरियोला भन्छौँ हामीले, त्यो कालो भागको तलपट्टि चाहिँ नि दुध बन्ने, दुध जम्मा हुने ग्रन्थि हुन्छ होइन। त्यो त्यहाँ दुध आमाको स्तनको चारैतिर भएको ग्रन्थिबाट दुध बनेर त्यो भागमा आएर जम्मा हुन्छ, अनि त्यसपछि सानो सानो नलीबाट चाहिँ नि बच्चाको मुखसम्म जान्छ। त्यसैले आमाको स्तनको मुन्टामा चाहिँ त्यो नली मात्रै हुन्छ। त्यसरी बच्चाले आमाको मुन्टा मात्र तान्यो भने त्यो नली मात्र तान्ने भयो, दुध राम्रोसँग आउँदैन होइन। त्यसैले त्यो दुधको मुन्टाको भित्र वरिपरिको जुन कालो भाग छ नि, त्यो सबै बच्चाको मुखभित्र गयो भने चाहिँ नि त्यो तान्दाखेरि बच्चाले चाहिँ बढी दुध तान्छ होइन। त्यसैले त्यसको लागि बच्चाको ठुलो मुख आँ गरेको हुनु पर्यो, अनि यो तलको ओठ चाहिँ बाहिरतिर फर्किएको हुनु पर्यो। त्यो भयो भने यसरी गर्दाखेरि ठुलो भागभित्र जान सक्छ। अर्को कुरा चाहिँ नि बच्चाको यो चिउँडोले आमाको स्तनलाई छोएको हुनु पर्यो भनेपछि सँगै टाँसिएको हुनुपर्छ होइन, टाँसिएको हुनुपर्छ। र अब कोही कोही कोही आमाले चाहिँ यसरी समात्नुहुन्छ नि मुन्टा, त्यसरी चाहिँ नसमाने, कसै कसै आमाको एकदम हाल हाल दुध आउँछ, दुध खुवाउँदाखेरि बच्चा सर्किन्छ भने मात्रै यसरी समात्ने, अलिकति त्यसो भयो भने दुधलाई रोकिन्छ, नभए पनि अरूलाई त्यसरी नसमात्ने। आमाको स्तन अलिक ठुलो छ, गाह्रो हुन्छ भने तलबाट यसरी समात्ने, स्तनलाई सहारा चाहिँ यसरी दिने तर बीचमा नरोक्ने।
1: यसमा अब यो समात्ने कुरामा चाहिँ बच्चा दुध खुवाउने बेलामा त्यो स्तनलाई यसरी समात्ने कुरामा चाहिँ बच्चाको नाक छोपिन्छ र सास फेर्न गाह्रो हुन्छ भन्ने एउटा भनाइ रहेछ। अर्को चाहिँ नाक बिग्रिने, त्यो दुधले ठेलेर चाहिँ रेगुलर त्यसरी खुवाइरहँदाखेरि चाहिँ नाक थेप्रो हुन्छ भन्ने खालको एउटा भनाइ पनि समाजमा चाहिँ रहेछ। यो चाहिँ के हो वास्तविकता?
0: हाम्रो चाहिँ गलत धारणा नै हो, किनभने मैले अघि भने बच्चाकोले आमाको स्तनमा राम्रो सम्पर्क गरेको छ भने उसको चिउँडोले आमाको स्तन छोएको हुन्छ, चिउँडोले छुन्छ, तर नाक चाहिँ नै त्यो अलिकति फ्री नाक र ऊ चासिएको हुँदैन होइन। त्यसैले गर्दाखेरि चाहिँ नि नाक थिचियो भने त बच्चा त्यो त हामीले के अरे होसमा भएकै बच्चालाई दुध खुवाउँछौँ नि त,
1: उसले रियाक्सन गर्छ,
0: बच्चाले छोडिहाल्छ, यसो यसो गरेर छोडिहाल्छ नाक थिचियो भने, हामीले विचार पनि गर्न सक्छौँ। त्यसैले नाक थिचिने चान्स हुँदैन, उसको चिउँडोले के अरे आमाको स्तनमा छुने, पुरै दुधको मुन्टा र वरिपरिको कालो भाग बच्चाको मुखमा हालेको हुनु पर्यो, मुख पुरा खोलेको हुनु पर्यो र चाहिँ तलको ओठ बाहिरतिर फर्केको यसरी हामीले हेऱ्यौँ भने चाहिँ माथिबाट चाहिँ फ्री हुन्छ। त्यसअनि त्यो जुन स्तनको कालो भाग छ नि त्यो तलपट्टिको भाग चाहिँ पुरै मुखभित्र गएको हुनुपर्छ, माथिको चाहिँ नि मुन्टा र अलिकति कालो भाग गयो भने हुन्छ, पुरै जानु पर्दैन। त्यसो गर्दाखेरि चाहिँ ढ्याप्पै तासिँदैन, नाक चाहिँ फ्री हुन्छ। त्यसैले त्यो हामीले सही आसन र सही सम्पर्क गरायौँ भने नाक थुनिँदैन। र थिचिने कुरा, च्याप्टिने कुरा त झन् त्यो त एकदमै गलत हो, किनभने बच्चाले थिचियो भने त उसले निकालिहाल्छ, त्यो च्याप्टिन्जेलसम्म त राख्न सक्दैन।
1: त्यसमा अब आसनकै कुरा गर्दाखेरि कतिपय आमाहरूले चाहिँ सुतेर सुतेर पनि बच्चालाई दुध खुवाउने गर्नुहुन्छ, सुतेर बच्चालाई दुध खुवाउनु हुँदैन है पनि भन्नुहुन्छ कि, त्यो चाहिँ के सही गलत?
0: आमालाई मैले अघि भने आमालाई जसरी सजिलो हुन्छ होइन, तर त्यो अनुसारले बच्चाको सम्पर्क र आसन चाहिँ मिल्नुपर्छ कि। आमाको जस्तो पोस्चर हुन्छ, आमा सुत्नुहुन्छ भने सुतेर पनि बच्चालाई आफूतिर फर्काउने, आफ्नो नजिकै लिएर आउने र बच्चाको पोजिसन, बच्चाले स्तन आमाको स्तनसितको सम्पर्क मिल्यो भने चाहिँ जसरी गरेको, अब जस्तो सिजेरियन गरेको आमा हुन्छ उहाँ बस्न सक्नुहुन्छ,
1: सुतेर
0: यसरी खुवाए पनि हुन्छ, त्यसलाई कसैले बच्चालाई अलिकति सहायता गरिदिनुपर्छ, सुती सुती पनि खुवाउन मिल्छ। त्यो हाम्रो चाहिँ सुतेर खुवायो भने कान बिग्रिन्छ त्यो होइन, त्यो अलिकति
1: त्यो पनि गलत धारणा भयो
0: उनीहरूले भन्नुहुन्छ, तर आमा यो सबै आसन र सम्पर्क मिल्यो भने अरू समस्या आउँदैन।
1: दूधकै कुरा गर्दाखेरि दूधको गुणस्तरको प्रभाव चाहिँ बच्चाको स्वास्थ्यमा पर्छ पनि भन्ने छ नि त. अब दूध पातलो बाक्लो पोषणयुक्त पोसिलो र अलिकति कम पोसिलो भन्ने कुरा पनि हुँदो रहेछ मैले समाजमा यसो आमाहरूले कुरा गरेको सुन्दाखेरि. यसमा चाहिँ खास के हुन्छ, आमाको दूध चाहिँ सबैको एकै खालको गुणस्तर हुने वा फरक फरक गुणस्तर हुन्छ?
0: यसो कहिले कहिले आमा कुपोषित भयो भने पनि उहाँले सकभर उहाँको दूध पनि आफ्नो बच्चालाई चाहिने किसिमले नै बनेको हुन्छ कि. त्यसैले दूधको पोषण घट्ने भन्दा चाहिँ एकदम कुपोषित आमा हुनुभयो भने चाहिँ नि केही नै कुनै कुनै भिटामिनहरू कम हुनसक्छ, नभयो भने सबै आमा आफू आफू चाहिँ नि रक्त अल्पता भएको छ भने पनि दुधमा आइरन पुरै हुन्छ होइन सबै हुन्छ. तर आमाहरूले किन सोच्नुहुन्छ भने जस्तो अघि हामीले भन्यौँ नि सुरुको बिगौती दुध अलि बाक्लो हुन्छ.

0: त्यही नै हेर्ने हो। त्यसैले आमाको दूधलाई दोष लगाउनु चाहिँ हाम्रो त्यो गलत हो।
1: अब कुरा गरौं स्तनपान गराउँदा आमाहरूले भोग्ने मुख्य समस्याको बारेमा। यहाँ लामो समयदेखि थापाथली प्रसूति गृहमा बसेर काम गर्नुभयो, लामो अनुभव छ, बालरोग विशेषज्ञ पनि हुनुहुन्छ, प्राध्यापक पनि हुनुहुन्छ। खास स्तनपान गराइरहेका महिलाहरूले अहिले चाहिँ भोगिरहेको समस्याहरू चाहिँ के छन्?
0: समस्या चाहिँ कुनै चाहिँ साँच्चीकै समस्या छ, कुनै चाहिँ आमालाई लागेको समस्या
1: हुन्छ। आज हामी त्यो विषयमा धेरै कुरा
0: गर्छौँ। कुनै आमाको चाहिँ निप्पल भित्रपट्टि गएको हुन्छ, सुरुमा उहाँले त्यो बच्चा आउनुभन्दा अगाडिदेखि नै कसैको निप्पल ठुलो, कसैको सानो, कसैको चाहिँ एकदम दबिएको हुन्छ होइन। त्यो चाहिँ एउटा समस्या हो। तर त्यस्तो छ, मेरो निप्पल बाहिर आएको छैन भनेर दुध नखुवाउने, खुवाउन मिल्दैन भन्ने चाहिँ होइन होइन। त्यसको लागि उपाय गर्न सकिन्छ। जस्तो पहिला चाहिँ नि बच्चा पेटमै हुँदैदेखि स्तनलाई अलिकति त्यो मुन्टालाई बाहिर तान्नु भन्थ्यो, आजकल चाहिँ त्यो तान्नु पर्दैन। बच्चा जन्मिने बित्तिकैदेखि दुध खुवाउन सुरु गर्ने, अथवा चाहिँ त्यस्तै नै गाह्रो छ भने त्यसको पनि उपाय छ, त्यो तानेर बिस्तारै गरेर निकाल्न सकिन्छ।
1: मेसिन पनि पाइन्छ,
0: सिरिन्जले पनि निकाल्न सकिन्छ, त्यो चाहिँ स्वास्थ्यकर्मीको सहयोगले गर्न सकिन्छ होइन। त्यो एउटा समस्या भयो। तर त्यो भनेको दुध चाहिँ बनिरहेको हुन्छ, बच्चाले पाएको हुन्छ, सुरुको अवस्थामा एकदम नआउन्जेलसम्म त्यही निचरेर खुवाउन सकिन्छ होइन। अर्को भनेको आमाले चाहिँ राम्रोसँग सही आसन र पोजिसनमा नमिलाउँदा बच्चालाई दुध खुवाउँदाखेरि बच्चाले मुन्टो मात्रै तान्ने भयो, अनि मुन्टो बच्चाकोलाई भोक लागिरहेछ, उसले तान्छ, मुन्टो मात्रै तान्दाखेरि त्यो एकदम बेसरी दुध अझ आओस् भनेर बेसरी तान्छ, त्यसले गर्दा आमाको मुन्टोलाई मात्रै घाउ जस्तो त्यो चिरा पर्न सक्छ होइन। त्यो त्यसको उपाय, त्यसको समाधान भनेको बच्चालाई दुध खुवाउँदाखेरि अघि मैले भने जस्तो
1: सही आसन
0: र सम्पर्क नै हो, पुरै त्यो कालो भागभित्र पसाउने, अनि बच्चाले पुरै तानेपछि त्यसको पनि
1: ला मेरो त दुध नै आएन भनेर चिन्ता लिने आमाहरू पनि हुन्छ। त्यो चाहिँ सही आसनमा नखुवाउँदाखेरि नआउने पनि हुन सक्ने रहेछ,
0: किनभने बच्चाले त्यो तान्छ अनि घाउ हुन्छ आमाको, त्यो घाउ भएपछि बच्चाले जतिचोटि तान्न खोज्छ आमालाई दुख्छ, दुखेपछि त्यो जुन हाम्रो हर्मोन छ नि अक्सिटोसिन हर्मोन नै त्यो रिलिज भएपछि त्यो दुध आउनलाई बन्द हुन्छ कि। त्यसैले गर्दा आमालाई सबभन्दा पहिला आमालाई रिल्याक्स हुनुपर्छ, आमा शान्त हुनुपर्छ, आमाले चाहिँ म मेरो बच्चालाई मैले दुध खुवाउँछु भनेर आफूले सोच गर्नु पर्यो। बच्चा आफै काखमा राखेर अब कहिले नआएको बेलामा निचर्नु पर्यो भने पनि बच्चा साथै भयो भने चाहिँ त्यो हर्मोनले गर्दाखेरि दुध बन्छ अनि आमाले खुवाउन सक्नुहुन्छ। नआउने भने चाहिँ एकदम कम अवस्थामा आमाले कुनै औषधि खाइरहेछ भने त्यस्तो कारणले मात्रै हुन्छ, नभए धेरै जसो दुध खुवाउँदै गर्दाखेरि दुध आउँछ। अर्को भनेको कहिले बच्चाले दुध खुवाउँदा दुख्छ, बच्चाले पुरा निकालेको हुँदैन, अलिअलि तान्छ, बच्चा सुतेको जस्तो हुने बित्तिकै आमाले निकालिदिनुहुन्छ, दुध राम्ररी निख्रेन, अनि त्यसले गर्दाखेरि दुध गानिन सक्छ। गानिँदै गएपछि झन् त्यो कडा हुन्छ, बच्चाले तान्न सक्दैन, अनि त्यो समस्या हुँदै गएपछि कहिले त्यसमा संक्रमण भएर एक्सेस त टिप जम्मे पनि हुन सक्छ होइन।
1: त्यसले त आमाको स्वास्थ्यमा पनि समस्या देखा पर्ने भयो।
0: त्यसैले त्यसको उपाय पनि सुरुमा अलिअलि गानिएको जस्तो हुने बित्तिकै दुधै खुवाउने हो होइन। जति होइन एकदमै कडा छ भने अलिअलि स्तनको त्यो मसाज जस्तो गरेर, मालिस जस्तो गर्ने, तातो पानीले सेक्ने अनि निचर्ने, पहिलाको केही निचरेर बट्टामा राख्ने, अरू दुध खुवाउने, त्यसपछि बाँकी दुध पहिला निचारेको दुध खुवाइदियो भने हुन्छ।
1: यसमा दुध गानिने समस्याको कुरा यहाँले उठाइसक्नु भएको छ होइन। खासमा त्यसमा चाहिँ कतिपय अवस्थामा चाहिँ दुध बच्चालाई खुवाइराखेको छ, खुवाइरहँदाखेरि पनि आमाहरूको चाहिँ दुध गानेर काखीसम्म पुग्ने पनि समस्या हुँदो रहेछ। यो चाहिँ यसको यो समस्याको खास कारण र समाधानको उपाय चाहिँ के हुन सक्ला?
0: यसको पनि दुध गानिने मैले भने बच्चाले दुध खाइरा जस्तो हुन्छ, तर सही पोषण र के अरे त्यो आसन र
1: तरिका नजान्दाखेरि
0: त्यसले गर्दाखेरि चाहिँ बच्चाले तानेको तानै गरिरहेको हुन्छ, दुध चाहिँ राम्ररी निख्रेको हुँदैन होइन। त्यसले गर्दा गानिँदै जान गएको हुन सक्छ, अथवा चाहिँ बच्चाले एकछिन तान्यो, आमाले बच्चा सुत्यो भनेर छोडिदिनुहुन्छ, दुध भरिँदै जान्छ, त्यसले गर्दाखेरि पनि हुनसक्छ। त्यसैले दुध खुवाउँदाखेरि हामीले भन्दाखेरि कमसेकम बच्चाले पुरा दुध खानको लागि कुनै बच्चाले 10-15 मिनटमा पनि खान्छ, कुनै बच्चालाई आधा घण्टा जति लाग्छ। त्यसैले 10-15 मिनटदेखि आधा घण्टासम्म दुध खुवाउनु भनेर भन्छौँ बच्चाले। अनि कहिलेसम्म खुवाउने भन्दाखेरि जब बच्चाले आफै छोड्छ, हामी चाहिँ बच्चाले तान्छ अनि एकछिन रिल्याक्स, त्यो नर्मलै हो कि। बच्चाले के गर्छ भने राम्रोसँग पोजिसन र आसन मिलेको छ भने पनि उसले एकछिन तान्छ, मुखभरि मुख गाला फुलेको जस्तो हुन्छ, मुखमा लिन्छ अनि एकछिन चुप लाग्छ, घुटुक्क निल्छ अनि खेर फेरि तान्न थाल्छ होइन। हामीले आमाहरूले के भन्ठानुहुन्छ, उसले चुप लागेको बेलामा लगाएर निकालिदिनुहुन्छ कि। त्यसैले त्यसरी ननिकाल्ने, बच्चाले आफै

0: छोडेर मस्तले निदाएपछि आफै छोड्छ होइन, पुगेपछि त्यो तिनजेलसम्म चाहिँ खुवाउने। त्यो भएपछि के चाहिँ अब हामीले कुनै बच्चाले अलि धेरै तान्न खोज्छ भने आधा घण्टा जति दिने अनि त्यसपछि बच्चाले छोडेपछि निकाल्ने भनेपछि कहिलेसम्म खुवाउने भन्दा जबसम्म बच्चाले आफैले छोड्दैन भन्ने भयो। अब कुनै कुनै बच्चा अलिक कमजोर छ, उसले चाहिँ तानेको ताने गर्छ, दुध चाहिँ राम्रोसँग लिन सकेको छैन भने पहिला चुसाउने त्यसपछि निचरेर अनि खुवाउन पनि सकिन्छ, कप कपले अथवा चम्चाले खुवाउन सकिन्छ।
1: कहिले कहिले त्यति खुवाउँदा खुवाउँदै पनि धेरै हुँदो रहेछ बच्चालाई, अब त्यो चाहिने भन्दा बढी दुध आउने पनि त्यस्तो पनि हुँदो रहेछ। अनि त्यस्तो बेलामा चाहिँ के गर्ने?
0: त्यस्तो बेलामा आमाले त्यो दुधलाई निकालेर बच्चालाई पहिला पुरा भइसके जस्तो लाग्छ भने बाँकी दुध निकालेर खुवाउन राख्न सक्नुहुन्छ, पछि खुवाउन सक्नुहुन्छ। अब अहिले त प्रसूति गृहमा हामीले चाहिँ यो स्तनपान व्यवस्थापन केन्द्र त्यहाँ चाहिँ अमृत कोष भनेर मिल्क ब्याङ्क होइन, जसको आमाको अलिक बढी दुध हुन्छ उहाँले चाहिँ कुनै कुनै आमाको बच्चा एकदम छिटो जन्मेको छ भने त्यो बच्चाले नतानेसम्म दुध राम्रोसँग आउँदैन होइन, आमाको स्तन पनि तयार भइसकेको हुँदैन त्यति छिटो बच्चा जन्मिँदाखेरि, त्यसैले उहाँको बच्चालाई दुध चाहिएको छ तर आमाको दुधमा आएको अवस्थामा चाहिँ त्यो स्तनपानमा कोही आमाले दान गर्नुहुन्छ भने त्यो दुधलाई प्रशोधन गरेर अनि त्यो चाहिने बच्चालाई दिन्छ। त्यसैले कोही आमाले आफ्नो बच्चालाई पुरा खुवाइसक्नु भएको छ, त्यही पनि दुध गानिने समस्या छ, दुध एकदम धेरै आइरहेछ भने चाहिँ उहाँले दान गर्न सक्नुहुन्छ।
1: त्यसमा चाहिँ आमाले त्यस बच्चाले खाना छोडिसकेपछि निचोरेर जम्मा गर्न सक्ने भयो, त्यस्तो
0: सक्नुहुन्छ। तर त्यो जुन प्रसूति गृहको दान गर्ने दुध चाहिँ त्यो घरमा गरेर हुँदैन, किनभने यो त एकदम होइन धेरै
1: हस्पिटल नै आउनु पर्छ
0: बच्चालाई दिने दुध हो, त्यसैले हामी चाहिँ 100% पक्का हुनुपर्छ त्यो दुध चाहिँ सुरक्षित छ भनेर, त्यसैले हामीले आमाको जाँच गर्छौँ, आमाको रगतको टेस्टहरू हुन्छ होइन, त्यो फ्रीमा हुन्छ तर उहाँलाई केही पनि रोग छैन भन्ने पक्का हुनु पर्यो। अनि दुध निकाल्न पनि त्यही हाम्रो स्टाफहरूकै अगाडि दुध निकालेर सुरक्षित फ्रिजमा राखेर रा, अनि प्रशोधन गरेर दिन्छौँ कि हामी त्यो, त्यसैले अस्पतालमा आउन सकिँदैन भने निकालेर फ्रिजमा राख्नुभयो भने हाम्रो जुन दिन नर्मल फ्रिज हुन्छ नि घरमा युज गर्ने त्यसमा चाहिँ 24 घण्टासम्म राख्न सकिन्छ।
2: हजुरको रेडियो 102.1 मेगा
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू,
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
2: अहिले साँझको
7: साथ बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिइआएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र लिखु तामाकोशी गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर गाउँपालिकाका अध्यक्ष केशव महतसँग कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
1: हाम्रा प्राथमिकतालाई कसरी कार्यान्वयन गर्ने,
0: उपलब्धिहरू के के हुन्?
1: अब स्थानीय तह भन्दा भनेको चाहिँ कस्तो खालको संरचना हो भन्दा भनेदेखि यसले एउटा कुनै पर्टिकुलर सब्जेक्टमा उपलब्धि हासिल गर्ने भन्दाखेरि पनि यसले समग्र डेलिभरीलाई नै आफ्नो उपलब्धि सम्झनुपर्छ। हामीले गर्ने प्रमुख कामहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सड़क, ग्रामीण सड़कमा पनि स्पेसली कृषि, पशु, यी सबै कुराहरूलाई हामीले एउटा उपलब्धिको मूल रूपमा लिनुपर्छ र यसलाई कसरी व्यवस्थित गर्ने, यसलाई कसरी अगाडि बढाउने, जनतालाई यी विषयहरूमा कसरी इन्गेज गराउने भन्ने चाहिँ हाम्रो प्रमुख उद्देश्य हुन्छ होइन। अब त्यसमा हामी तपाईँलाई क्रमिक रूपमा त्यसलाई एउटा निश्चित बाटोमा अगाडि बढेका छौँ। अब त्यसले ठ्याक्कै उपलब्धि हासिल गर्ने भनेर डाटाको रूपमा हामीले यति सडक खन्यौँ, यति गाई भैँसी पाल्यौँ अथवा यति शिक्षकलाई यसो गर्यौं भन्ने कुरा भन्दाखेरि पनि समग्र रूपमा हामीले धेरै सबै प्रकारको डेलिभरी नै तपाईँलाई स्थानीय तहको उपलब्धि हो र हरेक स्थानीय तहले चाहिँ यही गर्छ।
0: अब स्थानीय तह लिखु तामाकोशी गाउँपालिका र रामिछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो बीचको सम्बन्ध कस्तो छ र हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी 18 वर्षमा प्रवेश गरेका छौँ।
1: एकदमै तपाईँहरूले आफ्नो 17 वर्ष सफलतापूर्वक सम्पन्न गर्नुभयो। रामिछाप जिल्लालाई मात्रै नभएर तपाईँको वेबले भ्याउनु जति सम्पूर्ण जनताहरूलाई राम्रा सूचनाहरू दिएर जनताहरूलाई सुसूचित गर्नुभयो। राज्यले गर्ने कामहरूप्रति खबरदारी गर्नुभयो, नराम्रो कामको आलोचना गर्नुभयो, राम्रो कामको प्रशंसा गर्नुभयो। जसरी तपाईँको 17 वर्ष सफलतापूर्वक बितेको छ यसमा म असाध्यै खुसी छु, गौरवान्वित छु र संचार क्षेत्रको विकासमा हामीले गरेका सामान्य प्रयत्नहरू पनि तपाईँहरूलाई थाहा छ, हामीले धेरै गर्न त सकेका छैनौँ, हामी पनि सँगै छौँ र 18 वर्षमा प्रवेश गर्दा तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी दिन पनि सबै स्थानीय तहहरूसँग तपाईँहरूको सङ्गठनात्मक भूमिका रहोस्, हामीले गर्ने डेलिभरीमा हाम्रा कमजोरीहरूमा तपाईँहरूको आवाज सबैभरि प्रखर रूपमा अगाडि होस् र हामीले गरेका राम्रा कामहरू पनि जनताका सामु पुर्याउनको निमित्त तपाईँहरूको भूमिका अत्यन्त सकारात्मक रहोस् भन्ने मेरो धेरै धेरै शुभकामना छ मित्र।
0: हजुर, अब स्थानीय सरकारका योजना, कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
1: एकदमै राम्रो भूमिका खेलेको छ। हाम्रो बजेट विनियोजन, बजेट कार्यान्वयन स्थानीय तहमा हुने तपाईँलाई कमजोरीहरूको सन्दर्भमा समय समयमा जनतालाई सुसूचित गर्ने, हामीसँग सूचना लिने यी कामहरू असाध्यै राम्रा कामहरू छन्। स्थानीय सञ्चार माध्यमले यो काम गर्न सकेनन् भनेर भन्दैछ, सरकारले गरेका कुनै पनि काम जनतासम्म पुग्दैन। यो काममा तपाईँहरूको भूमिका असाध्य सकारात्मक र अब्बल छ र तपाईँहरूको उद्देश्य पनि यही हो जस्तो लाग्छ मलाई र आगामी दिनमा पनि यो निरन्तर रहनेछ भनेर हामीले अपेक्षा गरेका छौँ।
0: हजुर, अब तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा चाहिँ रेडियोले उल्लेखनीय योगदान दिएको त्यस्तो केही अनुभव छ जुन हामीलाई सुनाउन चाहनुहुन्छ हजुरले?
1: सबैमा छ। अब हामीले तपाईँहरूलाई मुख्य मुख्य कामहरू जो जनतासँग प्रत्यक्ष सरकार राख्दछन् ती कार्यक्रमहरूमा तपाईँहरूलाई आमन्त्रण गरेर त्यो हामीले जनतासम्म जनताका लागि गरेका कामहरू जनतासम्म पुर्याउनको निमित्त जुन हामी र तपाईँहरूको बीचमा एउटा समन्वयात्मक काम गरेका छौँ त्यो नै कुरा हो। धेरै कामहरू बजेट विवेचना काम सार्वजनिक सुनाईका कुराहरू धेरै कुराहरू चाहिँ स्थानीय रेडियोले जनतासँग पुर्याएको छ। त्यो चाहिँ तपाईँहरू हाम्रो बीचको सहकार्यमा भएको छ, त्यो असाध्य राम्रो छ।
2: हजुर, अब रामेछाप जिल्लाको समग्र विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ जस्तो लाग्छ हजुरलाई?
1: एकदमै सकारात्मक भूमिका छ रामेछाप जिल्लाको समग्र विकासमा। तपाईँहरूले दिनुभएको योगदान को एकदमै राम्रो छ, सबैले कभर गर्न योग्य छ। तपाईँहरूले उठाउनु भएको आवाज, तपाईँहरूले सम्प्रेषण गर्नुभएको समाचारले विकासमा सकारात्मक तपाईँलाई सोचमा मान्छेहरूको धेरै परिवर्तन आएको छ, यही नै उपलब्धि हो।
2: स्थानीय संचार माध्यमले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेका छन् अध्यक्षज्यू?
1: सुशासनको लागि अब सुशासन भनेको धेरै विषयसँग जोडिएको कुरा हो। यो कुरोमा चाहिँ स्थानीय तह मात्रै नभएर जिल्लाका धेरै सरकारी कार्यालयहरू जसले जनताको सेवामा आफूलाई समर्पित गर्छ अथवा ऐन कानूनको पालना गर्छ त्यो सन्दर्भमा काहीँ ल्याप्सेसहरू भयो भनेर भन्दैछन् त्यसलाई त्यसको आवाज उठाउने र सुसूचित गर्ने कुराहरूमा तपाईँहरूको असाध्यै राम्रो भूमिका छ। र समग्र विकासमा डेलिभरीमा तपाईँलाई सुशासनमा यदि संचार माध्यम भएन भनेर भन्दैछु मान्छेहरू स्वेच्छाकारी हुन्छ, शासकहरू डेलिभरी दिने मान्छेहरू स्वेच्छाकारी हुन्छन् र तपाईँलाई समाज पछाडि पर्छ। त्यसलाई तपाईँलाई तपाईँहरूले एउटा नियन्त्रणको भूमिका पनि खेल्नु भएको छ। राज्यको चौतरङ्गको रूपमा तपाईँहरूले खेल्नुपर्ने भूमिकामा कुनै पनि कसर बाँकी राखेको जस्तो मलाई लाग्दैन।
2: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा चाहिँ स्थानीय संचार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
1: एकदमै तपाईँले भनेका यी सबै कुराहरू चाहिँ असाध्यै महत्वपूर्ण कुराहरू र स्थानीय सरकारले असाध्यै चनाखो भएर गर्नुपर्ने कुराहरू हुन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन लगायतका विषयहरूमा हामीले एउटा योजना बनाएर अगाडि बढ्छौँ। अब पर्यटनको सम्बन्ध चाहिँ कस्तो रह्यो भन्नु भन्दैछ हाम्रो रामेछापको धेरै ठाउँहरूमा त्यस्तो बाह्य पर्यटनहरू आएन, स्थानीय तहलाई एकदमै ठुलो आय आर्जन दिने र हाम्रो समृद्धिमा सहयोगी हुने खालको छैन। एउटा खानादेवी छ होइन, त्यो खालको एउटा बाहेक अरू कुराहरूमा आन्तरिक पर्यटनको विकासमा पनि हामीले गरेको कामको तपाईँहरूले राम्रोसँग प्रचार गरिदिनु भएको छ। विपद व्यवस्थापनको कुरा पनि हामीले व्यवस्थापन गरेका छौँ, त्यसले तपाईँलाई तपाईँहरूले त्यसमा सम्प्रेषण गर्नुभएको छ। शिक्षाको गुणस्तर कायम राख्नको लागि हामीले गरेका कुराहरूमा पनि तपाईँहरू सँगै सहभागी हुनुहुन्छ र यी तपाईँले भनेका सबै कुराहरू स्थानीय सरकारले अत्यन्त चनाखो र बुद्धिमत्तापूर्वक गर्नुपर्ने कामहरू हुन् र यो हामीले गरेका कामहरू एक अर्कासम्म असल अभ्यासको रूपमा पुर्याउनको लागि तपाईँहरूले खेल्नु भएको भूमिका असाध्य महत्वपूर्ण छ। यसमा हामीले जे गर्न सकेका छौँ हामीले पनि इमान्दारीपूर्वक गरेका छौँ। अब काहीँ अब हाम्रो जस्तो भूगोल भएको ठाउँमा केही कुराहरू त कमी कमजोरी हुन्छन्, ती कमी कमजोरीहरूलाई सुधार्नको लागि तपाईँहरूले दिनुभएको सुझाव पनि हामी सबै मनन गरेका छौँ।
2: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि चाहिँ सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा चाहिँ संचार माध्यम कतिको प्रभावकारी छन्?
1: हो, यही यही यही कुरामा अब काहीँ काहीँ त अलिकति संचार माध्यमको आफ्नो भूमिकाले गर्दा केही कुराहरू उठाउन नसकेका कुराहरू पनि आएका छन्, अलिअलि तपाईँहरू पनि आलोचित हुनुहुन्छ र यो कुरा काम गर्दै जाने सन्दर्भमा कहीँ न कहीँ त्रुटि हुन्छन्, 100% त केही पनि हुँदैन। तर संचार माध्यमको भूमिकाको कारणले गर्दाखेरि हुने जुनसुकै परिवर्तनहरू पनि असाध्य सकारात्मक र असल छन्। यसले तपाईँलाई स्थानीय तहलाई थप अगाडि बढ्न, समृद्ध हुन, स्थानीय तहले आफ्ना कार्यक्रमहरूलाई अत्यन्त समन्वयात्मक ढंगले अगाडि बढाउन तपाईँहरूले खेल्नु भएको भूमिका असाध्य प्रशंसनीय छ पत्रकारले।
2: अब विकास निर्माणको विषयमा संचार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन्?
1: विकास निर्माणको सन्दर्भमा भए गरेका विकास निर्माणका कुराहरूमा काहीँ भएका कमजोरीहरूको सन्दर्भमा तपाईँहरूले उठाउनु भएको आवाज असाध्यै प्रशंसनीय छ। र यो विकास चाहिँ कस्तो रह्यो भने स्थानीय तहमा हुने हरेक विकासमा चाहिँ स्थानीय तहको आफ्नो नियन्त्रण हुँदैन। हामीले पटक पटक आवाज उठाइरहेको कुरा चाहिँ स्थानीय तहमा भएका कुराहरू जति जे प्रस्ताव विकास निर्माणका कुरा हुन्छन् तपाईँ सरकारले संघीय सरकारले र स्थानीय तहले मिलेर गर्ने विकास निर्माणको काम त स्थानीय तह भूगोल त स्थानीय तह त्यो स्थानीय तहमा भएका डुप्लिकेसनहरू भएका कमजोरीहरूको सन्दर्भमा तपाईँहरूले आवाज उठाइदिएर स्थानीय तहको अधिकार स्थानीय तहको भूमिकालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने तपाईँहरूले गर्नुभएको जुन काम छ जुन आवाज उठाइदिनु भएको छ त्यसको लागि म एकदमै तपाईँहरूको भूमिकालाई सकारात्मक रूपमा लिन्छु र यो आवाजको लागि तपाईँहरूलाई धन्यवाद पनि दिन्छु र आगामी दिनमा पनि तपाईँहरूले स्थानीय तहलाई कसरी जिम्मेवार बनाउन सकिन्छ कसरी स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ कसरी सबल बनाउन सकिन्छ भनेर थप आवाज उठाउनु पनि जरुरी छ।
2: अब आगामी दिनमा लिखु तामाकुसी गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ?
1: हो यो सञ्चार माध्यममा मेरो त कस्तो धारणा भनिन्छ भने लिखु तामाकुसीले मात्रै होइन आठैवटा स्थानीय सञ्चार माध्यमलाई एकदमै टिकाएर राख्नुपर्छ उहाँहरूको क्रियाकलापप्रति हामीले सकारात्मक सोच दिनुपर्छ र हामीले के गर्दाखेरि स्थानीय सञ्चार माध्यमहरूको बाँच्न सक्ने अथवा स्थानीय पत्रकारिता टिक्न सक्ने हुन्छ त्यसमा हामीले सहयोग गर्नुपर्छ भन्ने मैले आवाज उठाउँदै आएको छु र अब आगामी दिनमा पनि हामी तपाईँहरूसँग सँगै मिलेर सबै सञ्चार माध्यम तपाईँ लगायत सबै सञ्चार माध्यमसँग सँगै मिलेर तपाईँहरूको उपस्थितिलाई अझ कसरी मजबुत बनाउन सकिन्छ भनेर हामीले सोचेका छौँ र त्यही अनुसार हाम्रा कार्यक्रमहरू पनि छन्।
2: हजुर, जस्तै जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना हजुरले कतिको देख्नुहुन्छ?
1: सहकार्य नगरिकन तपाईँहरूसँग समन्वयात्मक भूमिका नखेलिकन हामीले मात्रै गरेका कार्यक्रमले त्यसको उपलब्धि त केही हासिल गर्न सक्ला त्यसले तपाईँलाई सबै समुदाय बीचमा हामीले गरेको कामको आवाज पुग्न सक्दैन। त्यसकारण हरेक सशक्तिकरणका कुरा गर्नुहोस्, समावेशिताका कुरा भन्नुहोस्, शिक्षामा देखिएका असल अभ्यासका कुराहरू भन्नुहोस्, यी सबै स्थानीय सञ्चार माध्यमसँग गरिने सहकार्यले नै हामीलाई पनि जिम्मेवार बनाउँछ र यसमा हामी सोचेछौँ। यी कामहरू आगामी दिनमा हामीले गर्ने कार्यक्रमहरू पनि छन् हामीसँग।
2: हजुर, सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले कस्तो सहयोग गर्न सक्छ अध्यक्षज्यू?
1: हो, यसलाई एकदम प्रभावकारी बनाउन र यसलाई टिकाइ राख्नको लागि यसलाई सबै स्थानीय तहहरू मिलेर योसँग सहकार्य गर्नु जरुरी छ। कार्य गर्दाखेरि कुन कुन विषयमा रेडियोहरूमा हामीले समावेश गर्ने र हामीले गर्न सक्ने सम्पूर्ण सहयोगहरूलाई एकीकृत रूपमा एउटा कानून बनाएर स्थानीय कानून बनाएर अगाडि बढ्नुपर्छ भनेर पत्रकार महासंघसँग पनि मैले सल्लाह गरेको छु र त्यही अनुसार अगाडि बढ्ने हामीले प्रतिबद्धता पनि जाहेर गरेका छौँ।
2: हजुर, अब आगामी पाँच वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता के हो?
1: मेरो सबैभन्दा पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक हो। होइन, सडकको सन्दर्भमा हामीले धेरै उपलब्धिहरू हासिल गरेका छौँ। हामीले असाध्यै अप्ठ्यारो भूगोलमा छ लिएको तानापछि सबैभरि नदी कटानमा तपाईँलाई बाढी पहिरोको जोखिममा छ, यसलाई पनि व्यवस्थापन गरेर कसरी लान सकिन्छ भनेर बाटोको पिच अगाडि बढाइराखिएको छ। शिक्षाको सन्दर्भमा तपाईँलाई यसरी कक्षादेखि कक्षा पाँचसम्मको तल्लो लेभलको शिक्षालाई कसरी प्रभावकारी बनाउने, बालमैत्री बनाउने र विद्यार्थीहरूलाई ल्याएर कसरी आकर्षक शिक्षा दिने भन्ने किसिमको कार्यक्रमहरूसँग हामीसँग प्रशस्ती छ। शिक्षामा हामीले नौलो अभ्यास एउटा के गरेका छौँ भने हरेक इसिडीमा पढ्ने विद्यार्थीहरूलाई उसको शैक्षिक उन्नतिको लागि हामीले छात्रवृत्ति जस्तो एउटा कोर्सको व्यवस्थापन गरेका छौँ, जसलाई अभि हामीले जति पैसा राख्छौँ अभिभावकले पनि त्यति पैसा राख्नुहुन्छ र उहाँले एससी सकिसकेपछि त्यो पैसा फन्डको रूपमा उच्च शिक्षा हासिल गरेर लानुहुन्छ। यसको उद्देश्य के छ भन्नुहुन्छ भने सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढोस् भन्ने हो। कृषिमा पनि राम्रो काम भइराखेको छ अहिले, स्वास्थ्यमा पनि हामीले एकदमै डिजिटल प्रणाली मार्फत बिरामीहरूको पहिचान गर्ने र त्यसको आधारमा कसरी उपचार सेवालाई प्रभावकारी बनाउन सकिन्छ भनेर पनि हामी लागेका छौँ। पाँच वर्षको जे हामीले योजना बनाएका छौँ, सडकको योजना, स्वास्थ्यको योजना, शिक्षाको योजना, अब पाँच वर्षपछि लिखुतामा कोसीलाई तिन चारवटा कुराहरूमा कहाँ पुर्याउन सकिन्छ भनेर पनि हामीले योजना बनाएका छौँ। त्यही योजना अनुसार हामी अगाडि बढ्छौँ।
2: हजुर, हजुरले सरस्वती भन्नुभएको यो मुख्य प्राथमिकता, अब ती प्राथमिकताहरू हासिल गर्न स्थानीय सञ्चार माध्यमले कस्तो भूमिका खेल्न सक्छन्?
1: यी यस्ता खालका हाम्रा प्राथमिकतालाई कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा तपाईँहरूसँगको सहकार्यले तपाईँहरूले दिनुभएको सुझावले असाध्यै राम्रो भूमिका खेल्छ। हामीले गरेको कामहरूलाई समुदायसम्म पुर्याउने र लिखुतामा कृषि गाउँपालिकाले यो गरेको सबै कामहरू चाहिँ जनताको समृद्धिको लागि हो, त्यसकारण जनताले साथ दिनुपर्छ, समुदायले साथ दिनुपर्छ, सबै राजनीतिक दलले साथ दिनुपर्छ भनेर तपाईँहरूले गर्ने जुन किसिमको एडभोकेसी छ त्यसले नै यो सबै कार्यक्रमहरूलाई अगाडि बढाउन र यसलाई दिगो रूपमा विकास गर्न र यसलाई उदाहरणको रूपमा अगाडि बढाउन पनि तपाईँहरूको असाध्य महत्वपूर्ण भूमिका छ। यो भूमिकामा तपाईँहरू अटल हुनुहुन्छ र यो भूमिका तपाईँहरूले निर्वाह गर्नुहुन्छ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ।
2: अब रामेछापका नागरिक जो अहिले हजुरको रेडियो पनि सुनिरहनु भएको छ, रेडियो सुनिरहनु भएका श्रोता र अठारौं स्मारिका जसले पढिरहनु भएको छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ अध्यक्षज्यू?
1: एकदमै रामेछाप जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा संचार माध्यमले खेलेको भूमिकाप्रति सबैलाई सकारात्मक हुन र यसलाई असल कामको रूपमा लिइदिनु हुन म सम्पूर्ण नागरिकहरूलाई अनुरोध पनि गर्दछु। संचार माध्यमको विकास नभएको भएदेखि हामीले गरेका हरेक क्रियाकलापहरू हामीले जनता सामु पुग्नु थिएनन् र त्यो तिर नपुगेपछि हामीले गरेको कामको कुनै अर्थ पनि रहन थिएन। र जसले रेडियो सुनिरहनु भएको छ उहाँहरू सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। विकास निर्माण भनेको एउटा प्रक्रिया हो, यो प्रक्रिया क्रमिक रूपमा हुँदै जान्छ र रेडियो संचार माध्यमहरूले यसलाई गरेको प्रसारणप्रति सबै सकारात्मक भइदिनु होला र हरेक संचार माध्यमले जनताका आवाजहरू उठाउँछ भनेर विश्वास गरिदिनु होला भन्ने म भन्न चाहन्छु। र जसले स्मारिका पढ्नुहुन्छ वा स्मारिका पढ्नेहरूलाई पनि हरेक कुरामा सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्न सोच दिनु म अनुरोध गर्छु।
2: हजुर, अब जाँदा जाँदै तपाईँको विचारमा हजुरको रेडियोले रामेछापको सामाजिक सांस्कृतिक र विकास यात्रामा कस्तो योगदान पुर्याएको छ र आगामी दिनमा यसको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ हजुरलाई?
1: संचार माध्यमले हजुरको रेडियोले रामेछाप जिल्लामा स्थापना भएदेखि नै आफ्नो असाध्य प्रष्ट भूमिकामा अगाडि बढेको छ। यसले विभिन्न आरोह अवरोह भोग्दै गर्दाखेरि पनि रामेछाप जिल्लाको सांस्कृतिक प्रवर्धनको कुरा भनौँ, संचार माध्यमबाट जनता सामु पुर्याउने आफ्नो आवाजहरू भनौँ, डेलिभरीमा भएका समस्यालाई तपाईँले होसियार गराउने कुराहरू भन्नुहोस्, यी सबै कुराहरूमा तपाईँको असाध्यै राम्रो र असल भूमिका छ। यो भूमिकामा तपाईँहरूले एकदमै दृढ भएर लागिरहनु भयो भन्ने भनेदेखि पत्रकारिताको असली अभ्यास हजुरको रेडियोले गरेको छ भन्ने कुरो जनताले थाहा पाउँछन् र यसको लागि तपाईँहरूलाई शुभकामना पनि दिन चाहन्छु।
2: हस् सदस्यज्यू, ल हुन्छ, हजुर व्यस्त भएर पनि समय उपलब्ध गराइदिनु भयो, हजुरलाई धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद हजुरको रेडियोलाई, हजुरको रेडियो मार्फत मेरो आवाज जनता सामु पुर्याइदिनु भयो त्यसको लागि म तपाईँहरूसँग आभारी छु। धेरै धेरै धन्यवाद।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुड भन्ज्याङ सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भयो त?
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: नयाँ अनलाइन प्रणाली लागू, सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
8: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाई चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
7: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति, बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने, लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता, खोजी कार्य जारी।
9: नदीमा पनि केरे लगाएर पनि, बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ, सबै प्रयास त्यहाँ जारी।
7: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट, वेस्ट इन्डिजले छनोट खेल्नुपर्ने।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु पर्छ। अब खबर सन्तोषी रावलबाट।
11: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
12: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने। आजका मुख्य निर्णयहरू यी रहेका छन्।
11: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छूट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसीएलको शेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली कांग्रेसकी सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोड़फोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन सम्झौता कार्यान्वयनको माग गर्दै 12 अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
13: सुनसरीको देवानगंज, कप्तानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कांग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्याप्सेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
11: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 3 सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने, प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएनसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जीसी,
14: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा. अब अर्को चाहिँ त्यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरण र सम्बन्ध सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो.
11: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ. सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो. नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ.
15: आइसकेका छन् त्यसलाई उत्खनन गर्ने रुजु गर्ने होइन त्योबाट चाहिँ भेरिफाई गर्ने सो प्राइमरी डेटा नष्ट भयो सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पनसेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो. दोस्रो कहीँ अनियमितता दुरुपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ निगरानी गर्ने अनुगमन गर्ने अलिक ठूलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो तिनलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो

0: र सांसदहरूले ग्यासको कृत्रिम अभाव कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो। रासोपाकै सांसद अप्सना बानुले भने ग्यासको माग अचानक बढ्दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो। कांग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास पर्याप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
1: किसानलाई कति बिक्री वितरण भयो यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु, मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
0: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह, रौशन खातुन र सबनम खातुन रहेको वडा अध्यक्ष अतिकुल रहमानले सीआईएमसँग बताउनुभयो।
2: त्यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर एउटा केटी एउटा केटा तीनजना एकाएक त्यहाँ पानी आयो हगायो। खोजीखारी त भइरहेको छ अहिले, डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष आठमा उक्लिने सम्भावना छैन।
3: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै
4: अगर यहाँ मिल्ती अपने के नेपाल में खाद तो इंडिया कुनो आदमी नदी थे व्यक्ति अब जहाँ 5 बोरा काम है एक बोरा से तो न पुगते तो ऊ किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
3: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री रिपोर्टसँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको

0: सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
1: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
5: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिर्सियाका ब्रह्मदेव यादव कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जय शंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
6: इन्डियामा गएर ल्याए 350 बोरा आएपछि अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसान माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट चार चोटीमा।
5: मलङ्गुवा नगरपालिका छ खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
7: इन्डिया त पहिले मिलित रहले सरकार चलते मतलब बडा दिक्कत इन्डियो चलाबेमे इन्डिया वाला छोडियो दै छै, आइ नेपालके 17 छिनिए लै छै, जनता त कहुँ गेने रह गेल। हम सरकार के कथि कहबै, सरकार सब त जनते बनाइले त हमैनी के कहला से कथि होतै, सरकार किछो न होतै।
5: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाइ 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
7: खाली
8: छे आ नेपाल आवे रहे तो रास्ता में जो घूमा हो एसएसपी के वो हमरा पकड़ ले 35 दिन पर वहाँ से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
5: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका दुईका वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
9: मलले अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
5: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
10: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने अनि यहाँबाट हुने कार्यवाहीको लागि सिफारिस गर्न सक्नुहुन्छ।
5: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
11: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर राख्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
4: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
14: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने? यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ़दो छ। पछिल्लो 1.5 महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने? यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
11: के भयो त फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या विस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवतः यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिनँ म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था,
15: लगाउने ठाउँ पनि थाहा छैन,
11: थाहा नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्न देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुनिएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, त्यो प्रश्न गरिराख्नु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
15: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
11: ठिक भन्नुभयो, वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ जस्तै भनौँ पाँच वर्षभित्र मात्र लगाइरहन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ किन भन्दाखेरि त्यसको बुस्टर लगाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन् अझ भन्नुपर्दा अझ प्रश्नसँग भन्नुपर्दा कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलगाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ
15: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो
11: त्यो चाहिँ सम्भावना बढी छ मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो हेबिट भनौँ होइन कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भन्यो पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा चाहिँ जोखिम हुने नै भयो
15: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता
11: यो दुईमा के भिन्नता छ दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
15: झन्
11: 30% हाराहारीमा र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्नै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन त्यो चाहिँ नसासँग सम्बन्धित भयो त्यो सबैभन्दा खराब देख्छु मैले तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने एकदमै जिउ दुख्ने अब खान मन नलाग्ने झन्डै नै 8-10 दिन त यति लथालिङ्गो हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ औषधि त डुबेको छैन त्यो लक्षणमा आधारित हुन्छ उपचार खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो त्यसको नियन्त्रण गर्नु पर्यो तेस्रो फरक भनेको लामखुट्टेको प्रजाति फरक छ लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने यो चाहिँ क्युलेस जातको लामखुट्टे हो यो दुईटा चाहिँ अलिकति प्रजातिमा फरक छ लामखुट्टे सामान्यत चिन्ह चाहिँ अब लामखुट्टे नै हो होइन सबैले झलक्के हेर्दा त्यही देख्छ तर डेङ्गुको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे अब लामो खुट्टा भएको नै भयो त्यसको ठ्याक्कै यही भनेर छुट्याउन अलिक गाह्रो छ क्युलेक्स जातको तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पाठ सिकिसकेका छौँ यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन त्यसरी बुझ्नु कि 250 जनामा 1 जनालाई कडा हुन्छ
15: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ छोटोमा यहाँको सन्देश के छ
11: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस् तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा दोस्रो कुरा त खोप नै हो किन भन्दाखेरि खोपले नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध
14: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
4: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा गरिएको छ घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन् माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: हामीसँग पहिलो खण्डमा नेपाल कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्ने र दोस्रो खण्डमा नेपाल कंग्रेसका युवा विद्यार्थी नेता आशिष देवकोटा रहनुहुनेछ। म सर्वप्रथम प्रकाश स्नेहजीलाई स्वागत गर्छु। प्रकाश स्नेहजी, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: तपाईँहरूको निवर्तमान सभापति शेरबहादुर देउवालाई 7,000 कार्यकर्ता उतारेर एयरपोर्टबाट स्वागत गर्दै निवाससम्म पुर्याउने तयारी भएछ। लाग्छ ठूलो पदक जितेर आउँदै हुनुहुन्छ, के छ तपाईँहरूको टिप्पणी?
2: होइन, अब उहाँ विदेशबाट आउँदै हुनुहुन्छ, अब श्रद्धा भएका कार्यकर्ता साथीहरू जान्छन्, जानु पनि कल्चर हो।
1: हजुर,
2: त्यसलाई हामीले पदक जित्ने नजित्ने भन्ने भन्दा पनि एउटा श्रद्धाका कारणले उहाँप्रतिको भावना सम्बन्धका कारणले जाने कुरा हो, यसलाई हामीले अन्यथा रूपमा लिएका छैनौँ।
1: स्वागत हो कि कुरा हो?
2: होइन, अब श्रद्धा भएका पार्टीका नेता साथीभाइहरू उहाँसँग भावनात्मक सम्बन्ध भएका साथीहरूले जाने कुरा त्यसलाई हामीले किन अन्यथा
1: अनिवार्य पुग्नु भनेर परिपत्र भइरहेको छ रे नि त। नि अनिवार्य भनेको श्रद्धा भन्दा पनि कर्काप भयो नि फेरि, होइन?
2: होइन, श्रद्धा भएकाहरू अनिवार्य भन्ने होला नि, त्यसलाई गलत ढङ्गले हामीले व्याख्या बुझ्नु जरुरी छैन नि। तपाईँलाई पनि जान छुट्छ, श्रद्धा भए मलाई जान छुट्छ, अर्कोलाई छुट्छ।
1: तर के हुन लाग्दैछ, उहाँ बालुवाला प्रधानमन्त्री हुँदा त यस्तो खालको स्वागत सत्कार भएर निवाससम्म लगेको थाहा छैन मलाई। म कहिले काहीँ पूर्व महाराज ज्ञानेन्द्रलाई यस्तो भएको देखिरहेको छु, तर अरू नेताहरूलाई चाहिँ खास गरी गणतन्त्र आएपछि यस्तो भएको थाहा थिएन।
2: हजुर,
1: किन यस्तो हुनु खोज्दैछ त?
2: होइन, ठिक छ, अब त्यो पार्टीभित्र हाम्रो दुईटा समूह हिजो पनि थियो, आज पनि थियो,
1: दुई
2: कोइलाको पालादेखि थियो। अब आफूले श्रद्धा गरे नेतालाई सम्मान गर्ने त्यो निवाससम्म पुर्याउने कुराले हामीले त्यसलाई कुनै नकारात्मक टिप्पणी हामी त्यसमा गर्न चाहन्नौ।
1: हजुर,
2: ठिक छ, त्यसलाई चाहिँ स्वाभाविक रूपमा लिएर गएर बरु यसपछिको काङ्ग्रेस पार्टीभित्र
1: त्यहाँ आउँछु। तर तपाईँलाई मेरो के प्रश्न भन्दाखेरि, शेरबहादुर देउवा आज पनि तपाईँहरूको पार्टीको कार्यकर्ता त एउटा सदस्य त हो नि कि होइन?
2: हाम्रो पार्टीको अभिभावक पनि शेरबहादुर नेता हो।
1: अनि के पार्टीको निर्देशन छ यो तहको तामझामका साथ स्वागत गर्ने, अथवा अभिभावक हो भने पार्टीको कुनै त्यस्तो निर्देशन हो स्वागत सत्कारमा जानु लामबद्ध
2: केन्द्रीय समितिको बैठकमा त्यो स्वागत गर्ने सन्दर्भ केही छलफल बहस केही पनि भएको छैन?
1: हजुर,
2: हो, अब त्यो पार्टीमा राजनीतिक भन्दा पनि उहाँले आफूले भने अनुसार औषधि उपचार काल गरेर फर्किएको भन्ने कुरा हामी सबैले थाहा छँदैछ। श्रद्धा भएका साथीहरू जो पनि अब पार्टीका नेताहरू जान सक्नुहुन्छ, त्यसलाई आफ्नो
1: यो काङ्ग्रेस जोडिँदा काङ्ग्रेसलाई यसले कुनै अप्ठ्यारो पार्छ पार्दैन? मैले आधिकारिक रूपमा
2: काङ्ग्रेसलाई किन अप्ठ्यारो पार्ने? सभापति, उपसभापति, महामन्त्री, पूर्व सभापति, पूर्व प्रधानमन्त्री जाने आउने कुरा त बिरामीका कारणले, अरू केही व्यक्तिगत भ्रमणका कारणले, राजनीतिक कारणले आउने जाने भइरहन्छ नि, यसलाई हामीले अन्यथा लिनुहुन्न।
1: तर यो स्वागत सत्कार र एक खालको लामबद्ध हुने काम चाहिँ खुसियाली मनाएको भन्ने पनि सुन्दैछ नि, अदालतले उहाँलाई आधिकारिकता दिँदैछ अरे त्यस कारण?
2: होइन, त्यो अदालतले अगाडि नै आधिकारिकता दिने भन्ने कुरा त अहिलेको सरकारलाई बढी थाहा होला, किनभने सरकारले हाम्रो पार्टीको आन्तरिक विवादमा धेरै कुरा खेल्न खोजेको, त्यसका प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ, बाहिर पनि अहिले त्यसका बारेमा धेरै ठूलो आलोचना भएको छ।
1: हजुर,
2: स्वतन्त्र न्यायपालिकाको गरिमा र राख्नका निम्ति, असुन राख्नका निम्ति हामी त्यसका बारेमा आम नागरिकले सचेत भइसकेका छन् एउटा।
1: हजुर,
2: दोस्रो कुरा, अब आज कुनै पार्टीमा पार्टीको आन्तरिक द्वन्द्वमा सत्तासीन पार्टीले खेलेर कुनै एउटा संवैधानिक स्वतन्त्र न्यायपालिका जस्तो संस्थालाई प्रभावमा पारेर आफू अनुकूल हुने गति निर्णय गराउने कुरा चाहिँ त्यो कुरा हाम्रो लागि स्वीकार्य हुँदैन।
1: हजुर,
2: किनभने न्यायमूर्तिहरू पनि त्यति कमजोर छैन, न्यायालय पञ्चायतमा पनि कसैको दबावमा पनि नझुकेको, हिजो माओवादीको दुई तिहाई, 15 सालमा कांग्रेसको दुई तिहाईको सरकारसँग पनि नडराएको, अब कसैलाई डराएर धम्काएर न्यायमूर्तिहरूले निर्णय गर्न सक्ने अवस्था हुँदैन र स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्रपूर्वक निर्णय गर्ने कुरामा हामी प्रतिबद्ध छौँ र न्यायमूर्तिहरूले कानून अब मात्र होइन तथ्य प्रमाणका आधारमा निर्णय गर्नु
1: हुन्छ। यहाँ तपाईँले भन्न खोजेको अलिकति क्लियर पार्नु त, जस्तो सरकारले सत्तारूढ दलले खेल्न खोज्यो भन्न खोजेको के हो यो अलिक बुझ्ने भएर भनिदिनु त नेपाली जनतालाई।
2: होइन, अब त्यो के अरे, अहिले प्रधानमन्त्री र बालेन सरकारले त न्यायालयलाई पनि आफ्नो अनुकूल बनाउनका निम्ति पछिल्लो पटक गरेका निर्णय, न्यायालयभित्र जस्तो संवैधानिक परिषद गरेका निर्णयहरूले धेरै कुराहरू थाहा हुन्छन्
1: र
2: पछिल्लो पटक हाम्रै बारेमा निष्ठा दिँदा पनि प्रत्यक्ष अप्रत्यक्ष सोसाइटीमा त्यसका पक्ष विपक्षमा त भइरहेकै छन् नि। त्यसैले हाम्रो मान्यता के हो भने स्वतन्त्र न्यायपालिका गरिमालाई स्वतन्त्र न्यायपालिका
1: भन्नुको अर्थ अदालत मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिस्पर्धी देखेको दललाई ठिक ठाक पारेर मैदान खाली बनाउन खोज्यो भन्ने तपाईँहरूको आशंका?
2: त्यो त उहाँहरूले काङ्ग्रेसका विरुद्धमा कुनै संस्था मार्फत, कुनै संवैधानिक निकाय मार्फत नाङ्गो नाच नाच्न पाइँदैन,
1: त्यो खतरा चाहिँ तपाईँलाई पनि आवाज भयो।
2: किन आवाज त राज्यले, राज्यको मातहतमा संवैधानिक निकाय पनि हुँदैन, राज्यले त्यसलाई आफ्नो नियन्त्रण राखेर काम गर्न पाइँदैन।
1: जस्तो अब केन्द्रीय समिति बैठकबाट चाहिँ खास गरी यो अदालतलाई दोष दिने भन्दा नि तपाईँ आफू मिल्ने हो भने त खास गरी
2: अदालतलाई हामीले दोषै दिएको छैनौँ, राज्यसँगको कुरा हो, अदालतलाई के दोष दिएको छ? अदालतले हामीलाई त राम्रै न्याय नै गरेका छ, अदालतले न्यायका पक्षमा सत्यको पक्षमा निर्णय गर्दै गएको छ, संवैधानिक निकाय निर्वाचन आयोगले गर्यो, अदालतको गरिमा राख्नुपर्छ, अदालतलाई न्यायमूर्तिलाई विवेकपूर्ण निर्णय गर्न दिनुपर्छ भन्ने मात्रै।
1: सत्तारूढ दललाई पनि त तपाईँहरूले आक्षेप लाउनु भन्दा आफ्नो थैली दल्लो पार्नु भन्छ नि त होइन?
2: हामीभित्र विशेषमा आदिवासी सन्दर्भमा जसरी पार्टीभित्र सामान्य एउटा किजलो भएको छ, त्यो किजलका सन्दर्भमा कसले खेल्ने कुरा त हुँदैन, सबैभित्र झगडा हुन्छ, भोलि रवि र बालनभित्र पनि झगडा हुँदैछ भन्ने बाहिर आएको छ नि, त्यसलाई हामीले भोलि हामीले खेल्ने कुरा त हुँदैन, त्यो पार्टीको आन्तरिक कुरा हो भन्ने बुझ्नु पर्यो नि त।
1: तर तपाईँहरू संस्थापनले पार्टी जोगाउने हो भने, पार्टी अर्को जन्मिन नदिने हो भने एकता गर्नुपर्छ, वार्ता गर्नुपर्छ भन्ने चर्चा आइरहेको छ।
2: एकता वार्ता गर्न तयार छौ तर आत्मसमर्पण गर्न तयार छैन।
1: त्यो भनेको कस्तो?
2: त्यो भनेको कस्तो भने नेपाली कामहरू विधानको परिधिभित्र रहेर विधानको सर्वोच्चता स्थापित हुने विधानको सर्वोच्चता केन्द्रमा राखेर काम गर्छ।
1: चौधवटा तपाईँहरूको महाधिवेशन भए, एउटा विशेष महाधिवेशन छोड्ने हो भने त्यो तिनजेलसम्म कहिले यो विधानको कुरा, कहिले यस्तो कुरा आउँदैन थियो, यसपटक चाहिँ त्यो पालनै गर्नुपर्ने, ढुङ्गाकै असर जस्तो किन गरिराख्नु भएको छ तपाईँहरू?
2: होइन, एउटा कुरा नेपाली विशेष महाधिवेशन नयाँ विधान अध्यावधि गर्यो
1: हजुर,
2: विशेष महाधिवेशनले हाम्रो विधानमा व्यवस्था भए अनुसार हिजोदेखि नै विशेष महाधिवेशनबाट हाम्रो पार्टीमा विभिन्न कालखण्डमा नेतृत्व पनि परिवर्तन भएको, विधानको ढलले नेतृत्व परिवर्तन गर्यो, नेतृत्व वैधानिक व्यवस्थाहरू धेरै परिवर्तन भयो, त्यसलाई सबैले मानेर जानुपर्छ भन्ने कुरा, त्यो विधान पनि नेपाली कंग्रेस पार्टीका कार्यकर्ताले तल्लो प्रवर्सी कार्यकर्ताले बनाएको, त्यो निर्णय सबले मान्नुपर्छ भन्ने।
1: अनि उहाँहरूले के भनिराख्नु भएको छ, 111 जना समेत पुस 10 गते 2082 जो क्रियाशील सदस्यता टुङ्गाइएको छ त्यसलाई कायम गर, हेरफेर नगर, महाधिवेशनका लागि चाहिने समितिमा हामीलाई समेट,
2: बहस गरेर आवश्यकता औचित्यका आधारमा कुन तहसम्म सहकार्य गरेर सम्झौता गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा, त्यो त छलफल बहसमा टेबलमा बसेपछि भइहाल्छ, त्यो भइरहेको पनि छ, गर्छौँ भने त्यति कुरा चाहिँ।
1: तर सभापतिले के भनिराख्नु भएको छ, थर्काएर फकाएर म थर्किन्न तर्सिन्न, यो कुरा सबैलाई हेकाओस् भन्नुभएको छ।
2: ठिक छ, अब यसलाई चाहिँ हामीले के हो भन्यो भने थर्काएर फर्काएर भन्ने भन्दा पनि सभापतिले भनेको विधानको परिधिभित्र सहमति सहकार्य गरौँ, बाँकी कुरा त्यस्तै हो भन्ने कुरा।
1: पार्टी जन्मियो भने के हुन्छ?
2: पार्टी जन्मिँदैन, पार्टी कसरी जन्मिन्छ? पार्टी जन्मिँदैन,
1: रोक्नुहुन्छ तपाईँहरू?
2: होइन, पार्टी जन्मिने सम्भावना हुँदैन।
1: निवर्तमान सभापतिसँग सभापतिको तपाईँहरू वार्ता गराउनुहुन्छ मिलाउन?
2: होइन, एउटा कुरा चाहिँ उहाँ अभिभावकीय भूमिकामा रहेर अभिभावक हुँदै हो, नेता हुँदै हो, जुन पार्टीले उहाँलाई नेपाली कंग्रेस सभापति बनायो, जुन पार्टीले उहाँलाई देशको प्रधानमन्त्री बनायो, जुन पार्टीले उहाँलाई आज पहिचान पनि दियो, उहाँले पनि यत्रो यो पार्टीमा यत्रो ढङ्ग र पसिना बगाउनु हो, त्यो पार्टीको अभिभावक भएर पार्टीलाई नयाँ ढङ्गले लिएर जाने कुरामा हामी तयारै रहन्छौँ।
1: सहमहामन्त्रीज्यू यहाँ चाहिँ अब प्रवास भ्रमणमा जाँदै हुनुहुन्छ, अमेरिकामा तपाईँहरूको प्रवासी कार्यक्रम छ, त्यो के कार्यक्रम हो, तपाईँ कतिन्जेल बिजी रहनुहुन्छ, त्यहाँ के हुँदैछ?
2: होइन, हाम्रो जनसम्पर्क अधिवेशन छ 14-16 तारिकसम्म, एक हप्तामा नेपाललाई फर्किने गरी छोटो कार्यक्रम हुन्छ
1: हजुर।
2: हाम्रो पार्टीको महाधिवेशन लागिसक्यो, पार्टीभित्र आन्तरिक गर्नुपर्ने धेरै कामहरू छन्, एक हप्ताभित्र नेपाल फर्किने गरी हामी जान्छौँ, महामन्त्री गुरुराज घिमिरे म जाने कुरा हो
1: हजुर,
2: हामी भोलि गएर एक हप्ताभित्र नेपाललाई फर्किने गरी हामी त्यो कार्यक्रम
1: हजुर। तपाईँलाई धेरै धेरै शुभयात्रा छ र तपाईँहरूको पार्टी नचोइटियोस्, हाम्रो शुभकामना छ।
2: ल, धन्यवाद तपाईँलाई।
1: अबको क्रममा हामीसँग नेपाली कंग्रेसका युवा विद्यार्थी नेता जो यो बेलाको संस्थापन इतरको नेताको रूपमा समेत चिनिन्छन्, आशिष देवकोटा, आशिष देवकोटासँग सम्वाद गर्दैछौ। आशिष देवकोटाज्यू, म तपाईँलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
3: हजुर, धन्यवाद गोपाल सर।
1: अन्तत तपाईँहरू जस्तो युवा जेनजी विद्यार्थीहरू पनि एउटा ठाट बाँटका साथ आफ्ना नेताहरूको पूजा गर्नुपर्छ र त्यो किसिमले स्वागत सत्कार र स्कटिङ गर्दै निवाससम्म पुर्याउनु पर्छ भन्ने पक्षमा देख्नुभयो होइन?
3: यसै सर, म तपाईँको यो बीचमा सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू एवं नेपाली काङ्ग्रेसको निवर्तमान पार्टी सभापतिज्यू शेरबहादुर दाई, होइन, उहाँ 5 महिनाको औषधि उपचार गरिसकेपछि जसरी जेएनजी आन्दोलनमा सबैभन्दा बढीको माथि प्रहार भयो भने आदरणीय सदै नेता शेरबहादुर देवमाथि प्रहार भयो, उहाँको घर जल्यो, उहाँको चाहिँ सारा समयको घर, उहाँमाथि एउटा चाहिँ वृद्ध बहिनी, एउटा पूर्व प्रधानमन्त्री, उहाँले एउटा चाहिँ पार्टीको सभापतिमाथि, अरू नेताहरूमाथि कहीँ पनि प्रहार नहुँदै गर्दाखेरि उहाँमा जसरी प्रहार भयो, त्यो दुःखद थियो। त्यो घटनालाई जति निन्दा गरे पनि हामी नेपाली काङ्ग्रेसका वा नेपाली जनताहरू जति निन्दा गरे पनि त्यसलाई चाहिँ एउटा निन्दनीय घटना छ, है त। त्यस पश्चात उहाँको औषधि उपचार गरेर उहाँ सकुशल आफ्नो स्वदेश फिर्ता गर्छु हुन्छु भन्दै गर्दाखेरि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले हामी आफ्नो पार्टी सभापति, पूर्व पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीलाई स्वागत गर्छौँ भन्दै गर्दाखेरि तपाईँले जुन किसिमको एउटा चाहिँ आरोप वा एउटा किसिमको सन्देश दिनुभयो, होइन, पूजा गर्ने शैली वा के तपाईँको विभिन्न शैली निकाल्नुभयो, यसमा चाहिँ म थोरै खण्डन गर्न चाहे गोपाल सर, यसमा किनकि हामीले आफ्नो नेताप्रति स्वागत गरेको यो नेपाली काङ्ग्रेस सरकार हो, नेपाली काङ्ग्रेसको यो एउटा कल्चर हो, त्यो कल्चरभित्र बसेर हामी चाहिँ आफ्नो नेतालाई स्वागत गर्न खोजिरहेको
1: छ। तर यस्तो खालको स्वागत, 8,000 मान्छेको तयारी, एयरपोर्टमै स्वागत, त्यसपछि निवाससम्म स्कटिङ गरेर लाने, यो चाहिँ पूर्व महाराज ज्ञानेन्द्र शाहलाई देखिएको थियो, अर्को चाहिँ विदेशमा पुगेर ठूल्ठूलो पदक जितेर आउने खेलाडीहरूको देखिएको थियो, उहाँ पदक जितेर आउँदै गर्नुभएको त होइन?
3: उहाँको गल्ती भए कानुन बमोजिम उहाँले कानुनी कारवाही भोग्ने हो त्यो आफ्नो ठाउँमा रहेको छ है। उहाँहरूले अहिले पनि नेपाल सरकारले सट्टै नेपाल सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई जसरी चाहिँ भित्र एउटा राखियो उहाँलाई चाहिँ थुनामा राखेर पनि अनुसन्धान गरियो होइन। त्यसै आदरणीय सबै नेता पार्टी सभापतिलाई पनि सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर दाहाललाई पनि इन्टरपोल मार्फत चाहिँ रेड नोटिस चार पनि जारी गरियो तर इन्टरपोलले चाहिँ उहाँमाथि कुनै पनि प्रमाण केही पनि कारणले आधार नभएको कारणले गर्दा उहाँलाई पक्राउ पर्ने कुनै पनि कारण देखाएन र उहाँलाई चाहिँ एउटा सम्मानका साथ राख्यो हो। विश्वले वा चाहिँ इन्टरनेसनल्ली उहाँलाई काहीँ नै पनि उहाँको चाहिँ गल्ती छैन। उहाँको चाहिँ अहिलेसम्म हेर्नुहोस् उहाँलाई उहाँको परिवारको कारण उहाँको चाहिँ अरू मान्छेले वरिपरिका मान्छेहरूले फाइदा लिए होला अनि काहीँ गल्ती गरेर आफ्नोमा छ तर सर्दै नेता आदरणीय शेरबहादुर दाहालले काहीँ पनि उहाँ मुचिनु भएको नेता होइन र हामीले चाहिँ किन सम्मान गर्न खोजिरहेको छौँ अरे दुई पटकको पार्टी सभापतिज्यू पूर्व प्रधानमन्त्रीज्यू पाँचपटि प्रधानमन्त्री भइसकेको प्रधानमन्त्रीलाई उहाँको स्वास्थ्य अवस्था सुधार भएर नेपाल आउँदै गर्दाखेरि हामीले आदरणीय नेताप्रति सम्मान देखाउँछौँ आदरणीय नेतालाई सम्मान स्वागत गर्छौँ भन्दै गर्दाखेरि जसरी बाहिर किसिमको एउटा किसिमले चाहिँ न्यारेटिभ सोच आइरहेको छ पार्टीप्रति चाहिँ एउटा विखण्डनको सोच आइरहेको छ वा चाहिँ मान्छेलाई चाहिँ तपाईँको कस्तो विपक्षीले पनि सहानुभूति देखाइरहेको बेला
1: तपाईँले बाहिरको कुरा छाडिदिनु तपाईँको पार्टीभित्रबाट अहिलेको संस्थापन पक्षबाट यसको विरोध भइरहेको छ। हामी स्वीकार्दैनौँ राष्ट्रपतिको सवारीमा त अहिले रोकिसक्यो भने कहाँको व्यक्तिलाई यो गर्छौँ भनेर संस्थापनका नेताहरू पनि राख्नु भएको छ।
3: हेर्नुहोस् पार्टीका सबै नेताहरूले कार्यकर्ताहरूले स्वागत गर्न पाउनु आफ्नो उनीहरूको नैसर्गिक अधिकार हो उनीहरूको चाहना हो उनीहरूको इच्छा हो उनीहरूको कर्तव्य हो है।
1: स्वागतका लागि अनिवार्य उपस्थिति हुनु भनेर उद्दी जारी हुनु स्वागतका लागि सुन्नुहोस् आशिषजी स्वागतका लागि अनिवार्य रूपमा उपस्थित हुनु भनेर उद्दी जारी हुनु र समिति नै बनाएर तयारी गरिनु त जायज छ भनेको के
3: यस्तो पार्टीका कतिपय नेताहरूले वा चाहिँ सुदूरपश्चिमले वा चाहिँ विभिन्न पार्टीका अग्र नेताहरूले गर्न खोज्दा उनीहरूको अधिकार हो उनीहरूले गरेर आफ्नो छैन अहिले म तपाईँले के भन्छु भने नेपाली काँग्रेसले आधिकारिक नेपाली काँग्रेसले पार्टी सभा सधैँ नेता अहिलेको चाहिँ गगन थापाज्यूले कहीँ तपाईँको गएर उहाँको विरोध गर्नुभएको छ कहीँ उहाँले चाहिँ लेटर निकाल्नु भएको छ सभा नहुनुहोस् भनेर कहीँ चाहिँ उहाँकोलाई चाहिँ सहभागी हुँदै गर्दाखेरि चाहिँ गलत हो भनेर नेपाली काङ्ग्रेस आधिकारिक नेपाली काङ्ग्रेस आफ्नो पत्रिका निकालेको छ र निकालेन नि त भूपाल सर कुनै नेताले बोल्यो कुनै कार्यकर्ताले बोल्यो कसले बोल्यो भनेर व्यक्तिगत कुरा सुन्नुहोस् यहाँ होइन व्यक्तिगत कुराको पछि लगाएर तपाईँले कहिले पनि सक्दैन। मैले मात्र भन्नु खोजेको के हो भने नेपाली काङ्ग्रेसका सर्दै नेता नेपाली जसरी हामीले चाहिँ डिपी कोलाई सम्मान गर्छौँ जसरी हामीले सुशील कोलालाई सम्मान गर्छौँ त्यसै हामीले चाहिँ सर्दै नेता शेरबहादुरलाई सबै सहयोग गर्छौँ के उहाँलाई सम्मान गर्छौँ किन सम्मान गर्नु खोजिरहेको छ भने फेरि तपाईँलाई भन्दैछु भने उहाँ पाँचचोटि प्रधानमन्त्री भइसक्यो दुईचोटि पार्टी सभापति भइसकेको मान्छे हो त्यो नेता आफूले चाहिँ स्वास्थ्य अवस्था सुधार भएर नेपाल आउँदै गर्दाखेरि उहाँलाई हामी स्वागत गर्न पाउँछौँ स्वागत गर्छौँ भन्दै गर्दाखेरि त्यो स्वाभाविक रूपमा उनीहरूले पाउनु पर्ने चाहिँ नैतिक अधिकार हुन्छ। यसमा तपाईँ हामीले विरोध गर्नुपर्ने यसमा चाहिँ कुरा काट्नुपर्ने यसमा रेड कार्पेट ओछाए भन्नुपर्ने स्कटिङ गर्नुपर्ने भन्नुपर्ने त्यो काहीँनिर पनि देख्दिनँ सर मैले किनकि तपाईँको चुनावमाले हेर्नु न अहिलेको ब्यालेन्स ब्यालेन्सलाई चुनावमा कसरी प्रसार प्रसार कसरी गरियो देशभरि कसरी स्कटिङ गरेर गयो वा चुनाव प्रसार कसरी हिँड्नुभयो कसरी किन हिँड्यो यसरी हिँड्यो कसरी बोल्यो बोलेन नि त उनीहरूको तिमी कार्यकर्ताले देखाए उनीहरूको आफ्नो नैसर्गिक अधिकार तरिकाले उनीहरूको चुनावलाई प्रसार प्रसारमा गए आदरणीय सभापति गगन थापा जुन चुनावको नेपाली काङ्ग्रेसको चाहिँ विभिन्न कार्यक्रमहरू उहाँ हेलिकप्टरमा सवार हुनुभयो विभिन्न काठमाडौँमै छवटा कार्यक्रम आठवटा कार्यक्रममा हेलिकप्टरमा सवार उपस्थित हुनुभयो किन हुनुभयो कसरी हुनुभयो भनेर कहीँ पनि भनिनँ किनकि त्यहाँ नेपाली काङ्ग्रेसको उहाँ चाहिँ चुनाव प्रसार प्रसार हो त्यसै हामीले के भन्नु खोजेको कहाँ भने आदरणीय नेता शेरबहादुर दाई नेपाल फर्किँदै हुनुहुन्छ औषधि उपचार गरेर उहाँको एउटा वृद्ध नेता पनि हो उहाँ 80 वर्ष पुगेको एउटा नेतालाई चाहिँ उहाँको स्वास्थ्य अवस्था सुधार भएर घर आउँदै गर्दाखेरि म आएर यहाँ चाहिँ यदि गल्ती भए पनि नेपालको कानुनलाई मान्न तयार छु मैले कमजोरी भए त्यसको भागेर हेर्न तयार छु भनेर नेपाल आफ्नो देशमा आएर चाहिँ बस्ने नेतालाई चाहिँ हामीले सम्मान गर्छौँ स्वागत गर्छौँ भन्दै गर्दाखेरि तपाईँ जस्तो मिडियाहरूले वा अन्य साथीहरू विरोध गरेको देख्दाखेरि मलाई थोरै हास्यात्मक लागेको छ यसलाई।
1: तर विषय के हो भन्दाखेरि अब अदालतले आधिकारिकताका लागि फेरि निवेदन पुनरावलोकनमा पठाइदिनु निसादिनु उहाँको नेपाल प्रवेश हुनु उहाँलाई तपाईँ आफैले भन्नुभयो भगीरथ प्रयत्न गरेको इन्टरपोल समेत लगाउनका लागि त्यसबाट पार नलाग्नु र यही बेला यी संयोगका बीच उहाँ यहाँ नेपाल आइरहँदा चाहिँ एउटा पक्षले यो देउबाको स्वागत मात्र होइन नेपाली काँग्रेसको आधिकारिकता देउबातिर फर्किँदै गरेको उपलक्ष्यको एउटा हर्क बनाई पनि हो भन्ने टिप्पणी भइरहेको छ त्यसका प्रति पनि तपाईँ विमति राख्नु स्वाभाविक ठान्नुहुन्छ।
3: यसो हेर्नुहोस् है जेन्जी आन्दोलनमा नेपालको संविधान भन्दा बाहिर गएर नेपालको चाहिँ प्रधानमन्त्री नियुक्ति गरिएको छ तपाईँलाई थाहा छैन सर होइन सुशीला कार्की जसरी पूर्व प्रधान न्यायाधीश हुनुहुन्थ्यो तर उहाँ चाहिँ संविधानभन्दा बाहिर गएर उहाँलाई चाहिँ प्रधानमन्त्री बनाइएको छ किन तत्कालीन प्रधानमन्त्री बनाइएको छ किन बनाइयो भनेपछि तपाईँको गएर जेन्जी आन्दोलन प्रस्ताव जसरी देशमा चाहिँ घटनाक्रम भयो त्यस पश्चात उहाँले चाहिँ कानुन बाहिर गएर काम गरेको नेपाली काङ्ग्रेस के भयो भने नेपाली काङ्ग्रेसको विधानभन्दा बाहिर गएर तपाईँको पार्टी सभापति नियुक्तिदेखि लिएर अदालतको प्रोसेस वा चाहिँ तपाईँको गएर निर्वाचन आयोगहरूमा विभिन्न तपाईँको गएर रोल नम्बर 4 हुन्थ्यो वा के हुन्छ आधिकारिकता दिइसकेपछि नेपाली काङ्ग्रेस पार्टी सभापति गगन थापा हुनुभयो विशेष महाधिवेशन र उहाँको त्यो कार्य समिति भयो यसमा हामीले एसेस गरेका थियौँ होइन तर पछि के भयो भने हामीले चाहिँ त्यो हामीलाई चाहिँ नेपाली काङ्ग्रेसको विधानले के भनेको छ भने पार्टी सभापतिलाई चाहिँ ब्याक गर्न सकिने पार्टी सभापति हटाउन सकिने एउटा मात्र कारण के हो भने कि तपाईँको गरेर उसलाई चाहिँ अविश्वासको प्रस्ताव चाहिँ पार्टी त्यो केन्द्रीय कार्य समितिबाट निकाल्नु पर्यो कि चाहिँ के छ भने त्यो अघि पनि मैले के भने त्यति भेरिफाई चाहिँ विशेष महाधिवेशनमा चाहिँ भेरिफाई भएको थिएन फेरि यदि 40% भेरिफाई गरेको भए मात्र त्यसलाई मान्यता हुन्छ तर के भयो सबै बिचको चाहिँ घटनाक्रम विभिन्न चाहिँ नेसनल इन्टरनेसनल एउटा खेलको कारणले गर्दा नेपालमा चाहिँ विभिन्न जुन पार्टीहरू फुटाउने खेलहरू भए वा चाहिँ विभिन्न देशमा चाहिँ विभिन्न किसिमका सङ्कटहरू आइपुगे यस्तो बेला चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ विशेष महाधिवेशनलाई चाहिँ मान्यता दियो र गगन थापा चाहिँ आज सबै नेता गगन थापाले सभापति हुनुभयो यसमा हामीले के पनि मानेन अहिले के छ भने निष्ठा दिएर नेपाली काङ्ग्रेसलाई एउटा पनि फेरि होइन यो चाहिँ गलत थियो भनेर अहिलेकै प्रधान न्यायाधीशहरू भनिसकेपछि होइन एउटा निष्ठा दिनु भनेको चाहिँ हाम्रो लागि एउटा स्वागत योग्य हो नेपाली काङ्ग्रेसलाई एउटा एक ठाउँमा ल्याउने ढिक्कामा आउने एउटा चाहिँ सुवर्ण अवसर पनि हो त्यस कारणले किन खुसी छौँ भने अब यदि नेपाली काङ्ग्रेसले चाहिँ तपाईँको पूर्व चाहिँ पहिलाको चाहिँ कार्य समितिलाई मान्दै गर्दाखेरि चाहिँ एउटा राम्रो पछि के हुन्छ नेपाली काङ्ग्रेस एक ठाउँमा आउँछ नेपाली काङ्ग्रेस एकजुट गरेर अब महाधिवेशन जान्छ
1: तर सरकारले चलखेल गरेर देउबालाई नेपाल बोलाउने बाटो मन अदालत मार्फत प्रयोग गरेर हामीमाथि अन्याय गर्न खोज्दैछ भनेर प्रकाश रसाइली कंग्रेसको अहिलेको सहमहामन्त्री पदाधिकारी उहाँ भन्दै हुनुहुन्छ
3: आदरणीय नेता प्रकाश दाईप्रति मेरो सम्मान छ उहाँलाई मैले कुनै पनि खोटमा चाहिँ उहाँलाई मैले एउटा उहाँको एगेन्स्टमा बोल्न सक्दिनँ उहाँको विरुद्ध गर्न सक्दिनँ मात्र कि उहाँको आफ्नो व्यक्तिगत धारा हो नेपाली काङ्ग्रेस आधिकारिक व्यक्तिगत धारा होइन उहाँको व्यक्तिगत धाराको पछि हामी जानुहुन्न उहाँलाई उहाँको हामीले चाहिँ उहाँको एउटा भनाइलाई पनि हामी सम्मान गर्नुपर्छ तर आधिकारिकता के हो कसो के हो त्यो तपाईँले के भन्नुभयो भने सरकारले चाहिँ शेरबहादुर देवाललाई चाहिँ रेड कार्पेट उठाउनु खोज्यो शेरबहादुर देवाललाई सम्मान गर्नु खोज्यो
1: त्यो मैले
3: अहिले तपाईँलाई भन्छ प्रकाश दाईप्रति सम्मान छ उहाँले बोल्नु भएको होला कुनै कार्यक्रममा त्यो आफ्नो
1: नेपाली
3: काङ्ग्रेसले आधिकारिक अहिलेको नेपाली काङ्ग्रेस आधिकारिकता कहीँ पनि बोलेको छैन काहीँनिर पनि उसले अफिसियल रूपमा चाहिँ बाहिर ल्याएको पनि छैन त्यस कारणले गर्दाखेरि व्यक्तिगत पछि लागेर तपाईँ हामी चाहिँ जानुहुन्न र अरू आदरणीय नेताहरू पनि के याद गर्नुपर्छ भने हामी तपाईँ हामी झगडा गर्ने भन्दा पनि अब हामी मिलाउँदै लाग्नुपर्छ तपाईँहरूलाई युवाहरूलाई प्रति हामी पार्टीको हामी जसरी कार्यकर्ताहरूले नेता मानेका छौँ तपाईँहरूले पार्टीलाई चाहिँ एक ठाउँमा ल्याउनुपर्छ कुनै व्यक्तिगत रूपमा तपाईँले एउटा धारणा राख्नुहोला त्यो आफ्नो ठाउँमा छ र हरेक नेताले आफ्ना सबै नेताहरूलाई सम्मान गर्नुपर्छ एनजी आन्द्रा सबैभन्दा बढी प्रहारको माथि भयो शेरबहादुर दाईप्रतिको प्रहार भयो यसको चाहिँ हामी आफ्नो कार्यकर्ताहरूले बुझ्दै नबुझ्ने हामीलाई चाहिँ आज वर्षौंदेखि उहाँको 70 वर्ष 60 वर्ष उहाँको राजनीतिक यात्रामा उहाँले यति चल्लोसम्मको उहाँले पिटाइ खानुभयो त्यसको हामीले हिस्सा हामी कार्यकर्ता लिने नलिने होइन यस कारणले गर्दाखेरि हामी सम्मान गर्नुपर्छ उहाँलाई चाहिँ हामीले एउटा चाहिँ एक किसिमको चाहिँ स्वागतको लागि धाप राख्नुपर्छ र अर्को पार्टीको कुराहरूमा तपाईँले भनेपछि के छ भने होला तपाईँले अहिले के भन्नुभयो इन्टरनेसनल्ली वा जियो पोलिटिकल्ली कहीँ खेलेको त त्यो त केही पनि छैन किन यदि त्यही अदालतले हिजो के गरेको विशेष महाधिवेशनलाई मान्यता दिएको हिजो हामीले एक्सेप्ट गरेको गगन थापालाई पार्टी सभापतिमा हामीले नेपाली त्यहाँ सुमलाई जिताउन लागि परेको होइन फेरि भोलि पनि यदि चाहिँ तपाईँको हामी गगन थापाज्यूलाई चाहिँ विशेष महाधिवेशन माने पनि हामी एक्सेप्ट गर्छौँ र हामीले चाहिँ के गर्छौँ भने चाहिँ सबै नेता पार्टी सभापति पूर्व पार्टी सभापति शेरबहादुरलाई एक्सेप्ट गरेर पहिलाको कार्य समिति अगाडि गरेर विशेष महाधिवेशन वैधानिक हो भने पनि हामी एक्सेप्ट गर्न तयार छौँ हामी यस्तो कार्यकर्ता हुनुहुन्छ हामी जसरी पनि हामी काङ्ग्रेसको रूप सोध्न चाहन्नौँ काङ्ग्रेसको झन्डाभित्र बसेर हामी चाहिँ त्यो छाडी हामी बस्न खोजेको हामी कार्यकर्ता हो नेपाली काङ्ग्रेस एक ठाउँमा ल्याउन एक दिक्कलाई हामी जस्ता युवाहरू चाहिँ आज हामीले अगाडि बढिरहेका छौँ सर
1: हस् आशिषजी तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद तपाईँहरू चाहनुहुन्छ काङ्ग्रेस एक होस्
3: हस् थ्याङ्क यू सर थ्याङ्क यू तपाईँले टाइम दिनुभयो धन्यवाद धेरै धेरै
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
4: हजुरको रेडियो 102.1 मेगा
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौं
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
7: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
7: हुर्केकै गिरिराज चल्ला 150मा
8: हजुर हुर्किएकै गिरिराज सल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी।
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
11: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
12: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
13: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
12: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
13: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
12: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
13: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
12: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
13: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
12: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
11: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
11: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
12: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के कुटेन्छन्, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
15: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि।
1: वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि

0: मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली।
3: तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
4: न्यू धागो पसल,
5: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
4: न्यू धागो पसल
5: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यो यो?
4: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
6: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-13-79-40।

0: संयुक्त राष्ट्रपति बशर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले देशमा चलेको गृह युद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बशर अल असद सन् 2024 आफ्नो परिवार सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अबेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ़ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महकीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नबर्छन् जो हो नबर्छन् एमएग उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
3: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ, गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ, न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ, जनता मारमा छ, महँगीले डाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड, धार्मिक विवादका घटना बढ़ेको दावी गरे, तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
4: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ, सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउने माखिन्द्रित देखिन्छ। बालेर सरकारले आश्वासन पार्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
0: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
5: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला।
0: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरूराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
6: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
7: भनेको तपाईँहरूको हात परिसकेका छैन?
6: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनुभयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
7: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
6: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
7: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापाले तत्कालीन महामन्त्री भने हुनाले हो?
6: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
7: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले, किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
6: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन, र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन, त्यो कुरा नै अगाडि बढ्छ।
7: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको, अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ, त्यसमा बहस होला, कानूनी पक्षहरू होलान्, धारणा होलान्, यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
6: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ नि संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो, अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने, यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
7: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नुभयो। त्यो यदि समितिको मिलन बिन्दु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले?
6: होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो। हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौँ, हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने, अघि पनि मैले संकेत गरे, नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो, सबभन्दा ठूलो कानून त्यही हो। तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा, सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका 3 जना र सिराहाका 1 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए। त्यो सँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
1: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनैतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको शुरूदेखि मुद्दा चलाउन थालेको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: भोलि रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692695998।
9: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
12: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
13: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803 रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
13: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
13: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
3: तन्ने पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
3: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाई पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य।
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिक

0: र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: कहिले आयो भने विदेशबाट?
1: हिजो आएको मामा, हिजो। यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
0: लु लु लु नानी हो, चम्टी ल्याऊ, यता ल्याऊ, बाबु र आउनु भएको छ विदेशबाट।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हिलेटेरी रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
7: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार राति दस बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

प्रतिनिधि सभाको बैठक भदौ 1 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख टोल प्रसाद अर्यालले बैठक भदौ 1 गतेसम्म दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको। मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। त्यस्तै मंगलबारको बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखेका थिए। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच अबको एक हप्ताभित्र सरकार विस्तार सक्ने र अर्को हप्ताभित्रमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वास मत लिइसक्ने विषयमा सहमति भएको छ। कोशी प्रदेश सरकार विस्तार र मन्त्रालय बाँडफाँडको विषयलाई लिएर विराटनगर स्थित मुख्यमन्त्री निवासमा आज भएको तेस्रो चरणमा छलफलमा दुई दलबीच मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँडका विषयमा सैद्धान्तिक सहमति भएको बैठकमा सहभागी एमालेका सांसद रेवती र मनभण्डारीले जानकारी दिनुभएको छ।

सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चारैजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको। सरकारका प्रवक्ता सशन्त पोखरेलका अनुसार सुनसरीमा ज्यान गुमाएका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता र त्यस्तै सिराहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गरिएको। सुनसरीको कप्तानगंजमा भएको विवादपछि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओम प्रकाश, जयप्रकाश र रविन्द्र कुमारको मृत्यु भएको थियो भने त्यसपछि तराई मधेसका विभिन्न स्थानमा प्रदर्शन हुँदा सुरक्षाकर्मीको गोली लागेर सिराहाका गणेश कुमार यादवको पनि मृत्यु भएको थियो। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गरेमा कानूनी सजाय हुने भएको छ। सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढ़िरहेको सन्दर्भमा सरकारले कानूनी सजायको व्यवस्था गरेको। सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ। पार्टीभित्रको विवाद फुटतर्फ अघि बढ़िरहेका बेला नेपाली कंग्रेसको संस्थापन तर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन संस्थापन पक्षलाई चेतावनी दिएको छ। नेपाली कंग्रेसको संस्थापन तर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्रचार गरेको हो। आर्थिक वर्ष 2082-83 17 करोड़ भन्दा बढ़ी खर्च गरेको बागमती प्रदेशसभाले एउटा नयाँ र तीनवटा संशोधन सहित 4 विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईले गत आर्थिक वर्षको साउनदेखि असारसम्म 3 संशोधन र 1 नयाँ विधेयक पारित गरेका बताए। देशका विभिन्न ठाउँमा झण्डै 3 सातादेखि खाना पकाउने ग्यासका अभाव देखिए पनि रामेछापमा भने समस्या देखिएको छैन। सदरमुकाम मन्त्री लगायत जिल्लाका अन्य ठाउँमा पनि ग्यासका लागि उपभोक्ता लाइन बस्नु परेको छैन। नियमित रूपमा ग्यास वितरणकाले सिलिण्डर भएका उपभोक्ताले आवश्यकता अनुसार पाइरहेको व्यवसायीहरूको भनाइ छ। तर नयाँ सिलिण्डर सहित ग्यास बिक्रीमा रोक लगाएका कारण सिलिण्डर नभएका उपभोक्ताले भने नयाँ सिलिण्डर सहित ग्यास खरिद गर्न पाएका छैनन्। कारण नयाँ सिलिण्डर सहितको ग्यासको भाव बढ़ेर 5,000 रूपियाँ भन्दा बढ़ी पुगेको छ। यसबाहेक आफूसँग सिलिण्डर भएका उपभोक्ताले आधा र पूरा सिलिण्डर ग्यास खरिद गर्न पाइरहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा 15 जनाले रक्तदान गरेका छन्। जिल्ला प्रहरी परिसरमा भएको उक्त रक्तदान कार्यक्रम नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। रामेछापको माकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र अभिभावक बीचको संचार तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यार्थीको सिकाइ, उपलब्धि, अनुशासन र समग्र शैक्षिक सुधारका लागि विशेष कदम चाल्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको हो। जिल्लाबाट करदाता सेवा कार्यालय हटाएको केही महिनामा नै दोलखाको गौरीशंकर गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धुलीखेल काभ्रेको सँगको सहकार्यमा कर सम्बन्धी काम गाउँपालिकाबाटै गर्न थालेको छ। नेपाल सरकारले कर सम्बन्धी काम स्थानीय तहलाई जिम्मेवारी दिने गरी नेपालभर रहेका करदाता सेवा कार्यालयहरूलाई हटाएको थियो। स्थानीय तह सक्षम नहुँदासम्म सो सम्बन्धी काम सम्बन्धित जिल्लाको कोली निकायबाट हुने व्यवस्था गरिएको छ। मंगलबार गौरीशंकर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलीखेलबीच भएको सम्झौता बमोजिम अब व्यक्तिगत र व्यावसायिक प्यान नम्बर जारी गर्ने, मूल्य विवृत्ति कर भ्याट दर्ताका लागि सिफारिस र प्रमाणपत्र जारी गर्ने, नयाँ अन्तशुल्क इजाजत पत्र र नवीकरणका लागि सिफारिस र प्रमाणपत्र उपलब्ध गराउने र कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गरी प्रमाणपत्र जारी गर्ने उल्लेख छ। सिन्धुलीमा एक वर्षमा रक्तदान गर्नेको संख्या बढ़ेको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा 870 जनाले रक्तदान गरेका छन्। आर्थिक वर्ष 2081-82 वर्षमा भने 751 जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका कार्यालय प्रमुख पवन पाखरिनका अनुसार यस वर्ष रक्तदान गर्नेमा 723 जना पुरूष र 147 जना महिला रहेका छन्। वन संरक्षण सम्वर्धन, प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुर्याएका डिभिजन वन कार्यालय सिन्धुलीका रेन्जर राजकुमार महतारा प्रतिष्ठित गणेश बहादुर स्थायी संरक्षण राष्ट्रिय पुरस्कारमा प्रथम हुनुभएको छ। नेपाल सरकार कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भूसंरक्षण विभागले आर्थिक वर्ष 2083-84 लागि प्रदान गरेको उक्त राष्ट्रिय पुरस्कारमा महतारा पहिलो स्थानमा छनौट हुनुभएको हो।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत विवादमा तानिनु भएको छ। सेवाग्राहीसँग गरेको व्यवहारका कारण उहाँ विवादमा तानिनु भएको भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न संचार माध्यम सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि राउतसँग स्पष्टीकरण माग गरेको मन्त्रालयले जनाएको छ। रौतहटमा नदीमा नुहाउन गएका तीन बाल बालिका पानीमा डुबेर बेपत्ता भएका छन्। रौतहटको देवाई गोनाही नगरपालिका दुई लक्ष्मीनीमा स्थित लाल बकैया नदीमा नुहाउन गएका स्थानीय तीन बाल बालिका डुबेर बेपत्ता भएका हुन्। विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग 1 करोड़ धरोटीमा छान आदेश दिएको छ। व्यवसायी दीपकबाट सँगजोडिएको सम्पत्ति शुद्धिकरण मुद्दामा विशेषले सो बराबरका धरोटी माग गरेको हो। अब नेपालीहरूलाई पोर्चुगलका लागि भिसा प्रक्रिया सहज बन्ने भएको छ। नेपाल सरकारले पोर्चुगललाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति प्रदान गरेसँगै नेपालीहरूलाई पोर्चुगलको भिसा प्रक्रियामा सहज हुने भएको। मंगलबार बसेको मन्त्री परिषदको बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। नेपालमा पोर्चुगलको दूतावास नहुँदा पोर्चुगल जान चाहने नेपालीले भिसाको लागि भारतको नयाँ दिल्ली स्थित पोर्चुगलको दूतावास धाउनुपर्ने बाध्यता रहँदै आएको छ। पोर्चुगलले काठमाडौँमा काउन्सिलर कार्यालय खोलेपछि नेपालीहरू अब यो झन्झटबाट मुक्त हुनेछन्। पछिल्लो समय अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि पोर्चुगल आकर्षक गन्तव्य बन्दै आएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरी को पर्खाई में रहने भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकी मुठुको ढुकढुकी भर्खर 14/15 लागेको ह्यान्डसम छुटो श्रुटाज महत्व प्रस्तुत भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि रातको समय छ। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला। त्यो लागेको थकाइलाई होइन मेटाउने कोसिस गर्छौ। त्यस्तै गरेर अर्को भनेको वीरचिन्ता व्यथा होला, त्यसलाई पनि बोलाउने कोसिस गर्छौ होइन। साथमा लोकगीत संगीतको संरक्षण समर्थन गर्छौ, त्यो हेतुका साथ हामी उपस्थित भएका छौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। म्यासेजहरू लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गरेर साथ दिन सक्नुहुन्छ भन्ने भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् है भन्ने भन्न चाहे। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, धमकुसी एफएम 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर हेरेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। विशेष गरी अब यति बेला खाना खाँदै हुनुहुन्छ होला, खाना खाइसक्नुभयो होला, आराम गर्दै हुनुहुन्छ होला, त्यहीँ ड्युटीमा रहेर सुन्दै हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर चाहिँ साथ दिनु होला भन्दै ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा मार्मिक भाका छ होइन, लोक भाका बुढेसकालयमा बुद्धिसागर बस्यालको आवाजमा रहेको गीत छ, पुरानो गीत छ होइन, लोकगीत रहेको छ बुढेसकालयमा। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। यसमा शब्द एकनारायण भण्डारी बुद्धिसागर बस्यालको रहेको छ भने लय बुद्धिसागर बस्यालको रहेको छ, मार्मिक गीत छ होइन, पुरानो गीत मार्मिक गीत तपाईँको माझमा यति बेलाको कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला है त।

Nasa sa akin sa Garihana. Ek gita pa ayko maas ma rakhe. Maara ma gita hiyo. Budi sagar vasyal ka awaz ma lagi gita. Karikram ma asa maas da huri ma rakhe ra. Duka khuli sa keko sa karikram ko. Maara ma gita hiyo. Pakae pa ni budi skal ma nagar na sa akin sa kaya maru gar na sa akin sa nagri gar na sa akin sa. Antes pa se banu na nati nati na wada kis kis. Des pa se skara buari ya cha athaba chori aru bada kis kis. Ayna. रहने गर्दछ अब प्राय जस्तो अहिले त हुन्न होला जस्तो लाग्छ हुन त अहिले पनि होला तर पहिलाको भन्दा कम हो कि हुन त अहिले सिधै वृद्ध आश्रमतिर लगेर राख्ने चलन छ होइन कम हो कि नदिएर भन्नु के हो कसो ठिक छ तर एउटा उमेर हुन्छ अरे के मलाई भन्ने गर्नुहुन्थ्यो प्राय जस्तो हामी पहिला बच्चा हुन्छौँ बच्चा भएर जन्मन्छौँ त्यसपछि होइन युवा तन्नेर त्यसपछि भनौँ न एउटा उमेरमा पुगिसके परिपक्व त्यसपछि फेरि हामी बिस्तारै बुढो भन्छौँ बुढो अथवा बुढा बुढी जे भइसकेपछि पनि वृद्ध वृद्ध भनौँ न भइसकेपछि फेरि हामी बच्चा जस्तो हुन्छौँ रे के होइन त्यो हुन्छ रे भन्छन् कि हुन चाहिँ तर अब ख्याल राख्ने नगर्ने अथवा नकमाउन सकिन्छ नगरी खान सकिन्छ न केही गर्न सकिन्छ होइन त्यो उमेरमा पुगिसकेपछि अनि त्यो भइसकेपछि अलिकति हेल चेक्राए अथवा झन्झटिलो हुने त्यसपछि कति किचकिच गरेको जस्तो भन्ने होइन शब्दहरूले गर्दाखेरि कहिलेकाहीँ मन दुख्न सक्छ यो चाहिँ हो जस्तो लाग्छ धेरै यो मार्मिक कुराहरूमा मलाई त्यति गम्भीर शब्दहरू मेरा भावनाहरू त्यति पोख्न त आउँदैन होइन आज प्राय जस्तो बल छ अथवा आज निरोगी छु भनेर कसैले फुर्ती नलगाए पनि हुन्छ भनिन्छ कि घमण्ड अहिले घमण्ड गरेर हिँड्छन् होइन अहिले तर कहिले खोला घाम कहिले पाखा घाम सबैजना होइन वृद्ध हुन्छन् सबैजना मर्नै पर्छ बस ढिलो साँडो मात्रै हो जस्तो लाग्छ भोलिको दिनमा बुढो भएपछि यस्तै हुन्छ होला है होइन र भोलिको यात्रा कसले देखेको सर ठिक छ कार्यक्रमको सुरुवात गरिसकेको छु केही म्यासेजहरू छन् म म्यासेजहरू वाचन गरिहाल्छु धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ ढकाल धर्मराज कुर्ता मर्जाबा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सम्झना माया छ भन्नुहुन्छ रातिकालीन सम्झना राख्नुपर्दा सन्देश राख्नुपर्दाखेरि आफन्तजन घर परिवार साथीहरू आशिष नयन सुमे लिम्बू हिमा राई त्यस्तै गरेर वरुण चञ्चले सम्धिनी सरस्वता पोखरेल दिलसा राई अलिसा लिम्बू सुमिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बोबिस्त्री सिंह गरौनीमा सरपालका बान्तवा स्काई नवीन पूजा लकान्द्री पूर्वली आकाश राई वसन्त श्रेष्ठ प्रति थामी कमला मुखिया बुनु सुनिता सुनु सुनिता रचना चौहान एक्सन विराज राई अनि काली कमला वनिम अभागी सृजना राज खले मगर प्रवीण मगर लभ स्टार सन्तोष छेत्री विष्णु खनाल जीवन फाबेन लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ बज्ने गीत मार्फत सम्झिनु पर्दाखेरि सम्पूर्ण युनिट र घर परिवार साथीभाइ सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दाई भन्नुहुन्छ सिमुलीबाट प्यारी साथी उर्मिला दियाली शर्मिला हायु राई त्यस्तै गरेर सङ्गीता हायु जानुका हायु सूचना योगी रिया योगी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ मिनु लामतरी मगर हुनुहुन्छ सम्झना माया छ शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु आकाश राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि पूर्वली आकाश राई भन्नुहुन्छ होइन सम्झना सन्देश राख्नुपर्दाखेरि भूमिका राई त्यस्तै गरेर कमला मुखिया आशिष नयन बस्ने त्यस्तै गरेर निमा शेर्पा रोमन मोक्तान तामाङ त्यस्तै गरेर अमित किरात राई पूजा युङहाङ बिहानी अनुष्का त्यस्तै गरेर सुनिता कुलुङ अस्मि सोताङ अनिसा सुनवार सुना लिम्बू सोनिम शेर्पा दिया लिम्बू आङबहाङ घाइला बिरमान सुनवार कोपिला चामिङ राई कमला वनिम लिम्बू मिडिया प्रेम निर्मला हुने वसन्त श्रेष्ठ माधव ढुङ्गेल राज खले मगर कुमार पुटबोली कान्छा दिलु सानु आम्फु इन्द्र चामिङ राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ त्यस्तै गरेर खोटाङदेखि अभागी सुरेश थापा है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बान्तुवा सोफिया राईलाई नबोले पनि सम्झिराखेको छु मिस गरिराखेको छु है सानो भन्दै छुटिन्छु भन्नुहुन्छ सुरेश थापा उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु
माया यति लाग्छ नि, यति सम्झना आउँछ नि, पर्नै पर्छ भन्ने हुन्न क्यारे, नबल्दा नबल्दै पनि सम्झिराखेको हुनुपर्छ, मिस गरिराखेको हुनुपर्छ, फकाउनु पर्छ जस्तो लाग्छ। धेर जस्तो त अब फकाउनु पर्छ आफ्नो मान्छेलाई, होइन र रिसाएर बसेको छ भनेर तपाईँले यस्तै जान दिनुभयो भने त्यो माया भयो र होइन जस्तो लाग्छ है। फकाउनुहोस् है, फकाउन कसरी हुन्छ, फकाउनु पर्छ जस्तो लाग्छ। मैले महसुस गरेको के भन्दाखेरिमा, अहिलेको जमानामा एउटा चिज मात्र रहेनछ कि, फोन, प्रत्यक्ष टेलिफोन कुराकानी गरेर हुन्छ कि, म्यासेज गरेर हुन्छ कि, वाट्सएप गरेर हुन्छ कि, अरूको मोबाइलबाट हुन्छ कि, चाहनेले जसरी पनि गर्छ अरे कि, होइन, त्यही भएर फकाउनु चाहिँ पर्छ। अब होइन यस्तै हो, जान दिउँ भनिदियो भने त अब मन दुख्न सक्छ नि, कसैको मन दुखिरहेको छ भनिसकेपछि। मनोज सुन्दास मान्छे बिन्दास सिन्धुलीको झागाझुली रात माटा बजारबाट सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ। प्रकाश किसिलो दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम। लाउँथे माया गाते गात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। सम्झना सबैमा छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अर्जुन आँखा हुनुहुन्छ, कार्यक्रम शङ्खा सभा धर्मदेव दुई तामापोकबाट सुन्दैछु है भन्नुहुन्छ। अर्जुन आँखा हो भन्नुहुन्छ। शुभरात्री साथीहरू, मिडिया प्रेमी राई अनुसार रोज छेत्री, त्यस्तै गरेर हरपल रोशनी, अलिसा बान्त राई, राजवियोगी गुरूङ, राज घले मगर, अर्जुन सिमेल, ललित सिमेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर रोमन मोक्तान तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सुमित्र थापा मगरले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा छ भन्नुहुन्छ। सबिना पोखरेल हुनुहुन्छ, म पनि आए है हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। निरोज सेवा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। उर्मिला थापा मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। भने सुसना आले मगरले पनि शुभरात्री सबैमा है भन्नुहुन्छ। कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले पनि शुभरात्री सबैमा भन्नुहुन्छ। रामेश्वर मन्थली नगरपालिका वडा नम्बर 4 सुसना आले मगर हो, आल्छी काठमाडौँबाट सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मेनु लम्तरी मगर हुनुहुन्छ, पाल्पा पालुङ घर भई हाल पनि मदिना सिटीबाट हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, वाचन गरिरहेको छु म है हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेज अनि साथसाथै टिकटकमा प्राप्त मेसेजहरू पनि वाचन गरिरहेको छु। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, कार्यक्रम सुन्दैछु हेर्दैछु, दोलाखा मार्बु घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बज्नु भएको हजुरको लागि घर परिवार अनि साथी धनु घजमेर, होइन धनु घजमेर, सोमपाली शेर्पा, सरिता मोक्तान, सविता खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु, साथमा मिस गरिराखेको छ है भन्नुहुन्छ। राजेन्द्र बोहरा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, नमस्कार भन्नुहुन्छ। डोटी घर हाल्छ इन्डियाबाट लाइभ हेर्दैछु सर, सुन्दैछु, राम्रो छ। सम्झना सम्झनु पर्दाखेरि साथीहरू सरिका क्षेत्रलाई धेरै माया छ है, सम्झिराखेको छु भन्नुहुन्छ। सुदूरपश्चिम डोटी घर भई हाल्छ इन्डियाबाट हुनुहुन्छ राजेन्द्र बोहरा, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुस्मिता लिम्बू हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। मनोज सुन्दासले हेर्दै हुनुहुन्छ, सुन्दरी झाँगाझुली रातमाटा बजारबाट सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनिसा केसाई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अन्जान थुलो हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है युएईबाट भन्नुहुन्छ। शुभ सपनी सबैमा भन्नुहुन्छ, सम्झिराखेको छु भन्नुहुन्छ। सम्झना सन्देश राख्नु पर्दाखेरि सदा माया गर्ने साथीहरू, जन्मदिनको शुभकामना कोयु मारे एनुलाई धेरै धेरै जन्मदिनको शुभकामना छ भन्नुहुन्छ। डियर बेस्ट टु मगर्नी हिर्सु चामलिङ राई, सुना कन्दुङमा पवित्र राई, एल्सना कुलुङ राई, छोरी चामलिङ अम्बिका राई, सिम्पल सरिना, अभागी निकिता सिवाङ, करिश्मा राई, सुनिता राई नखोक, त्यस्तै निकिता मगर, अनिता, यशोदा गदाल, रामदान, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, बाँदरनी जुनिता चामलिङ राई, सपना चोङबाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिलुसा राईले पनि शुभरात्री सबैमा भन्नुहुन्छ। भने तामाङनी कोपिला हुनुहुन्छ, सम्झना सबैमा, मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर प्रेम भन्दा पनि प्रेम निङमा शेर्पा हुनुहुन्छ, म पनि सुन्दैछु है हजुर। रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्ड दुई बान्ती भण्डार हजुर, काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ। त्यतातिर हुनुहुन्छ, काठमाडौँमा हुँदा त आएको थियो जस्तो लाग्छ त, त्यो एरियातिर त देखिनँ
በምንም ማዚ ኤክሰፕሽን ያ ሄቨንስ የትን ፓርሳይ አለሳይ ሰንዘና ሰባይ ማነነን ሰንዘ ሰንዘና ሰባይ ማሳይ ማነነን ሰ አንዛን ሚና ሰንዘን ሰሚና ሰንዘር ምንሳ ሰንዘና ሰባይ ማነነን ሰ ካልተና ሳምፓኝ ፕሪሚስ ይዋል ስብራትሪ ባነነን ሰ ማለፍ ነው ሲስተር ማነነን ባትነሳይ በነነሳን ሰተስተ ጋር ራስ ምጥራት አፋ ማገር ምንሳ ጉድ ናይት ባነነን ሰ ማለፍ ነው ሲስተር ማነነን ባትነሳን ሰበይ ስብራትሪ ባነነን ሰ ማለፍ ነው ወለዚህ ተንባድነ ሳንሱ ባንደይ እትበላ አጅጥር ፈላጎን ዘስተላየ ዴሬ ነበሉ ዘስተላየ አይነ ለፍራሰናር ሰንወን ፓትሮን ስላ ታሰን ጋር ኮሲስት መጋርሱ ተርማሰ ዘርመል ዴሬ ባጽን ጋር ዘስተላየ ሶ ቴበይ ሲገበሲ እትበላ ማ ጅጥር ፈላግነ ሳንሱ ተፋይ ከማዝማ ፍራክነ ሳንሱ ቺነይ ሚለና አይጅት እትበላ ከሰነማ ራህመ ሳንሰት ስፔሻሊስት ኩሳል በልባሰ ሳንቲስ ሪፈር ያርጋ አባዝ ምንቱ ጁት ታቺና ሚለና እድበላ ተባይ ማዝ

थियो भने शब्द कमल प्रसाद कणेलको रहेको थियो भने लय श्रीकृष्ण अर्यालको रहेको थियो। कार्यक्रममा एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्री राज महाजु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। केही लेख रचनाहरू लेख्नु भएको छ, पोस्ट गर्नुहोस्, वाचन गर्ने प्रयास गर्छु म पनि भन्न चाहे। कार्यक्रम मन पर्दैछ भने सेयर गरिदिनुहोस् अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ भन्ने भन्न चाहन्छु। हप्ताको साथै दिन आउँछौ, यहाँहरूलाई थाहा नै छ। रातको समयमा मिठा रमाइला कुराकानी गर्ने प्रयास गर्छु भनेर आइरहेको छु अहिलेसम्म चाहिँ। कस्तो लाग्यो छ त्यो त थाहा छैन, अब बुझ्न पाइरहेको छैन। प्रायः जसले राम्रै छ भनिदिनुहुन्छ, सो होला त नि भन्ने हो। अब सरसल्लाह सुझाव चाहिँ दिनुहोस् है भन्ने भन्न चाहन्छु। हामी हप्ताको साथी दिन आउँछौँ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू छन्, सर वाचन गर्छु पनि मलाई चाहे। यति बेला हुनुहुन्छ राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु नेपाल घर तेह्रथुम आल्ची युएबाट सम्झना सबैमा भन्नुहुन्छ। निर्दोष क्षम हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। पाँच थरको मिक्लाजुङ दुई घर भए अहिले चाहिँ कतारबाट छेम निर्दोष हो, कार्यक्रम सुन्दैछु। दामी छ कार्यक्रम, घर परिवार साथीभाइ सबैमा सम्झन चाहन्छु सम्झिन चाहन्छु भन्नुहुन्छ। समीक्षा जोशी अङ्किता सुनवार त्यस्तै गरेर ओके लाइभ इन्भाइट त सेवाको यो तिमीसँग खानी जहिले नि तिमीलाई नै सम्झिरु न पर्ने भन्ने पो याद आयो त मलाई। यस्तो भाष मुसलधारे पानी परेछ, पानी पर्दा तिमीलाई नै सम्झने बानी परेछ भन्ने गीत सुन्नु भएको छ होला नि होइन। झिम झिम सानो न झिम्काउ परेले भूतकै हुन्छु म भन्ने गीत पनि सुन्नु भएको होला है। माया जल बुन्छु म के बर मागे फर्क्यौ भन तिमीले बुझ्ने देउतासँग दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा ए त्यो त आधुनिक गीतमा भयो होइन। जस धेरै गीतहरू रहेका छन् प्राय जस्तो कार्यक्रममा राख्न मन लागिराखेको हुन्छ होइन। तपाईँको माझमा मलाई भन्न मन लागिरहेको हुन्छ, राख्न मन लागिरहेको हुन्छ, तर के गर्नु अब आवाजले गर्दाखेरि म अलिकै पछि परेको कि जस्तो लाग्छ। आवाज कस्तो हो कस्तो मेरो होइन, मिठो छ कि नै भन्नुहोस् त एकताल। रातो सलको आइरहन छ झ्याझलको ए उसको नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमीलाई सम्झिउदाउने यो घाम एकासी डुब्न सक्छ होइन। त्यस्तो लाग्दैन र तपाईँलाई कहिलेकाहीँ मलाई लाग्न सक्छ, मलाई लाग्छ कि मनमा कुराहरू यति धेरै खेल्छन् कि विभिन्न कुराहरू खेल्छन् होइन। कुरा खेलेर मात्र हुन्न भन्छ भन्न चाहिँ, तर खेल्छन् त के गर्ने त होइन र तपाईँले खेलाउनु भएको छ कुरा मनमा। कहिलेकाहीँ ठिक छ त्यतातिर नजाऊ। कार्यक्रममा समाज दोहोरी अनियारो भइराखेको छ। आवाजमा म श्रीराज महाजु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रिजोडिएको छु ल लाइभमा, फेरि पनि हल्का केही छन् म्यासेजहरू, थुप्रै छन् वाचन गर्नुपर्ने, सो त्यो भइसकेर भइसकेपछि पनि फेरि साथीहरूले म्यासेज वाचन म्यासेज त पठाएँ मैले, वाचन चाहिँ गर्नुहुन्न कि क्या भन्ने पनि हुनसक्छ। सो मैले लाइभलाई पुनः होइन दोहोऱ्याएर जोडिसकेको छु, अथवा भनौँ न तपाईँको माझमा आएको छु। सुन्दै हुनुहुन्छ भने सुन्न सक्नुहुन्छ ल म्यासेजहरू, तपाईँले पठाउनुभएका म्यासेजहरू म वाचन गर्छु। यति बेला म्यासेजतर्फ म लाग्न चाहन्छु, धेरै म्यासेजहरू छन् मैले छुटाएको छु भन्ने मलाई चाहे।
हुनुहुन्छ छुट्न छुट्न सक्छन् है, अब चाहिँ तल माथि हुन सक्छ किनकि लाइभ इन भइसक्यो एक तालको पहिलोचोटिको यति बेला हुनुहुन्छ। मेसेज पठाउनु भएको छ मलाई त्रिसना विश्वकर्मा हुनुहुन्छ, सरी फम्बल भयो, त्रिसना विश्वकर्मा हुनुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। अनि सकेसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। रमन मोक्तान तामाङ, सुस्मिता लिम्बू हुनुहुन्छ, तामाङ निकोपिला हुनुहुन्छ, उहाँहरूले पनि सुन्दैछु भन्नुहुन्छ। रोल्पाबाट शान्ति विशी हुनुहुन्छ, सम्झना सबैमा मिसिवाल भन्नुहुन्छ। राज कालीकोटे हुनुहुन्छ, झापाले हिरो राज कालीकोटे बिर्तामोड झापा घर भई अहिले सिबिआईबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। खोटाङदेखि अभागी श्री थापा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। राई सफल आयुषले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। डम्बर ढुङ्गेल हुनुहुन्छ, लोक दोहोरी भाका सुन सबैले सुन भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, प्रयास गर्छु म। शर्मिला आयु हुनुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। अन्जान फलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। अजय रायमाझी हुनुहुन्छ, सर नमस्ते, म अजय रायमाझी हो, रैना देवी गाउँपालिका छहरा चार पाल्पाको मान्छे, हाल काठमाडौँदेखि आए, मिल्छ भने दिपु मगर हरिकला गुरुङको उज्यालो जुनैको एल्बमबाट गीत राख्नुहोस् त भन्नुहुन्छ। उज्यालो जुनैको ओके, राख्ने चाहिँ कोसिस गर्छु म सर, है पनि मन चाहे राखौँला। र अब के भन्न खोज्दै थिएँ, जुनको उज्यालो, उज्यालो जुनैको है राख्ने कोसिस गर्छु म किन भन्न चाहे। सम्झना सबैमा भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ डम्बर ढुङ्गेलले। मन्थली कठजोर घर भई हाल दिल्लीबाट सुन्दैछु भन्नुहुन्छ डम्बर ढुङ्गेल हो। खाना खानुभयो भन्नुहुन्छ, खाना भयो तपाईँको भयो कि नै पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला शोभा थापा, रोली राई, सुमित यतासुमार किरात, सम्झना नेवा खड्की, तिम्रो कान्छी, तिम्रो दिलको राजा, सन्तोष छेत्री, निरोज कार्कीलगायत सबैमा सम्झना छ भन्नुहुन्छ। अर्जुन आँखाले पनि सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर मैले मेसेजहरू वाचन गर्न कुन कुन बाँकी छ भन्ने कुरै बिर्सेँ। निर्दोष छेम हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। पाँच थरको मिकलाङ दुई घर भए अहिले चाहिँ कतारबाट छेम निर्दोष हो भन्नुहुन्छ। समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, मनिषा मनु, जुनिता चामिङ राई, कमला उनेम लिम्बू, मेरो प्यारो मान्छे तिमी दिदीखिरिया, कविता कतानी, लिम्बुनी पबिना, रुबिना थामी, फुचे संस्कृति लामा, काली अञ्जना शेर्पा, माया आयुष, पूर्वली खुसी, ममता पैया, कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। पुष्पा श्रेष्ठ हुनुहुन्छ, दाई मेरो प्रदेशमा रहनुहुने प्यारो मान्छेको लागि सायरी लेखेको छु, वाचन गरिदिनुहुन्न है भन्नुहुन्छ। वाचन गरिदिइहाल्छु म पुष्पाजी, तपाईँ लेखेर मात्र पठाउनुहोस् तर अनियर वाचन नगर्नुहोस् भन्नुहोस् न, वाचन गरिहाल्छु होइन, मलाई मन पर्छ पुष्पा। परदेशमा हुनुहुने प्यारो मान्छे भन्ने हुनुहुन्छ, मिस गरिराख्नु भएको छ जस्तो लागिरहेको छ, यसरी याद आइरहेको छ होला। परदेशको ठाउँ भए पनि मेरो मन सधैँ तिम्रो साथमा हुन्छ, परदेशको ठाउँमा भए पनि मेरो मन सधैँ तिम्रो साथमा हुन्छ। टाढा छौ भनेर माया कम हुँदैन, बरु हरेक दिन तिम्रो याद झन् बढ्दै जान्छ, बरु हरेक दिन तिम्रो याद झन् बढ्दै जान्छ। तिमी हाँसेको हेर्न पाऊ, तिमी खुसी भएको खबर सुन्न पाऊ, यति नै छ चाहना मेरो। जति टाढा भए पनि मेरो माया र विश्वास सधैँ तिमीसँगै रहोस्, जति टाढा भए पनि मेरो माया र विश्वास तिमीसँगै सधैँ रहोस्। परदेशमा कमाउन गएका मेरो मान्छे, आफ्नो ख्याल राख्नु है, तिमी फर्केर आउने दिनको पर्खाइमा मेरो मन सधैँ रहनेछ भन्नुहुन्छ। यसलाई फेरि वाचन गर्छु, परदेशको ठाउँमा भए पनि मेरो मन सधैँ तिम्रो साथमा हुन्छ, टाढा छौ भनेर माया कम हुँदैन, बरु हरेक दिन तिम्रो याद झन् बढ्दै जान्छ। तिमी हाँसेको हेर्न पाऊ, तिमी खुसी भएको खबर सुन्न पाऊ, यति नै चाहना छ मेरो। जति टाढा भए पनि मेरो माया र विश्वास सधैँ तिमीसँगै रहिरहोस्। परदेशमा कमाउन गएको मेरो प्यारो मान्छे, परदेशमा कमाउन गएको मेरो प्यारो मान्छे, आफ्नो ख्याल राख्नु है, तिमी फर्केर आउने दिनको पर्खाइमा मेरो मन सधैँ रहनेछ, तिमी फर्केर आउने दिनको पर्खाइमा मेरो मन सधैँ रहनेछ। उही तिम्रो प्यारी काली
पुस्ता श्रेष्ठ को तर्फबाट मिठो सम्झना मिठो माया लभ यु भन्दै हुनुहुन्छ मैले थपेको पछाडि को भागहरू चाहिँ होइन जस यही भन्दै हुनुहुन्छ होला जस्तो लाग्छ जस टाढा भइसकेपछि नजिक हुँदा त कुराकानी गर्न मन लाग्छ भेट्न मन लाग्छ भनिसकेपछि टाढा हुँदाखेरि त झन् मन कस्तो हुँदो है ठिक छ सम्झिराख्नु भएको छ उहाँले पनि सम्झिँदै हुनुहुन्छ होला पनि मन चाहे विशेष रूपमा धन्यवाद लेखको लागि वाचन गर्न सके सकिन तपाईँको त्यो भावनामा डुबेर लेखको भावनामा होइन शायरीको भावनामा तपाईँले लेखे जसरी मैले वाचन गर्न सके सकिनँ पुष्पा जस प्रयास गरेको छु ल पनि मैले चाहे त्यस्तै सुनिता कार्की हुनुहुन्छ उहाँले पनि लेख नै पठाउनु भएको छ वाचन गर्ने कोसिस गर्न चाहन्छु मनले मान्दैन तिमीबाट टाढा हुन टाढा छौ हामी तर मन टाढा हुन मान्दैन मनले मान्दैन तिमीबाट टाढा हुन टाढा छौ हामी तर मन टाढा हुन मान्दैन तिमी बिनाको यो मन अरू कसैलाई जान्दैन तिमी बिनाको यो मन अरू कसैलाई जान्दैन समयले छुटायो परिस्थितिले पराई बनायो समयले छुटायो परिस्थितिले पराई बनायो तर यो मुटुले तिमीलाई पराई मान्दैन तर यो मुटुले तिमीलाई पराई मान्दैन देख्न नपाए पनि हरेक दिन याद आउँछ तिम्रो सम्झना बिना कुनै रात बित्दैन भेट्न मन लाग्छ बोल्न मन लाग्छ तिमीसँग तर भाग्यले चाहेर पनि भेट्न दिँदैन कहिलेकाहीँ सोध्छु सबै कुरा भुलेर फर्क्यौ तर तिमी बिनाको बाटोमा मन एक पाइला हिँड्दैन तर तिमी बिनाको बाटोमा मन एक पाइला हिँड्दैन हामी बीच दूरी धेरै छ माया अझै उस्तै छ हामी बीच दूरी धेरै छ माया अझै उस्तै छ दूरीले प्रेम घटाउँछ भन्ने मनले मान्दैन यदि जिन्दगीले फेरि एकचोटि मौका दियो भने तिम्रो हात समाएर फेरि टाढा हुन चाहन्न यदि जिन्दगीले फेरि एकचोटि मौका दियो भने तिम्रो हात समाएर फेरि टाढा हुन चाहन्न तिमी मेरो नभए पनि मनमा तिमी नै छौ यो अधुरो मायाले अरू कसैलाई रोज्न जान्दैन कहिल्यै मिल्न नपाए पनि एउटा चाहना छ अन्तिम पटक होइन एकपटक फेरि तिमीसँगै हुन मन छ कहिल्यै मिल्न नपाए पनि एउटा चाहना छ अन्तिम पटक होइन एकपटक फेरि तिमीसँगै हुन मन छ नमस्ते कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ सुनिता कार्की हुनुहुन्छ मनले मान्दैन तिमीबाट टाढा हुन टाढा छौ हामी तर मन टाढा हुन मान्दैन तिमी बिनाको यो मन अरू कसैलाई जान्दैन समयले छुटायो परिस्थितिले पराई बनायो तर यो मुटुले तिमीलाई पराई मान्दैन देख्न नपाए पनि हरेक दिन याद आउँछ तिम्रो सम्झना बिना कुनै रात बित्दैन तिम्रो सम्झना बिना कुनै रात बित्दैन भेट्न मन लाग्छ बोल्न मन लाग्छ तिमीसँग तर भाग्यले चाहेर पनि भेटाउन दिँदैन कहिलेकाहीँ सोध्छु सबै कुरा भुलेर फर्क्यौ तर तिमी बिनाको बाटोमा मन एक पाइला हिँड्दैन हामी बीच दूरी धेरै छ माया अझै उस्तै छ दूरीले प्रेम घटाउँछ भन्ने मनले मान्दैन यदि जिन्दगीले फेरि एकचोटि मौका दियो भने तिम्रो हात समाएर फेरि टाढा हुन चाहन्न तिमी मेरो नभए पनि मनमा तिमी नै छौ यो अधुरो मायाले अरू कसैलाई रोज्न चाहँदैन यो अधुरो मायाले अरू कसैलाई रोज्न जान्दैन कहिले मिल्ने कहिल्यै मिल्न नपाए पनि एउटा चाहना छ अन्तिम पटक होइन एकपटक फेरि तिमीसँगै हुन मन छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु टाढा कसरी हुनुभयो होइन के कारणले हुनुभयो होइन समय परिस्थिति हो र हुनसक्छ होइन विभिन्न कारणहरू हुनसक्छन् विभिन्न बहाना हुन सक्छन् कहिलेकाहीँ मान्छेलाई चाहना हुँदाहुँदै बहानाले टाढा बनाइदिन्छ होइन त्यही भएर के कारणले हो कसो है जस लेख मन छु नै छ
धेरै बयान व्याख्या गर्न मन थियो तर आज 11:01 गइसकेको छ आज सकिन समयको अभावले गर्दाखेरि नत्र म माया प्रेम बिछोडका बारेमा त होइन लभ गुरु नै हुन्छ जस्तो लाग्छ सायद है यही कारणले पनि हुनसक्छ विभिन्न होइन कुराहरू चल्छन् बेला बेलामा होइन सुन्ने अब कुराहरू हुन्छन् विभिन्न भन्ने कुराहरू गर्छन् सो यसमा पनि लेख्न पनि धेरै भन्न मन थियो जस्तो पुष्पा श्रेष्ठजीलाई मैले भन्दै थिएँ होइन यसमा पनि केही ठिक छ कुनै बेला कुनै समय भन्नेछु किन भन्न चाहे सरिका छेत्री हुनुहुन्छ उहाँले पनि लेख नै पठाउनु भएको छ इन्डिया बैतडी घर भई आज इन्डियाको हिमाचल प्रदेशबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ शान्ति विशी राजेन्द्र बोहरा अनि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई सम्झिन चाहन्छु भन्नुहुन्छ लगाएको प्रीतिको बोट सुकाएर गयौ लगाएको प्रीतिको बोट सुकाएर गयो कम्मल मेरो यमुटुलाई दुखाएर गयो तिमीलाई आफ्नो बनाउन कति प्रयास गरे पराई भन्यो त्यो अवसर चुकाएर गयो पराई भन्यो त्यो अवसर चुकाएर गयो कम्मल मेरो यो मुटुलाई दुखाएर गयो कोही छैन तिमी प्रति अरू त गुनासो केही छैन तिमी प्रति अरू त गुनासो मेरो तिमीले मर्ने बाटो फुकाएर गयो मेरो तिमीले मर्ने बाटो फुकाएर गयो लगाएको प्रीतिको फूल सुकाएर गयो तिमीलाई केही कुरा भन्छु एक दिन भन्छौ तिमीलाई केही कुरा भन्छु एक दिन भन्थ्यौ के थियो आखिर मनभित्रै लुकाएर गयो के थियो आखिर मनभित्रै लुकाएर गयो लगाएको प्रीतिको बोट सुकाएर गयो कोमल मेरो यो मुटुलाई दुखाएर गयो भन्नुहुन्छ यसको बारेमा पनि धेरै मन थियो भन्न सरिकाजी अब आजलाई समय भए भयो भन्न सकेन राम्रो लेख्छ यो पनि बिछोडकै लेख्छ कहिलेकाहीँ चाहना यति धेरै हुन्छ आफ्नो बनाउने यति धेरै कोसिस गरिन्छ कि हर प्रयास गरिन्छ हर तरिकाले हर भनौँ न हर किसिमले प्रयास गरिन्छ सबै कुराहरू मिलिराखेको हुन्छ तर खै के मिल्दैन होइन मिल्दा मिल्दै पनि अन्त्य हुन्छ सम्बन्धको सो यति भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ पुष्पा श्रेष्ठ हुनुहुन्छ सिन्धुलीबाट सिन्धुली घर हजुर काठमाडौँदेखि सुन्दैछु कार्यक्रम बज्ने भएको घर परिवार जीवनसाथी जीवन श्रेष्ठलाई सम्झिन चाहन्छु मिस गरिराखेको छु भन्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे अरू चाहिँ मैले सबै मेसेजहरू प्रायः वाचन गरिसकेँ त अब सके जस्तो लाग्यो है छुटाएँ कि भन्ने हो सो एकताल फेरि हेर्छु म यसै पनि समय 11:04 गइसकेको छ झालडुका बन्द गर्नु बिर्सिनु भयो कि ध्यान दिनुहोला भन्न चाहे है मेरो गर्ने बानी भएछ आजकल याद गर्नुभएको छ म आफैले सोच्दैछु कि म कार्यक्रम चलाउँदा चलाउँदै कहिले काहीँ गर्ने बानी आएछ खै किन हो गर्ने आजकल धेरै बानीहरू बसेको छ है आजदेखि धेरै लामो बजाउनु भयो दाइ भन्नुहुन्छ निदाउनु भयो कि अब कार्यक्रम चलाउँदा चलाउँदै भन्नुहुन्छ सरिका होइन त्यो नाइ त्यो खै किन हो आज त्यो गीत सुन्न मन लाग्यो पुरै है यसै यसै भएर हो सरिकाजी लामै समय राखेँ मैले त्यस्तै गरेर धर्मराज हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ उहाँको मेसेज मैले वाचन गरिसकेको छु प्रायः सबै वाचन गरेँ त छुटाएँ कि भन्ने हो हेर्दैछु म ओके सबै वाचन गरिसके जस्तो लाग्यो एकल यात्री राजमगर हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु फेरि पनि म्यासेजहरू प्राप्त भएका रहेछन् कमला उनेम लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँ ताप्लेजुङ घर भई हालको वेदबाट भन्नुहुन्छ विशेष गरी प्यारी आमालाई धेरै धेरै माया सम्झना छ भन्नुहुन्छ साथीहरू सबैमा सम्झना छ भन्नुहुन्छ टिकराम सुनवारले पनि कार्यक्रम रामेछाप घर भई हाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिँदै यतिन्जेलसम्म सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0840400026 म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्दै झालडोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला भोलि कतै यात्रामा निस्कनु भन्दा अगाडि
बाटोको मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला। पनि मलाई चाहन्छु भने त्यस्तै गरेर अहिले यो रातको समयमा चाहिँ लामखुट्टेको टोकाईबाट बस्नु होला, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो त्यसमा ध्यान दिनुहोला, औषध लिन बिर्सनु भयो त्यसमा ध्यान दिनुहोला। भने अर्को कुरा महत्वपूर्ण कुरा के भन्दाखेरि रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछाड्नु होला भन्दै फेरि पनि विशेष रूपमा धन्यवाद दिँदै उज्यालो जुनैको योग्यता तपाईँको माझमा छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सबैको कामना गरे है त।

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सफ्टवेयरबाटै स्वास्थ्य संस्था अनुगमन शीर्षकको शुभ समाचार।
5: सूर्योदय नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार गरी स्थानीयलाई घर गाउँमै प्रभावकारी सेवा दिने उद्देश्यले भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र डिजिटल अनलाइन प्रणालीलाई प्राथमिकता दिएको छ। नगरले कार्यालयमै बसेर नगरभरिका सबै स्वास्थ्य संस्था, औषधि लगायत अनुगमन गर्ने व्यवस्था समेत गरेको छ। नगरले स्वास्थ्य शाखामै बसेर नगरभरिका स्वास्थ्य संस्थामा औषधिको पर्याप्तता, बिरामीको अभिलेख अनुगमन गर्ने गरी अनलाइन प्रणाली विकास गरेको छ। त्यही सफ्टवेयर मार्फत नगरभरिका स्वास्थ्य संस्थामा उपचार सेवा लिनेको दैनिक विवरण समेत शाखामा आउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य सेवालाई सकेसम्म प्रविधि मैत्री बनाउने र छिटो छरितो बनाउने प्रयास गरिएको छ। उनले भने अहिले नगरको शाखामै बसेर कुन स्वास्थ्य संस्थामा औषधिको अवस्था कस्तो छ भन्ने बारे अनुगमन गर्न सकिन्छ। नगरले नसर्ने रोग खोज पड़ताल गरी नसर्ने रोगका 25,000 बिरामीको नियमित उपचार सेवाको व्यवस्था समेत मिलाएको छ। तराईका ठूला र सुविधा सम्पन्न अस्पताल नजिकै भए पनि सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल स्थित सूर्योदय नगर अस्पतालमा बिरामीको भीड़ लाग्ने गरेको छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
7: तपाईको नवीर ब्याङ्कमा खाता छ कि छैन त?
8: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
8: जे पाए त्यही खालास अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो नेपाली रेडियो,
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएको कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोर छोरीका लागि रक्त अल्पता कम गर्न दिने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिस विरूद्धको खोप गत साताको अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त मा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाई छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानी इन्सेफ्लाइटिसको संक्रमण बढ़दो छ। जापानी इन्सेफ्लाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको ज्यान गइसकेको छ भने अन्य 37 जना संक्रमित रहेका छन्। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव, आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
5: साढे 5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशी नै विद्यार्थीको संख्या पछिल्ला 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष बढ़े पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशी नै क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 5,48,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कार्यको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। तथ्याङ्कले आर्थिक वर्ष 2078-79 पछि विदेशी नैको संख्या बढ़न थालेको देखाउँछ। आर्थिक वर्ष 2077-78 27,211 जनाले एनओसी लिएकोमा 2078-79 यो संख्या एकैपटक बढ़ेर 91,221 पुगेको थियो। त्यसपछि हरेक वर्ष 1,00,000 भन्दा बढ़ी विद्यार्थीले एनओसी लिँदै आएका छन्। यससँगै युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती उपशीर्षकमा नागरिक दैनिकमै खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालमा गत भदौमा जेनजी युवाको सहभागितामा आन्दोलन भयो। त्यसपछि फागुनमा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी युवा पुस्तामा पुर्याएको छ। नेता बन्नु र नेतृत्वमा पुग्नु ठूलो कुरा होइन, तर युवाको आकांक्षा, विभिन्न क्षेत्रमा सहभागिता, क्षमता विकास र अवसरको समान वितरणलाई व्यवहारमा उतार्नु वर्तमान सरकार र प्रधानमन्त्रीको मुख्य चुनौती बनेको छ। 36 वर्षीय बालेन्द्र शाह प्रधानमन्त्री छन्। उनीबाट नयाँ पुस्ताले सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण, प्रविधि मैत्री शासन, अवसरको समान वितरण जस्ता विषय कार्यान्वयन तहमा आउने अपेक्षा गरेको छ। युवाले अत्यन्त नजिकबाट सरकारका गतिविधिहरूलाई हेरिरहेको छ।
2: युवामय देश नीति र व्यवहारमा पुरानी धरा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सिंहदरबारको शासन सत्ताको नेतृत्व 36 वर्षीय युवा नेता बालेन्द्र शाह बालेनले गरेका छन्। 3 दशकभन्दा बढ़ी पुरानो पुस्ताको नियन्त्रणमा रहेको राज्य सत्ता अघिल्लो वर्ष भदौ 23-24 जेनजी आन्दोलनबाट ढलेसँगै सत्ता संरचनाको चाबी युवाको हातमा आइपुगेको हो। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा युवाहरूको शानदार सहभागिताले सरकारमा पनि युवा पुस्ताकै वर्चस्व स्थापित हुन पुग्यो। जेनजी आन्दोलनको जगमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा समेत वैकल्पिक राजनैतिक शक्तिका रूपमा उदायो। निर्वाचन मार्फत करिब 2/3 बहुमत पाएको राष्ट्रपा र सरकार हाँकिरहेका सोही दलका वरिष्ठ नेता बालेन शाहप्रति युवा आकर्षण अझै लोभलाग्दो छ। राष्ट्रिय युवा परिषद ऐनले 16-40 वर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटेको छ। 275 सदस्य प्रतिनिधि सभामा 40 वर्ष मुनिका 102 जना सांसद छन्। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट 61 जना र समानुपातिकबाट 41 जना युवा सदनमा पुगेका छन्। तीमध्ये अधिकांश राष्ट्रपा सांसदकै छन्। यी सांसद र मन्त्रीसँग युवा आकर्षणसँगै अपेक्षा समेत जोड़िएको छ। यद्यपि राज्यको नेतृत्व तहमा युवाको उपस्थिति भए पनि युवा मैत्री कानून निर्माण र समृद्धि समृद्धि युवा शक्तिको परिचालनमा अपेक्षित उपलब्धि भने भएको देखिँदैन। 36 वर्षका प्रधानमन्त्री बालेन नेतृत्वको सरकारमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ बाहेक अधिकांश मन्त्री 40 वर्ष मुनिकै छन्। सुशासन रोजगारी देश विकासका पक्षमा प्रश्न गर्ने युवा आफै सत्ता सम्हाल्ने ठाउँमा पुगेपछि युवा पुस्तामा बढ़ेको उत्साह र सरकारप्रतिको जनविश्वास 4 महिनामै ओह्रालो लागेको ज्ञहरू बताउँछन्। कुल जनसंख्याको 42% युवा रहेको देशको शासन सत्ता युवाकै हातमा रहे पनि कता कता तालमेल नमिलेको नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले बताउनुहुन्छ।
5: नेपाली कंग्रेसमा जारी आन्तरिक विवाद झनझन गहिरिँदै गएको छ। गत पुषमा भएको विशेष महाधिवेशनबाट शुरू भएको कंग्रेसको आन्तरिक किचलो विभाजनको संघारमा पुगेको छ। गत बिहिबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको लागि अनुमति दिएसँगै संस्थापन र इतर समूह थप आम्ने सामने भएका छन्। इतर समूहले यसअघि तय गरेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। संस्थापन पक्षले पनि पार्टीको 15 महाधिवेशनको तयारी अघि बढ़ाएको छ। सर्वोच्च अदालतले 21 साउनमा कंग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेसँगै संस्थापन इतर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गर्नुभएको हो। इतर समूहका नेता दीपक खड्काले सर्वोच्च अदालतको निष्ठालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई पत्राचार गरिएको जानकारी दिँदै भन्नुभयो, अदालतको निष्ठालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्नलाई आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डाक्टर शशांकले चिठी पठाउनु भएको हो। इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोका गर्न, दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ। डाक्टर शेखर समूह पनि राष्ट्रिय भेलामा सहभागी हुने। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला साउन 29 गतेबाट काठमाडौँमा शुरू हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने हुनुभएको छ। राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डाक्टर कोइराला सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। संस्थापन इतर फेरि सर्वोच्च जाने तयारी। आधिकारिकता दावी गर्दै दोस्रो पटक सर्वोच्च अदालत पुगेको नेपाली कंग्रेसको संस्थापन इतर पक्षले फेरि अदालत जाने तयारी गरेको छ। गत पुष अन्तिममा भएको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन माग गर्दै इतर समूह दोस्रो पटक सर्वोच्च पुगेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले 21 साउनमा पुनरावलोकन अनुमतिका लागि निशा प्रदान गरेको छ। कंग्रेस विवाद महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आयोग र पार्टीलाई पत्र शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
4: काठमाडौँका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई सरकारले गृह जिल्ला पठाउने तयारी गरेको छ। भूमि समस्या समाधान समितिले 58 जना विस्थापित परिवारलाई नागरिकता लिएको जिल्ला पठाउने तयारी थालेको हो। उपत्यका नदी किनारमा बसोबास गरी विस्थापित भएका परिवारहरूको सम्बन्धमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा गृह जिल्ला पठाउने प्रक्रिया थालेको समितिले जनाएको छ। सुकुम्बासी व्यवस्थापनको जिम्मेवारी लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार 2608 सुकुम्बासीले लगत संकलन गरिएको थियो। त्यसमध्ये 2220 होल्डिङ सेन्टर बाहिरै छन्। तर समितिले पटक पटक सूचना जारी गर्दा पनि होल्डिङ सेन्टर नछाडेका 388 जना मध्ये 58 जनालाई गृह जिल्ला पठाउनका लागि सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन भन्दै फाइल पठाइसकिएको छ। विस्थापित परिवारका लागि काठमाडौँमा खाली जग्गा नभएपछि गृह जिल्ला पठाउन लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डा आनन्द सिंह भाटले बताउनु भएको छ। यता उपत्यका नदी किनारबाट हटाइएका भूमिहीन सुकुम्बासीले भने कुनै स्पष्ट पुनर्स्थापना योजना र सहमति बिल्डिङ सेन्टर नछाडेका 388 जना मध्ये 58 जनालाई गृह जिल्ला पठाउनका लागि सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन भन्दै फाइल पठाइसकिएको छ। विस्थापित परिवारका लागि